त्यस समय भएको तर्फ समेत उनले ध्यानाकर्षण गराएका थिए। त्यस्तै सरकारका केही मन्त्री र राज्यसभाका सांसदहरूको गतिविधिलाई लिएर सामाजिक सञ्जालमा समेत अहिले टिप्पणी भइरहेका छन्। विपद व्यवस्थापनमा सरकारको भूमिकालाई लिएर विपक्षी दलहरूले सरकारको चरको आलोचना गरिरहँदा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाका सभापति रवि लामिछाने र नेताहरू समेत सरकारप्रति असन्तुष्ट देखिएका छन्। राष्ट्रपा संसदीय दलका नेता गणेश पराजुलीले सरकारले भएका कमजोरीहरूलाई स्वीकार गर्दै नागरिकको जीवन रक्षाका लागि थप गम्भीरताका साथ लाग्नुपर्नेमा जोड़ दिएका छन्। विपद व्यवस्थापनमा सरकार असफल भएको विपक्षी दलहरूको निष्कर्ष सत्ता पक्ष पनि देखिँदैन सन्तुष्ट शीर्षकमा यो खबर छ।

0: बनेको थियो। सब खोज्दै आएकाहरू दुर्गन्धका कारण धेरै बेर टिक्न सक्दैनथे। बाध्यताले काम गर्ने कर्मचारी प्रहरी तथा चालकहरूलाई भने दुर्गन्ध सहनुको विकल्प थिएन। एम्बुलेन्स चालक सीताराम ओली बुधबार दिउँसो नुवाकोटबाट शव लिएर आइपुगे। उनको एम्बुलेन्स रोकिने बित्तिकै दुर्गन्ध थप कड़ा बन्यो। उनले रसुवामा बाढ़ी आएको भोलिपल्टदेखि नै एम्बुलेन्समा शव बोक्न थालेका हुन्। उनी बुधबार त्रिशुली ब्यारेकबाट सेनाले संलग्न गरेर पठाएको शव बोकेर फोरेन्सिक विभाग आइपुगेका हुन्। बाढ़ी आएको तीन दिनपछि शव गनाउन थालेको हो। अहिले त कड़ा दुर्गन्ध आइरहेको छ उनले भने, तर बाध्यताले शव नबोकी सुखै छैन। तिब्बर मास्क लगाएर बोक्छु। उनका अनुसार नुवाकोटमा संलग्न संकलन गरिएका थप डेढ दर्जन शव अझै ल्याउन बाँकी छ।
1: नेपाली कांग्रेसभित्रको संस्थापनेतर समूहले छुट्टै महाधिवेशनको तयारी अघि बढ़ाएको छ। पार्टीको आधिकारिकता र नेतृत्व सम्बन्धी विवाद समाधान हुन नसकिरहेको बेला संस्थापनेतर समूहले पन्ध्रौं महाधिवेशनका लागि आफ्नै कार्यतालिका प्रस्ताव गर्दै तयारीलाई तीव्रता दिएको हो। पूर्व महामन्त्री डाक्टर शासाङ कोइरालाको समय सकत्तमा गठित पन्ध्रौं केन्द्रीय महाधिवेशन तयारी समितिको आयोजनामा बैठक शुरू भएको हो। बुधबार काठमाण्डुको चुनदेवी स्थित संस्थापनेतर समूहको सम्पर्क कार्यालयमा बसेको शीर्ष नेताहरूको बैठकले महाधिवेशनको सम्भावित कार्यतालिकाबारे छलफल गरेको छ। बैठकमा आगामी मंगिर 21 23 गतिसम्म 15 महाधिवेशन सम्पन्न गर्ने प्रस्ताव अघि सारिएको समेत नेताहरूले बताएका छन्। प्रस्तावित कार्यतालिका अनुसार ओडा अधिवेशन असोज 15 गते, पालिका अधिवेशन असोज 20 गते तथा प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशन असोज 23 गते गर्ने तयारी गरिएको छ।

0: एलजी ले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भाईपुक्स हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर त्रिशुलीको बाढ़ीले कृष्णभिरमा सड़क कटान गरेपछि मुगलिन हुँदै काठमाडौँ आउने राजमार्ग अवरूद्ध भएपछि बजारमा खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ नेपाल आयल निगमले भने ग्यास अभाव हुन नदिन आपूर्तिमा कुनै कमी आउन नदिने दावी गरेको छ उसले उपत्यका केन्द्रित ग्यास उद्योगहरूलाई उपत्यका बाहिर रहेका उद्योगमा सिलिण्डर रिफिलिङ ग्यास भर्नेको व्यवस्था मिलाइएको दावी गरेको छ यसरी भरिएका सिलिण्डर कान्तिपथ र त्रिभुवन राजपथ हुँदै ल्याइनेछ
3: भोटेकोस नदीमा आएको विनाशकारी बाढ़ीमा परि ज्यान गुमाएका 1222 जनाको शव फेला परेको छ जसमध्ये 34 बालक 43 बालिका 236 महिला 406 पुरूषको शव र 421 अंशिक अंग रहेका छन् त्यस्तै 82 पनि पहिचान खुलेका छन् प्रहरीका अनुसार बुधबार राति 8 बजेसम्म भेटिएका शवहरूमध्ये 882 शवको व्यवस्थापन गरिएको छ शवको पहिचानका लागि 1092 मृतक र 563 मृतकका आफन्तहरूको गरी 1655 जनाको डीएनए समेत संकलन गरिएको छ बाढ़ीमा परि अझै 4875 जना बेपत्ता रहेका छन् बेपत्ता रहेकाहरूमा 2444 पुरूष र 480 जना महिला छन् त्यस्तै 601 जना विदेशी नागरिक र फोनबाट टिपोट गरिएका बेपत्ताहरूको संख्या 1350 रहेको छ
2: देशभरका विद्यालय तहका लागि पाठ्यक्रम छपाई तथा वितरणको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड 2 महिनादेखि निष्क्रिय जस्तै छ नयाँ शैक्षिक सत्रका लागि आवश्यक पाठ्य पुस्तक छपाई तथा वितरणको मुख्य कामको जिम्मेवारी हालसम्म

0: नपाएपछि केन्द्रका मेसिन र जनशक्ति नियमित कामविहीन अवस्थामा पुगेका हुन्। विद्यालय तहका पाठ्यपुस्तक छपाई तथा वितरणको मुख्य जिम्मेवारी पाउँदै आएको केन्द्रमा पछिल्लो समय सरकारी संस्थालाई सक्षम बनाउने उद्देश्यले राज्यका विभिन्न निकायले छपाईको काम दिँदै आएकाले कामको चाप बढ़ेको थियो।
1: नेपाल आयल निगमले व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री वितरणमा तत्कालका लागि रोक लगाउँदै घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउने निर्णय गरेको छ। पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा त्रिशुली नदीले सड़क कटार गरेपछि काठमाण्डु उपत्यका सहित आसपासका जिल्लामा खाना पकाउने एलपी ग्यास आपूर्ति प्रभावित भएको छ। निगम र ग्यास विक्रेता महासंघको टोलीबीच बसेको संयुक्त बैठकले ग्यास आपूर्ति र वितरण सहज बनाउन विभिन्न निर्णय गरेको हो। अब काठमाण्डु उपत्यकामा बिक्री वितरण गर्ने ग्यास उद्योगले अहिलेलाई तराईका उद्योगमा नै सिलिण्डर भरेर वैकल्पिक मार्गबाट काठमाण्डौ ल्याउने व्यवस्था समेत मिलाइएको छ।
0: विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय स्वास्थ्य आपतकालीन कोषमा विश्व स्वास्थ्य संगठन बाढ़ी प्रभावित समुदायका लागि 2,28,00,000 बराबरको आपतकालीन स्वास्थ्य सामग्री प्रदान गरेको छ। संगठनले आपतकालीन स्वास्थ्य प्रतिकार्य पुनर्स्थापना प्रयास स्वरूप करिब 10,000 मानिसलाई 3 महिनासम्म पुग्ने स्वास्थ्य सेवा उपलब्ध गराउन सकिने गरी सामग्री प्रदान गरेको हो।

0: एकमात्र डीटीएच सेवा डिश होम डिश हो खुशी को कनेक्शन
1: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल ऑफर
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
5: नेपाली खबरमा अब विदेशका खबर संयुक्त राष्ट्र संघको प्रतिवेदनले अफगानिस्तानमा एक दशकभन्दा लामो समयसम्म चलिरहेको सशस्त्र द्वन्द्वका कारण भएको ठूलो मानवीय क्षति उजागर गरेको छ प्रतिवेदन अनुसार 2009 जनवरीदेखि 2021 अगस्त मध्यसम्म कम्तीमा 40,000 सर्वसाधारणको ज्यान गएको छ भने 77,000 भन्दा धेरै घाइते भएका छन् संयुक्त राष्ट्र संघीय अफगानिस्तान सहायता मिशन युनामाले हिजो सार्वजनिक गरेको विस्तृत प्रतिवेदनमा द्वन्द्वबाट प्रभावित 195 जना व्यक्ति र उनीहरूका परिवारसँग गरिएको अन्तर्वार्ताबाट प्राप्त विवरण समेटिएको छ साथै हिंसा पीड़ित सेवा प्रदान गरिरहेका 23 राष्ट्रिय र अन्तर्राष्ट्रिय गैर सरकारी संस्था र 23 तालिबान अधिकारीसँग गरिएको परामर्श तथा सम्वादलाई पनि प्रतिवेदनको आधार बनाइएको छ प्रतिवेदन अनुसार अन्तर्वार्ता लिएका 95% व्यक्तिले द्वन्द्वका कारण डिप्रेशन चिन्ता घटनाको बारम्बार सम्झना आउने लगायत मनोवैज्ञानिक तथा भावनात्मक समस्या समेत भोगेको बताइएको छ प्रतिवेदनले द्वन्द्वमा संलग्न तथा जिम्मेवार सबै पक्षलाई जवाबदेहिताका प्रयासमा सहयोग गर्न र पीड़ितका अधिकार तथा आवश्यकतालाई सम्बोधन गर्ने उपायमा योगदान गर्न समेत आग्रह गरेको छ
6: अब खेल र खेलाड़ीका खबर पहिलो पटक आयोजना हुन लागेको पुरूष फ्रेन्चाइज नेपाल भलिबल लीग एनभीएल को विजेताले 20 लाख रूपियाँ पुरस्कार पाउने भएको छ आयोजक केडिया ग्रुपले बुधबार पत्रकार सम्मेलन मार्फत लीगको पहिलो संस्करण विजेताका लागि 20 लाख रूपियाँ पुरस्कार घोषणा गरेको हो पहिलो पुरस्कारको कुल पुरस्कार राशि 32 लाख रूपियाँ तय गरिएको छ एनभीएलका उपविजेता र तेस्रो हुने टोलीको पुरस्कार राशि भने आयोजकले घोषणा गरेको छैन
5: अब विचार तथा दृष्टिकोण भोटेकोशी बाढ़ीले उब्जाएका प्रश्न शीर्षकमा नन्द कृष्ण जोशीको विचार नागरिक दैनिकमा छापिएको छ नेपालको विपत्कालीन अवस्थाको गहिरो रूपमा मनन गरेर अकालमा ज्यान गुमाउने सयौं नेपालीहरूप्रति समवेदना प्रकट गर्दै दक्षिण एसियाली मुलुक बंगलादेशले संसदमा नेपालको राष्ट्रगान बजाएर 1 मिनट मौन धारण गरेको दृश्य कारूणिक थियो छिमेकी मुलुकले नेपाल र नेपाली जनताप्रति गरेको गहिरो माया नेपाली जनताले र सरकारले चिरकालसम्म सम्झिरहनुपर्छ असल छिमेकी राष्ट्रको सच्चा कूटनीतिक व्यवहार हो यो हालै सबै दलका संसदमा रहेका नेताहरूले पार्टीभन्दा माथि उठेर विपदको यस्तो बेला साझा लक्ष्य लिएर संकटको घड़ीमा एकजुट भई काम गर्ने प्रतिबद्धता जनाउनु आफैमा प्रशंसनीय कार्य मानिन्छ संकटको बेला हामी सबैले निस्वार्थ रूपमा सेवाका हातहरू मिलाउनु जरूरी छ जुन अहिले बाढ़ीग्रस्त क्षेत्रमा देखिएको छ
6: हस्त नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: रेडियो आदि खुला 105.4
1: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना
2: यही भदौ 20 गते शनिबारका दिन पेट छाती मोटु तथा सुगर रोग विशेषज्ञ डाक्टर युक्त नारायण रेग्मी आउँदै हुनुहुन्छ।
1: यदि तपाईलाई पेट छाती मोटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने फुल्ने पोल्ने खानामा नलाग्ने अमिलो पानी आउने पेटको अल्सर सास फेर्न गाह्रो हुने चक्कर लाग्ने शरीर सुनिने हात खुट्टा फुल्ने टाउको बढी दुख्ने खकारमा रगत देखिने शरीर दुब्लाउँदै जाने पिसाब बढी लाग्ने तिर्खा बढी लाग्ने मुख सुक्खा हुने शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
3: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ 8 तल्लो वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन 0363-441-51, मोबाइल 9850-5509-49।
2: स्मरण रहोस् डाक्टर आउने दिन यही भदौ 20
4: समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गते कुनाको लाइन 315 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
5: ठाउँ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4।
1: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
2: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
1: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
2: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
3: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
4: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
3: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029386।
5: पर्वत जाने गेट, सहारा एग्रोभेट
0: रेडियो आदि खुला 105.4।

आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहसलाई विभिन्न डिजिटल प्लेटफर्म मार्फत पनि यहाँहरूले सुनिराख्नु भएको छ। फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने नेपाली बहस प्रत्यक्ष रूपमा प्रसारित भइरहेको छ। आदरणीय श्रोता युट्युबमा नेपाली नेटवर्क टीभी मार्फत पनि हामी प्रत्यक्ष रूपमा आइ नै रहेका छौं। आदरणीय श्रोता, नेपाली बहसमा हामी आज चर्चा गर्न चाहन्छौ, विशेष गरी राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा चर्चा गर्न चाहन्छौ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहस काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 MHz पनि तपाईँहरूले सुनिराख्नु भएको छ। आदरणीय श्रोता, आज देश रोएको छ, देश बाढ़ीको कहरमा छ, देश विपदमा छ, देशमा धेरै नागरिकहरूले ज्यान गुमाउनु परेको छ। सरकारसँग अझै पनि एकिन तथ्याङ्क छैन, तैपनि भूकम्पभन्दा बढ़ी प्रलयकारी विनाशकारी महाबाढ़ी हो यो भनेर रसुवा, नुवाकोट लगायतका स्थानीयहरूसँग हामीले कुराकानी गर्दा उहाँहरूले अहिलेसम्म आफ्नो जानसम्म, आफ्नो यो उमेरसम्म पनि त्यस्तो बाढ़ी नदेखेको बुढापाकाहरूले बताएका छन्। भने चाहिँ निकै ठूलो प्रलयकारी कहर आएको छ। यो नदीको सतहबाट करिब 9 मिटर माथि गेग्रानसहित लेदो र निकै ठूला ढुङ्गाहरू, चट्टानहरूसहित आएको यो बाढ़ीले मान्छेहरूलाई एकै पटकमा सखाप पारेको छ। मानिसले अया भन्न पनि नपाएको एउटा स्थिति छ। रसुवामा कति गाडिएका छन्, नुवाकोट लगायत धादिङ लगायतका ठाउँहरूमा चितवनसम्म कति शवहरू पुरिएका छन्, अझै पनि एकदम तथ्याङ्क छैन। आज निश्चित सुरुङभित्र फसेकाहरूको अझै पनि उद्धार हुन सकिरहेको एउटा परिस्थिति छैन। देश यतिखेर शोकमा छ, देश यतिखेर संकटमा छ र देशलाई यतिखेर पीड़ा छ। यो पीड़ामा सरकारले मलम लगाउने प्रयत्न गरे पनि त्यो मलम त्यति राम्रोसँग प्रभावकारी बन्न सकेन। सुरुङमा फसेकाहरूको उद्धार कार्य राम्रोसँग प्रभावकारी हुन सकेन। निकै ठूलो प्रभावित बन्नु परेको एउटा उनीहरू स्थिति छ। उनीहरूका आफन्तले भनिरहेका छन् कि सास चाहियो कि लास चाहियो, तर सरकारले अहिले भर्खरै मात्र जलविद्युत आयोजनाहरूलाई आफै खोजी गर भनेर भर्खर मात्रै साथमा लिएको एउटा परिस्थिति छ। आदरणीय श्रोता, हामीले विपत्ति बाजा बजाएर आउँदैन, महाविपत्ति बाजा बजाएर आउँदैन, महाबाढ़ी बाजा बजाएर आउँदैन। यसका लागि निकै हामीले चनाको बन्नुपर्ने हुन्छ। प्रकृतिसँग पैठो जोड़ी खेल्नुपर्ने बाध्यता त छ नै, प्रकृतिसँग सकिँदैन, तर हामीले आफू सावधान चाहिँ हुनुपर्छ, सावधानता अपनाउनुपर्छ। तर आज हेर्नुहोस्, रसुवा, नुवाकोट, धादिङ लगायतका ठाउँहरू यतिखेर रोइरहेका छन्। नेपालका राजनैतिक दलहरू एक ढिक्का भएका छन्, तर राहत वितरण र उद्धारको कार्यमा संघ सरकार र स्थानीय तहको तालमेल मिल्न सकेको छैन। संघ सरकारले स्थानीय तहलाई सोच्छ, तर संघ सरकारले आफ्नै ढंगले काम गरिरहेको छ र स्थानीय तहलाई बाइपास गरेको आरोप उनीहरूले लगाइरहेका छन्। हामीले धेरै रसुवा, नुवाको, धादिङ, चितवन लगायतका स्थानीय तहका प्रतिनिधिहरूसँग हामीले कुराकानी गरेका छौं। सरकारले केही समय सोधेको छ, तर राहत वितरणमा एकरूपता सरकारले दिन सकिरहेको छैन। उद्धारका कार्यमा हामीसँग नजिकबाट स्थानीयहरू ठोकिएका छन्, तर सरकारले त्यसमा राम्रोसँग काम गर्न सकिरहेको छैन। स्थानीय तहको एउटा निकै ठूलो आरोप छ। आधुनिक श्रोता, गृहमन्त्री आफै फिल्डमा खटिए सुदन गुरूङ, तर गृहमन्त्री खटिने कुरा र विज्ञहरू खटिने कुरामा निकै ठूलो फरक र निकै ठूलो अन्तर हुन्छ। त्यसमा पनि सरकारले राम्रोसँग काम गर्न सक्यो कि सकेन? हिजो प्रधानमन्त्रीले बालेन शाहले संसदमा सम्बोधन गर्दै भनेका छन् यो क्षेत्रकै निकै ठूलो विपत्ति हो, तर भोटेकोशी नदीमा आएको बाढ़ीले सयौं नागरिक का साथै बस्ती, सड़क, पुल र जलविद्युत आयोजनाहरू बगायो। खर्बौंको क्षति भयो, 7-8 खर्ब भन्दा बढ़ीको क्षति भएको अनुमान गरिएको छ। आदरणीय श्रोता, त्यससँगै नेपालको राज्य संयन्त्रको वास्तविक अनुहार पनि उजागर गरिदिएको छ। बाढ़ी आएको 8 दिन 9 दिन बितिसक्दा सयौं नागरिकले सास होइन लाज पनि फेला पारेका छैनन्। आफन्तको जीवन भेटिने आशामा परिवारका सदस्यहरू प्रभावित क्षेत्र अस्पताल, उद्धार केन्द्र, सबगृह सहितका ठाउँमा भौतारिरहेका छन्। तर जलविद्युत आयोजनाका सुरुङमा फँसेका सयौं व्यक्ति भेटाउन झिन्नु आशा आफन्तहरूमा अझै पनि बाँकी छ। धेरैले सरकारको गति र मतिलाई हेरेर हराइरहेका आफन्त भेटाउने आशा मारेका छन् र धार्मिक संस्कार अनुसार कर्म गरेका छन्। कासकुसको शब बनाएर उनीहरूले कर्म गर्ने एउटा स्थिति बनेको छ। सरकारले भोटेकोशीको बाढ़ीबाट प्रभावित हरेक नागरिकका साथमा छौं भनेको जनाउँदै भाइ बुहारी सहित परिवारका सदस्यको प्रतीक्षामा रहेकी राजती शर्माले त्रिशुली 3B को अवस्था देख्दा मन बुझाउने ठाउँ नभएको बताएकी छन्। आदरणीय श्रोता, प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी र त्रिशुली नदीमा बाढ़ी आएको एक सातापछि यसमा भएको क्षति र उद्धारको बुधबार प्रतिनिधि सभालाई जानकारी गराएका छन्। उनले विनाशकारी बाढ़ी उच्च हिमाली क्षेत्रमा गएको हिमचट्टान पहिरोबाट सृजित यस क्षेत्रकै ठूलो विपत्ति र पूर्वानुमान भन्दा बाहिरको घटना भएको बताएका छन्। प्रधानमन्त्री शाहले बाढ़ी प्रभावित 11,993 जनाको उद्धार भइसकेको, 3,916 जना अझै सम्पर्कविहीन रहेको, फेला परेका 1,114 शवमध्ये 95 शनाखत भए परिवारलाई हस्तान्तरण गरिएको जानकारी गराएका छन्। तर प्रधानमन्त्रीको वेबसाइटमा एकपटक थियो 16-17 हजार भन्दा बढ़ी मिसिङ भइरहेको खबर प्राप्त भएको भनेर राखिएको थियो,
तर त्यसमा अहिले केही उद्धार भइसकेको भन्ने कुरा आएको छ, तर के कति त्यहाँ हताहती भयो, के कति त्यहाँ क्षति भयो त्यसको आकलन गर्न सक्ने स्थिति छैन। आज स्याप्रुबेसी बजार बगेको छ, तिमुले बजार बगेको छ, त्रिशुली बजार बगेको छ, गाउँहरू बगेका छन्। त्यो कुन समय थियो? त्यो निकै पिक आवरको समय थियो, भन्सार बनाउने समय थियो, लाइन लाग्नुपर्ने समय थियो, 9 बजेको समय थियो, अफिसका लागि निस्कनुपर्ने समय थियो, भन्सार काट्न लाइन लाग्नुपर्ने एउटा स्थिति त्यतिखेर थियो भने कति मानिसहरू, कति लोडेड कन्टेनरहरू, कति त्यहाँ पूर्वाधारहरू थिए होला। आदरणीय श्रोता, सुरुङमा काम भइरहेको थियो, त्रिशुली 3B को कुरा गर्नुहुन्छ भने त्यहाँ निकै काम भइरहेको थियो लामो समयदेखि। त्रिशुली 3B त्यसमा धेरै कामदारहरू फसेको आशंका गरिएको छ, त्यहाँ धेरै नागरिकहरू, धेरै काम, केही कामदारहरू त्यहाँबाट सुरुङबाट निस्केका छन्। उनले सयौं साथीहरू चाहिँ भित्र हराइरहेको बताएका थिए। आदरणीय श्रोता, त्यहाँ चाहिँ तेस्रो तल्लामा वा माथि काम गरिरहेको, बेल्ट बाँधेर काम गरिरहेकाहरू जीवित पाउने एउटा आशा थियो, तर तल भएकालाई त सोहेरेको उनीहरूले देखेको कुरा पनि बताएका थिए, तर बेल्ट बाँधेर काम गरिरहेकाहरू बाँच्ने आशा थियो। तर आज 8 दिनसम्म आइपुग्दाखेरि सुरुङको काम, सुरुङभित्रको उद्धारको काम राम्रो नहुँदाखेरि आज उनीहरू रोइरहेका होलान्, उनीहरू प्रताडित भइरहेका होलान्, उनका आफन्तहरू चिच्याइरहेका होलान्। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्छौं, छोटो विश्राम लिन्छौं, विश्रामपछि उपस्थित हुनेछौं।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ ल?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आज केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमी प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817682123।
3: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
0: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
3: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
0: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
3: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
0: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
3: मोबाइल नम्बर 9865054313 र 9141443842।
0: मूल्य होइन, स्वास्थ्य रोजौं।
4: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
5: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ, अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
4: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
5: वालिङ आठ पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोप हुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ, साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
4: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था, वालिङ आठ नयाँ बजार र पतञ्जलि योग पीठको आडेमा, सम्पर्क नम्बर 0364146696।
6: रेडियो आदिखोला 105.4
7: खेलौ भन्ने छ। यो महामारीमा, यो महाविपत्तिमा अहिले सरकारका संयन्त्रहरूले प्रभावकारी काम गर्न सके कि सकेनन्, ठ्याक्कै भन्नुहोस् त।
8: अनि यो अहिलेसम्म नेपालकै इतिहासमा यस्तो प्रकृतिको, यति गम्भीर प्रकृतिको दैवी प्रकोप अथवा प्राकृतिक प्रकोप, प्राकृतिक विपत्ति यो पहिलो पटकै देखिन्छ। त्यसैले अहिले राज्य संयन्त्रले यो प्राकृतिक प्रकोपबाट, प्राकृतिक विपत्तिबाट नागरिकहरूलाई बाहिर निकाल्नको लागि जुन प्रयत्न गरिराखेको छ, जुन राज्यसँग साधन स्रोत हो त्यसको अधिकतम प्रयोग गरिराखेको छ, त्यो हेर्दाखेर अहिले सरकारले सक्दो प्रयत्न गरेको छ र सक्दो उपलब्धि हासिल गरेको छ भन्ने देखिन्छ। किनभने हामीसँग जे साधन स्रोत छ, जे जनशक्ति, जुन जनशक्ति छ, त्यो सबैको समयमै इन टाइम घटनास्थलमा पुगेर आफ्नो उद्धारको कार्य प्रारम्भ गराएको छ र निरन्तर गरिराखेको छ। तर अहिले उद्धार गर्नलाई धेरै कठिन परिस्थिति र परिवेश हो, किनभने यो प्रकोप, यो विपत्ति नै यस्तो भिन्नै प्रकृतिको क्षणभरमै ठूलो संख्यामा धनजनको क्षति पुर्याएको र फेरि उद्धार गर्ने स्तर पनि एकदमै कठिन भूगोलमा बनेको, कठिन भूगोलमा रहेको र जुन चाहिँ बाढी थियो त्यो बाढीले धेरै नै अप्ठ्यारो, झनै अप्ठ्यारो सिर्जना गरेको, धेरै दलदल को उचाइहरू धेरै धेरै रहेको, जहाँ सजिलै जानै नसक्ने परिस्थिति रहेको, यसले गर्दाखेरि यो अवस्थामा अन्य प्राकृतिक विपत्तिसँग बाँझेर यहाँ चाहिँ यति उपलब्धि भयो कि भएन भन्ने भन्दा पनि हामीसँग भएको साधन स्रोत र जनशक्तिको अधिकतम प्रयोग टाइममा भयो कि भएन, गरेन भन्ने हिसाबले हेर्दाखेरि त्यो चाहिँ सरकारले राम्रो म्यानेज गरेको देखिन्छ, टाइममै पुगेको देखिन्छ। हिजो मात्र नि प्राइम मिनिस्टरले सदनमा जुन ब्रिफिङ गर्नुभयो त्यसबाट पनि के देखिन्छ भने सरकारले सूचना पाउन साथै आफ्नो कार्य एकदमै स्पिडका गतिका साथ गरेको देखिन्छ।
7: तर एउटा कुरा के छ भने नि तपाईँ पनि विपदमा काम गरेको हो, तपाईँले उपत्यकामै हुँदाखेरि जतिखेर 2072 सालको भूकम्पको सुकुशल रूपमा नेतृत्व पनि गर्नुभयो नेपाल प्रहरीमै हुँदा हुँदै गर्दाखेरि, त्यसपछि कोरोना कालमा पनि त्यस विपत्तिको चाहिँ होइन एउटा कमाण्ड राम्रै गर्नुभयो सम्हाल्नुभयो, त्यो हामीसँग छ। तर अहिले जुन ढंगले अब जुन यत्रो महाविपत्ति गयो बाढ़ी गयो यसलाई चाहिँ कम्तीमा बाढ़ी गएकै दोस्रो दिन बिहानैबाट चाहिँ हेलीहरू परिचालन भइदिएर त्यहाँ चाहिँ केही गुहार मागिरहेका केही व्यक्तिहरूलाई राम्रैसँग बचाउन पनि सकिन्थ्यो, त्यसको रेखी राम्रोसँग गर्न सकिन्थ्यो। तर चाहिँ त्यो गर्नुको साटो चाहिँ आफ्नाहरूलाई चाहिँ हेलीमा भरेर त्यहाँलाई त्यहाँ लगियो र उद्धारकर्ताहरूलाई चाहिँ त्यहाँ त्यतिसम्म लग्न सकिएन, त्यो विभेद पुर्याएर सरकारले भन्ने आरोप त आज खेपिरहनु परेको छ नि त विश्वजी।
8: होइन, अब नागरिकहरूको केही यस्ता क्षेत्रमा गुनासा छन्, अब नागरिकहरूलाई पीड़ामा परेका नागरिकहरूले यो चीजहरू काहीँ देखेको कमी सरकारको कमी कमजोरी काहीँ ल्याप्सेसहरू देख्यो भने त्यो विषयमा उजागर गर्छन्। त्यसैले हामीले त्यसलाई नागरिकहरूको आवाजलाई फेरि एकदमै तिमीहरूले बोलेका कुराहरू असत्य हो भन्ने भन्दा पनि हामीले त्यो पार्टमा करेक्सन गर्नुपर्छ, कहाँ कमी कमजोरी भएछ भन्ने कुरामा करेक्सन गर्नुपर्छ। म के आवाजहरू उहाँहरूले उठाउनु भएको छ कि प्रायोरिटी कहाँ दिने पहिले कुन ठाउँमा कठिन हो र त्यो प्रायोरिटी दिएको ठाउँमा हाम्रै साधन स्रोतले जनशक्तिले काम गर्न सक्छ कि सक्दैन भन्ने कुरामा टाइममा हाम्रो चाहिँ मूल्याङ्कन भएन कि भन्ने एउटा किसिमको आवाज आएको छ। त्यो कुरामा यति ठुलो चाहिँ विपत्तिमा यति ठुलो क्षतिमा काम गर्दा गर्दै पनि भएपरको साधन स्रोत जनशक्तिहरू प्रयोग गर्दा गर्दै पनि कतिपय ठाउँमा जनताको अपेक्षा अनुरूप हाम्रो प्रयत्नहरू नपुगेको हुनसक्छ, नपुगेको प्रयत्नहरूलाई पुर्याउने प्रयास हाम्रो निरन्तर रहिरहनुपर्छ र रहिराखेको पनि छ। अब कतिपय ठाउँमा ढिलै भएको कारणले गर्दाखेरि फेरि काहीँ मानवीय क्षति भयो भने त्यो बेलामा चाहिँ नागरिकहरूको यस्तो आवाजहरू आउने गर्छ। त्यसमा हामीले आज अहिले नै समीक्षा गर्ने बेला भन्दा पनि अहिले भएका साधन स्रोत जनशक्तिलाई म्याक्सिमम प्रयोग गरेर अधिक प्रयास गरेर भोलिका दिनमा यो समीक्षा गर्नुपर्छ र यसलाई चाहिँ हामीले जहिले पनि प्रकोपमा दुई तिनवटा चिज चाहिँ तपाईँले प्रकोपलाई हेर्नुपर्ने देखियो। के देखियो भनेदेखि मैले विगतमा काठमाडौँ उपत्यकामा एउटा भूकम्पको बेलामा र कोभिडमा पनि हेर्दाखेरि दुई तिनवटा चिजहरू हामीले बेलैमा जब हामी यस्तो विपत्तिको सामना गर्दैछौँ त्यो त्यही घडीमा के चिज चाहिँ हेर्नुपर्छ भने सबैभन्दा बढी छिटो उद्धार कुन ठाउँमा गर्नु जरुरी छ, त्यहाँ कति त्यहाँ उद्धार गर्यो भने कति नागरिकहरूलाई बचाउन सकिन्छ, जीवन बचाउने कुरा चाहिँ प्रायोरिटीको हिसाबले कहाँ दिनुपर्ने र त्यो ठाउँमा हाम्रो साधन स्रोतले पुग्छै पुग्दैन त्यसलाई चाहिँ हारगुहार माग्नुपर्ने हो कि स्वदेशी विदेशी क्षमता भएका विज्ञ टोलीहरू झिकाउनु पर्ने हो कि यो चिजलाई चाहिँ समयमै मूल्याङ्कन गर्नुपर्ने हुन्छ भन्ने हिजो देखियो, हिजोको अनुभवले त्यो बताउँछ। होइन, त्यो चिजहरू बेलैमा गर्यो भनेदेखि बढीभन्दा बढी प्रभावकारी हुने त्यसको अहिलेको चाहिँ जस्तै अब बाढीको जुन प्रकोप छ अहिले विपत्ति छ त्यो विपत्तिमाथि कति कठिन छ कति सहजता छ कुन ठाउँमा सहजता छ कुन ठाउँमा कठिन छ कुन ठाउँमा धेरै मानिसहरू परेका छन् यो चिजलाई बेलैमा इभ्यालुएसन गर्ने काम चाहिँ अब अहिले चाहिँ गर्नु त राम्रोसँग गरेको छ, त्यति गर्दा गर्दा पनि केही ठाउँमा चाहिँ खास गरी टनेलहरूमा चाहिँ बेलैमा भएन कि भन्ने आवाजहरू आएको छ।
7: होइन, टनेलमा चाहिँ के गर्नु भएको छ भने नि कतिपय ज्यान जोगाएर पनि आउनु भएको छ क्या टनेलबाट केही नागरिकहरू। होइन, हामीले त्यहाँका रसुवाका जनप्रतिनिधि र स्थानीयसँग हामीले हिजो मात्र मैले कुरा गरेको छु, आज पनि म कुरा गर्दैछु त्यहाँ आमा छोतिङ्गो गाउँपालिकाका अध्यक्ष लगायतहरूसँग म बहस गर्दैछु केही दिनपछि। तर त्यहाँ के भनिएको छ भने जस्तो दोस्रो तेस्रो तलामा वा बेल्ट लगाएर समेत सुरुङमा काम गर्ने यो त्रिशुली 3B चाहिँ काम गर्ने कामदारहरू कतिपय त्यहाँ जीवितै छन् भनेर उनीहरूले बोलेका कुराहरू छन्, अगाडिबाट होइन पछाडिबाट चाहिँ हामी भागेर आएका छौँ भन्नेसम्मका उनीहरूले बोलेका कुराहरू आइरहँदाखेरि अलिकति प्रधानमन्त्रीले हिजो के भनिदिनु भयो भने नि संसदमा यहाँले पनि सुन्नुभयो होला यो चाहिँ सुरुङमा उद्धार गर्ने अहिले हिलो छिरेको सुरुङमा उद्धारको विज्ञता संसारमै नभएको दावी मात्र गर्नु भएन, पाइप परेका र हिलो सुकेपछि मात्रै उद्धार गर्न सकिने प्रधानमन्त्री बताउँदै गर्दाखेरि त जनता त निराश भयो नि त, आफन्तहरू त निराश भयो नि त।
8: अनि त्योभन्दा पनि यसो हो, हामीसँग जुन विज्ञ टोलीहरू छन् आज चाहिँ छिमेकी मुलुकबाट पनि आइराखेको छ, छिमेकी मुलुकबाट पनि बोलाएको छ, हामीसँग पनि छ, त्यो सबै टोलीहरूले पनि काम गरिरहँदाखेर प्रयत्न गरिरहँदाखेर टनेल क्षेत्रमा जति लेदो माटोहरू पसेको छ त्यो क्षेत्रमा काम गर्न चाहिँ हामीले यतिखेरै ठक्कै रिजल्ट निकाल्ने हालमा चाहिँ जहाँ जसको जस्ती विज्ञता भए पनि त्यो च्यालेन्जिङ छ, चुनौतीपूर्ण छ र कठिन छ, त्यसमा चाहिँ कठिन हुँदो रहेछ, त्यो चाहिँ अनुभवले बतायो प्राइम मिनिस्टरज्यूले. किन त्यो भन्नुभयो भने त्यहाँ टोली गरेर विज्ञ टोली गरेर प्रयत्न गर्दा पनि त्यहाँ सम्भव भएन, त्यो अनुभवले देखियो. किनभने टोलीले प्रयत्न त गर्यो, त्यो लाइनमा भनिराखेको देखेको थिएँ मैले, सुने मैले हिजो होइन. त्यसले वास्तवमा त्यो कस्तो छ भने तपाईँको जहाँ जहाँ उद्धार गर्ने हो त्यो उद्धार गर्ने ठाउँमा धेरै दलदल माटोहरू चाहिँ धेरै उचाइसम्म फसेको छ, धेरै तलसम्म चाहिँ शवहरू रहेको छन् भन्ने चाहिँ बाहिर सूचना आइरहेको छ. तर त्यहाँ जानको लागि जो जान्छ त्यही मान्छे आफै फसिरहेको अवस्था छ. केही विज्ञ व्यक्तिहरू चाहिँ जानु भएको छ सुतेर, अब हामीले त्यो घिस्रेर होइन स्न्याक्स पोजिसनमा गइराख्नु भएको छ, तर सर्वसाधारण मान्छे त्यहाँ जान सक्ने अवस्था छन् धेरै. त्यसैले त्यहाँ धेरै कठिन परिस्थिति छ, त्यो परिस्थितिको हिसाबले कठिन छ भन्ने हिसाबको यो दृष्टिकोण आएको हो. त्यो साँच्चै कठिन पनि छ, धेरै कठिन पनि छ. किनभने एक त सुरुङ सम्बन्धी अब हाम्रो बाहिरबाट पनि टोली ल्याएको छ विज्ञ भनेर आउनु भएको छ, चाइनादेखि कोरियादेखि भारतदेखि आउनु भएको छ होइन, र यहाँको टोलीहरू पनि लागेको छ. झन्डै झन्डै तपाईँको 20-22 हजार जुन सुरक्षाकर्मीहरू त्यही काममा लागिराख्नु भएको छ, र धेरै सुरक्षाकर्मीले त्यहाँ पहिले पनि ज्यान गुमाउनु भएको छ. सुरक्षाकर्मीको पनि खोजतलासीमा लागिरहेको छ, सरसा नारीको ठुलो संख्यामा ज्यान गएको छ. अब एउटा गाउँ गाउँ नै बस्ती बस्ती नै चाहिँ नभएको अवस्था छ, र त्यो सबै चिजहरू हुँदाहुँदै पनि यो विपत्ति भिन्नै प्रकृतिको भिन्नै कठिनाइको रहेको छ. जुन घटना भाग छ, जहाँ विपत्ति परेको छ, प्राकृतिक क्षति जहाँ भएको छ, बाढीले क्षति जहाँ परेको छ, त्यो ठाउँमा गएर हेरेपछि अनुभव गरेपछि मात्रै टक्क थाहा हुने अवस्था छ. त्यसले गर्दाखेरि सरकारले ठुलो प्रयत्न गरिरहेको छ, प्रयास गरिरहेको छ, र धेरैको ज्यान बचाएको पनि छ. तपाईँको ठुलो संख्यामा चाहिँ 8-10 हजारकै संख्यामा चाहिँ उद्धार पनि भइसकेको छ होइन, संख्या ठुलो संख्यामा छ. अब धेरै संख्यामा चाहिँ अब क्षति भएको शवहरू पनि प्राप्त भइरहेको छ. त्यो हिसाबले गर्दाखेरि सरकारले म्याक्सिमम प्रयत्न गरेको छ. यो प्रयत्नमा अब यतिखेर कसले कहाँ गर्यो के गर्यो भनेर कमी कमजोरी खोजेर कसलाई अलिकति चाहिँ काम गर्ने मान्छेहरूलाई काम गर्दा गर्दै पनि डिमोटिभेट गर्ने भन्दा पनि यतिखेर सबैले आआफ्नो ठाउँबाट जुन क्षमता छ, जुन ज्ञान छ, त्यसको प्रयोग गरेर त्यो ठाउँमा पुगेर सबैले कोसिस गरेर अहिले भन्छ नि शोकलाई शक्तिमा र विनाशलाई विकासमा परिणत गर्ने खास यो बेला हो त्यो. त्यसैले हामीले त्यो ठाउँमा सबै लागौं भनेर चाहिँ म चाहिँ अनुरोध गर्न चाहन्छु.
7: होइन, अब धेरै शवहरू भेटिएका छन्, कतिपय शवहरू अहिले पनि हेलियरले पनि उठाउनु नमान्दाखेरि दुर्गन्धित भएको भन्ने खबर छ, र शवबाट धेरै खबरहरू आइरहेका छन्, शवहरू उठाउनै सकिएको छैन. माटो खोर्सेर मात्रै बाहिर निकाल्ने हो भने त्यहाँ पनि निकै ठूलो चुनौती र निकै ठूलो समस्या छ भन्ने खालका विषयहरू आएका छन्. अब यो व्यवस्थापनको पाटोमा पनि हुन त अब यो आकलनै गरिएको थिएन, प्री एजम्पसन नै गरिएको थिएन, तर एउटा भनाइ के छ भने नि सरकारले उद्धार र राहतमा चीन भारतसँग शुरूआतमै अलिकति रेस्क्यू टिमको चाहिँ सहायता लिनुपर्ने थियो, त्यस पछाडि जल विद्युत आयोजनाकैहरूलाई पनि अहिले खोज भनेर करिब 7-8 दिन बितिसकेपछि दिने कुरामा पनि अलिकति ढंग मिलेन, त्यसलाई चाहिँ शुरूआतबाटै सँगसँगै हातेमालो गरेर लग्नुपर्ने थियो भन्ने खालका जुन विषयहरू जोडिएर आएका छन्, तपाईँले त अनुभव छ नि त होइन? जस्तो अब हुन त अब यो विपत्ति जस्तो त्यो अंगभंग एउटै पनि शरीरको पार्ट पाएर मात्रै त्यसलाई पहिचान गर्न सक्नुपर्ने एउटा स्थिति त, बाढ़ी जस्तो महाविपत्तिको स्थिति त कोरोनामा र त्यसमा के भन्छ हाम्रो यो भूकम्पमा त्यति धेरै देखिएन होला. तैपनि त्यो बेला पनि त रिस्की थियो नि त, कोरोनामा पनि धेरै मान्छे मरेकै हुन्, भूकम्पमा पनि 8-10 हजारको हारहारीमा मानिसहरू मरे, तर त्यसको चाहिँ अलि राम्रै तरिकाले व्यवस्थापन भयो, यो चाहिँ किन हुन सकेन भन्ने पनि त प्रश्न छ एउटा.
8: होइन, हिजो यसो थियो, 72 सालको भूकम्पमा म काठमाडौँको एसपी थिएँ, त्यो बेला चाहिँ हामीले धेरै काम गर्यौँ. त्यो बेलाको र अहिलेको चाहिँ अलिक फरक छ. त्यो बेलाको उद्धार गर्दाखेरि उद्धार कर्मीको सामु त्यति ठुलो चुनौती थिएन, जे क्षति भयो भयो, उद्धार गर्ने आफ्नै स्वयं चाहिँ क्षतिमा पर्नुपर्ने अवस्था थिएन. अहिले चाहिँ ढङ्ग पुगेन, अलिकति ध्यान भएन, ध्यान पुगेन भनेदेखि उद्धार कर्मी आफ्नै क्षतिमा पर्ने अवस्था पनि अलिकति कठिन छ. अब जहाँसम्म विदेशी सपोर्ट सहयोगहरू बेलैमा भएन भने, हिजो मैले प्राइम मिनिस्टरज्यूको सदनमा बोलेको कुरालाई हेर्दाखेर सुन्दाखेर समयमै विदेशी छिमेकी मुलुकहरूबाट सहयोग मागेको त, छिमेकी मुलुकहरूले कस्तो प्रकारको चाहिँ सहयोग उपयुक्त हुन्छ, कस्ता विज्ञहरू चाहिन्छ, कस्तो छ परिस्थिति भने, त्यो कुराहरूको उहाँहरूले पनि मूल्याङ्कन गर्दा गर्दै केही दिन, एक दिन दुई दिन त उहाँहरूले पनि मूल्याङ्कन गर्न लाग्नुपर्ने अवस्था रह्यो. होइन कस्तो चाहिन्छ फेरि पठाउँदा पठाउने र मतलब भूकम्पहरूमा जस्तो त्यस्तो त्यति सजिलो नहुने किनभने मैले भने नि धेरै विज्ञताको आवश्यक पर्ने यसमा चाहिँ किनभने जो व्यक्ति हो त्यो व्यक्ति उद्धार गर्नमा जाने व्यक्ति आफै पनि ठूलो चुनौतीका साथ उद्धारमा लाग्नुपर्ने अवस्था अहिलेको चाहिँ त्यो परिस्थिति छ त्यसले गर्दाखेरि उहाँहरूले त्यो इभ्यालुएसन गर्दाखेरि केही दिन ढिलो भएको हो तर समयमै रिक्वेस्ट गरिएको भन्ने कुरा हिजो प्राइम सचिवले चाहिँ सदनलाई जानकारी गराइसक्नु भएको छ त्यसैले मैले भने नि अब यो अहिलेको जुन किसिमको प्राकृतिक विपत्ति छ बाढीबाट जुन आएको छ त्यो एकदमै भूकम्प जस्तै आकस्मिक रूपमा आयो तर भूकम्पले भन्दा भिन्न प्रकृतिको क्षति र भिन्न प्रकारको चुनौती छोडेर गयो र अहिलेको उद्धारमा अलिकति भूकम्प भन्दा भिन्नै प्रकृतिको कठिनाई छ उद्धार गर्ने कुरामा है त्यसले गर्दाखेरि हामीले अपेक्षित रूपमा जति उपलब्धि हुनुपर्छ भन्ने थियो त्यो उपलब्धि हुन सकेको छैन त्यसको अर्थ सरकारले गरेन भने सरकारले अधिकतम प्रयोग गर्यो प्राइम मिनिस्टरज्यूले भयभरका साधन स्रोत बेलैमा प्रयोग गरेको बेलैमा जानकारी दिएको सम्पूर्ण राज्य समेटेर लगाएको कुरा हिजो ब्रिफिङबाट स्पष्ट भएको छ त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेज्यूले पनि आफ्नो ठाउँबाट ठूलो प्रयत्न गर्नुभयो पार्टीलाई दिनभर रातभर काम गराउनु भयो स्ट्यान्ड बाई राखेर सबै सूचना प्रणालीमा जोड्नुभयो सबै राहत उद्धारमा जोड्नुभयो त्यसैले म्याक्सिमम अधिकतम प्रयोग गरेको छ र स्थानीय निकायका जुन राजनीतिक नेतृत्वमा रहनुभएका विभिन्न दलका पदाधिकारी उहाँहरू पनि धेरै लाग्नु भएको देखेँ म त अब त्यहाँ उहाँहरूको सम्पर्क सम्बन्ध बसेर कहाँ के छ के कठिनाई छ भने एउटा पार्टको जिम्मेवारीमा म पनि रहेर काम गरिरहेको छु त्यसले गर्दा सबैले आफ्नो ठाउँबाट गरेको छ तर गर्नलाई सहज नभएको हुनाले कठिन एकदमै कठिन भएको हुनाले हामीले जति उपलब्धि खोज्ने हो अथवा जुन ठाउँमा जे उपलब्धि खोजिरहेछौँ त्यो धेरै चुनौतीको कारणले नभइरहेको प्रयत्नै नगरेको भन्ने चाहिँ होइन
7: होइन प्रयत्न भएको छ तर चाहिँ अलिकति जुन ढंगले चाहिँ प्रयत्न हुनुपर्ने हो जुन ढंगले चाहिँ काम गर्न सक्नुपर्ने हो त्यसमा केही मिसिङ त हुन्छ नै अब किनभने त्यो अनुभवै छैन अब यो सुरुङभित्र फसेकाहरूलाई टनेलभित्र फसेकाहरूलाई निकाल्नुपर्ने कुरा निकै जोखिम पनि छ हामीले विश्वका अन्य देशहरूका पनि उदाहरणहरू देखेका छौं तिब्बतमा पनि निकै ठूलो क्षति भएको छ यद्यपि चीनले चाहिँ त्यहाँ भएका कतिपय भिडियो सामग्रीहरू त्यहाँको विपदको क्षतिका ती सामग्रीहरू चाहिँ हटाएको र कतिपय त्यो सामग्री प्रसारण गर्नेलाई कारवाही गरेको भन्नेसम्म पनि हामी सुन्नमा आएका छौं उताबाट उसले आफ्नो नाका उसको बाटो र ट्र्याक पनि खोलिसकेको एउटा परिस्थिति छ अब यो राहत र उद्धारको कुरा गरौं न जस्तो अब राहत र उद्धारमा पनि एकरूपता हुन सकेन एकद्वार हुन सकेन स्थानीय तहलाई बाइपास गर्यो भनेर स्थानीय तहका प्रतिनिधिहरू हामीले भन्दैछन् त्यस्तो त नहुनुपर्ने हो नि त होइन
8: होइन त्यस्तो त छैन तपाईँ यो तपाईँले भन्नुभयो जस्तो कसले भन्नुभयो थाहा छैन हामीले चाहिँ जस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी कार्यालयबाट पनि एउटा टिम बनाएको छ अब सरकारको टिम छ सबैले एकद्वार प्रणाली भनेर फोकल पर्सन तोकेर अनि स्थानीय निकायका पदाधिकारीहरूसँग नि सम्पर्क गरेर कहाँ के आवश्यकता छ कुन समस्या छ भन्ने कुरालाई चाहिँ बुझेर त्यो अनुसारको राहत उपलब्ध गराइराखेको छ अब अहिले धेरै ठाउँबाट राहतहरूको पर्याप्त सपोर्ट सहयोग पनि पुगिरहेको छ भन्ने सूचना पनि आइरहेको छ अब राहतमा मलाई अहिले तत्काललाई समस्या त्यस्तो देखिराखेको छुइनँ मैले केही समयको लागि अब भोलिका दिनमा अब यो जति पनि क्षति परेको परिवार छन् जति पनि आफ्ना परिवारजन गुमाएका र बाँच्न सफल भएका सदस्यहरू छन् उहाँहरूलाई फेरि उहाँहरूको बसोबासको व्यवस्थापन गर्ने कुराहरू चाहिँ एउटा हामीले समयमै योजना गर्नुपर्ने आवश्यकता छ त्यो गरेनौँ भने भोलि अर्को समस्या सिर्जना हुन सक्ने अवस्था छ अब धेरै चिजहरू अब अब अबका दिनमा धेरै चुनौतीहरू चाहिँ आउँदैछन् नयाँ चुनौतीहरू आउँदैछन् किनभने बाँचेकाहरूमा आफ्नो परिवार गुमाएको पीडाले एउटा परिस्थिति सिर्जना हुन्छ उनीहरूको बसोबासको खानपिनको कतिको चाहिँ जति सदस्य छन् कति
7: आमा छोदिङमो गाउँपालिकाकै कुरा गर्नुहुन्छ भने रसुवाको त्यहाँ जाने कुनै ट्र्याकै छैन र क्या हेली बाहेक अरू कुनै गर्नै सकिन्न रे हिँड्ने बाटो पनि छैन भन्नुभएको छ क्या त्यहाँका नागरिकले सामान सिद्धिन थाले नुन र तेल पठाइदेऊ भन्दैछन् त्यहाँ गुहार गरेर माग्दैछन्
8: होइन त्यहाँ अब विस्तार प्रारम्भ भएपछि अब सबै गाउँहरूलाई जोड्नको लागि पुल राख्ने कुरादेखि लिएर बाटो खोल्ने कुराहरू बाटो जोड्ने कुरामा सरकारले उच्च प्रायोरिटी दिएर एकदमै स्पिडमा काम गरिरहेको छ सायद मलाई लाग्छ अब दुई तिन दिनभित्र सबै चिजहरू नर्मल भइसक्छ आउने आवत जावतको हिसाबले पनि सबै नर्मल भइसक्छ र अहिले जुन खोजीमा लागिराख्नु भएको छ यो स्पिडलाई अझै बढी चाहिँ अझै छिटो रिजल्ट ओरिएन्टेड बनाएर काम गराउने कुरा पनि अब लागिरहेको छ बिस्तार सामान्यकरण भइराखेको छ र अब पछिका दिनको व्यवस्थापनको तर्फ व्यवस्थापनतर्फ सरकारले सोच्न थालिसकेको छ, काम प्रारम्भ गरिसकेको छ। त्यसैले अहिले हामीले बाहिर विभिन्न व्यक्तिले बोलेको अथवा सानो व्यक्तिहरूले त बोल्नु भएको कुराहरू सही पनि छन्, तर सानो परिस्थितिमा त सानो परिवेशभित्र रहेर सानो सूचनाको आधारमा हुन्छ, भनौँ न कुनै एउटा व्यक्ति काहीँ उद्धार पाइरहेको छ भने त्यो एउटा व्यक्ति यहाँ भने उद्धार पाइरहेको छैन भन्ने हिसाबले सूचना बाहिर व्यापक रूपमा आउँछ, त्यसले गर्दा यो सरकारले गरेन कि भन्ने अवस्था हुन्छ। तर सरकारले सूचना पाउने बित्तिकै त्यसमा चाहिँ ध्यान दिएर काम गरिरहेको अवस्था पनि छ, त्यसलाई पनि हेरिदिनु पर्ने हुन्छ। त्यसले बिस्तारो अब सरकारले यसलाई चाहिँ अब सामान्य जनजीवनलाई सामान्य बनाउने तर्फ प्रयत्न गरिरहेको छ र छिट्टै नै सामान्य जनजीवन हुन्छ र जति पनि यो बाढीमा पर्नु भएको परिवारजनका सदस्यहरू रहनुभएको छ, बच्नु भएको छ, उहाँहरूको व्यवस्थापनको लागि पनि सरकारले काम गर्छ।
7: हस् विश्व पोखरेलजी, यहाँको महत्वपूर्ण समय र यो दुःखद घडीमा सबै प्रयोग गरौं र सबैले चाहिँ सबै ठाउँबाट हातेमालो गरौं, सरकारलाई सहयोग गरौं भन्ने हाम्रो पनि अनुरोध छ, प्रयत्न छ। यहाँले समय दिइदिनुभयो, यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु।
8: धन्यवाद।
7: उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पूर्व एआईजी विश्वराज पोखरेल आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
9: भनिन्छ नि नानीदेखि लागेको बानी।
10: किन बोलाएको मलाई?
11: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योति?
10: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
12: हाम्रा विशेषताहरू:
10: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
12: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
10: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
12: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
10: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
12: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
10: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मेटी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806161052।
13: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो, भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
14: त्यति कुरा माने यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
13: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
14: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308239।
9: रेडियो आदिखोला 105.4

0: भतिज, त त एकाएक शाकाहारी
1: भन्सिएग रोटेको उत्पादन।
0: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
2: हर विषयमा सरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आइडी बैंक सबैका लागि बैंक
3: दिस होम इन्टरनेट।
4: यतिखेर हाम्रो बीचमा विपद विज्ञ तथा इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको विपद अध्ययन केन्द्रका निर्देशक डाक्टर बसन्तराज अधिकारी हुनुहुन्छ। उहाँ चाहिँ स्थलगत अवलोकन गरेर पनि फर्किनु भएको छ। रसुवा, नुवाकोट, चितवन, धादिङ लगायतका क्षेत्रमा निकै ठूलो विपत्ति भएको छ। त्यहाँ उद्धार व्यवस्थापन र त्यसका अन्य क्षेत्रहरूको विपदका विषयमा चाहिँ आज हामी कुराकानी गर्दैछौ। डाक्टर अधिकारी, यहाँलाई नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: हस्, नमस्कार, गुड मर्निङ।
4: अब एउटा कुरा कहाँबाट शुरूआत गरौं भने, तपाईँ स्थलगत अध्ययन गर्नु भएको छ, त्यहाँ पुगेर पनि आउनु भएको छ, त्यसको बारेमा एकछिनमा कुरा गरौंला। अहिले उद्धारको लागि छटपटाइरहेका आफन्त र त्यस सुरुङभित्र फँसेकाहरूको उद्धार गर्ने संयन्त्र विश्वभरि नै कहीँ पनि छैन भनेर चाहिँ प्रधानमन्त्रीले हिजो सदनबाट दावी गर्नुभएछ, अनि टनेलबाट सुरुङबाट उद्धार गर्ने मान्छे नै नभएको हो विश्वमा तालिम प्राप्तहरू
5: होइन। अब यस्ता किसिमका घटनाहरू, यो घटना चाहिँ विश्वमै नौलो घटना चाहिँ लिएर हामीले लिन सकिन्छ। अब हामी वैज्ञानिकहरूले पनि यसमा यही विषयमा कुराकानी गरिरहेछौँ। अब मेरो विचारमा अब उद्धारै गर्न नसक्ने भन्ने कुरा अब प्रधानमन्त्रीले अध्ययन गरेरै भन्नुभयो होला सायद सदनमा, तर टनेलमा त्यो सुरुङमा ब्लास्टिङ गरेर भित्र छिरेर गर्न सक्ने प्रविधिहरू चाहिँ विकास भएका छन् होइन। त्यसपछि धेरै ठाउँमा टनेलबाट जस्तै अब यो कोल होइन कोइला निकाल्नेबाट फँसेकाहरूलाई निकाल्नेदेखि लिएर सारा कुराहरू चाहिँ गरेका छन्। तर यो अवस्था चाहिँ के हो भने, अरू बेलामा अन्त धेरै जस्तो टनेलहरूमा चाहिँ नि टनेलको मुख चाहिँ नि सुरुङको मुखमा चाहिँ पहिरो आएर रोकिएको, अथवा चाहिँ नि भित्र चाहिँ कतै एउटा तार खसेर चाहिँ नि ब्लक भएर चाहिँ नि उद्धार गरेको चाहिँ धेरै देखिन्थ्यो होइन, उदाहरणहरू छन्। तर यसमा त कस्तो देखिन्छ अहिलेसम्म भने ठ्याक्कै थाहा चाहिँ छैन, तर त्यो टनेल सुरुङको मुखबाट पुरै हिलो र लेदो माटो चाहिँ सबै भित्र छिएको भन्ने अहिलेसम्म अनुमान गरे हुनाले यस्तोमा चाहिँ सामान्यतया उद्धारमा चाहिँ कठिनाई नै हुने गर्छ।
4: अब एउटा कुरा चाहिँ जस्तो उद्धारको लागि केही त्यो सुरुङभित्रबाट टनेलभित्रबाट बाहिर निस्किएकाहरूको पनि हामीले हिजो कुराकानी गरेका थियौँ। त्यहाँ रसुवाका केही नागरिकहरू हुनुहुँदो रहेछ, त्यो जलविद्युतमै काम गर्ने, उहाँहरू पछाडिको भागबाट चाहिँ निस्कनु भएको रहेछ। कतिपयहरू चाहिँ त्यो माथि यो थ्री लेयरसम्म पनि काम गर्नेहरू चाहिँ त्यहाँ बेल्ट बाँधेर पनि काम गर्नुहुँदो रहेछ त्यो सुरुङभित्र। उहाँहरू जीवित हुन सक्ने एउटा स्थिति रहन्छ, उहाँहरूलाई चाहिँ उद्धार गराउन भनेर उहाँहरूले चाहिँ हार गुहार गर्नुभएको एउटा स्थिति थियो। सुरुङभित्रै पनि काम गर्ने चिनिया, यो भारतीय लगायत यो दक्षिण कोरियाको टोली पनि आयो, उहाँहरूले पनि त्यो प्रयास सफल हुन नसके हो त्यो सबै, उहाँहरूले पनि त्यो नसक्नु भयो यो स्थिति हेरेर।
5: होइन, प्रयास चाहिँ सबैतिरबाटै भएकै छ, प्रयास नभएको चाहिँ होइन। तर जति द्रुतर रूपमा पहिलो दिन नसके पनि दोस्रो दिनबाट जति छिटो गर्न पर्ने हो त्यसमा चाहिँ अलिकति कमजोरी भयो जस्तो देखिन्छ। तर के हो भने, मैले अघि नै हजुरहरूलाई भने जस्तै, सामान्यतया टनेलभित्र यस्तो किसिमको लेदो माटो बगेर गइसकेको अवस्थामा उद्धारमा कठिनाई गर्न त्यति सजिलो चाहिँ होइन होइन। तर अर्को कुरा के हो भने, त्यहाँभित्र जीवित हुने भन्ने कुरा चाहिँ अब थाहा छैन, अब त्यहाँभित्रको स्थिति कस्तो छ, यदि हावा गएको छ र भित्र पानीसम्म खान सक्ने र अक्सिजन पुगेको छ भने बाँच्ने हुन्छ। किनभने भारतको उत्तराखण्डमा चाहिँ यो सिल्कियारा भन्ने टनेलमा धेरै दिनपछि पनि उद्धार गरेको चाहिँ नि देखिएको छ, त्यसकारण चाहिँ आशा चाहिँ अझै पनि जीवित नै छ, तर ठ्याक्कै अहिले भन्न सक्ने स्थिति चाहिँ देखिँदैन।
4: अब कस्तो रह्यो त्यहाँको स्थिति, कस्तो छ रसुवामा तपाईँ, अब किनभने विपद विज्ञका हिसाबले नेपालले यो आकलन गरेको थियो कि थिएन, र अहिले प्रारम्भिक अनुमानमा यो कसरी चाहिँ यति ठूलो यो महाविपत्ति, खोलाको सतहभन्दा 9-10 मिटर माथिसम्म त्यत्रो गेग्रान, लेदो, ढुङ्गा मुढा, चट्टान एकै पटक सोहेरेर चाहिँ ल्याएर आयो, भिडियोहरू हेर्दा पनि आँगै झिरिङ्ग हुने खाल, यो विपत्ति चाहिँ यसको कारण के हुन सक्छ?
5: अब यहाँ के हो भने, एउटा हामीले के बुझौँ भने, योलाई मैले महाप्रलय नै भनेको छु। यस्तो किसिमको घटनाहरू पहिला हिमालयमा पनि भएको थिए, जस्तै भारतको चाहिँ चमोली भन्ने ठाउँमा पनि भएको थियो, अघिल्लो साल चाहिँ नि त्यो धरली भन्ने ठाउँमा, उत्तरकाशी जाने ठाउँमा पनि भएको थियो, र संसारको अरू ठाउँमा पनि भएका छन्। तर मुख्य कुरा चाहिँ के हो भने, यो एकदमै ठूलो परिमाणमा भएको र एउटा यो हिम नदी जहाँ चाहिँ हिउँ र आइस र चट्टान एकैचोटि खसेर यत्रो भेलवाडी आएको चाहिँ नि यो पहिलो नै हो दुईटा कारणले एउटा चाहिँ यसको गति भेलोसिटी चाहिँ 180 किलोमिटर प्रति घण्टाको दरले आएको देखिन्छ अर्को चाहिँ तपाईँले 8-9 मिटर जुन बढेको भन्नुभयो त्यो बाढी आएको बेलामा त 40-50 मिटर माथिसम्म पनि आएको हुनाले यो चाहिँ संसारको लागि नै एकदमै अनौठो चिज नै हो अनौठो हो त्यसले गर्दा चाहिँ कतिपय अवस्थामा उद्धारमा अलिकति कठिनाई छ किनभने मेरो आफ्नो अहिलेसम्मको अध्ययन अनुसन्धानमा कुनै पनि राष्ट्र यो हामी नेपाल मात्रै होइन कुनै पनि राष्ट्र यस्तो किसिमको प्रलयको लागि महाप्रलयको लागि तयार हुँदैन त्यसले गर्दा चाहिँ अझ महत्त्वपूर्ण कुरा त के हो भने तपाईँको त्यहाँ तल जुन रसुवागढी भन्दा तल जुन ठाउँमा मैले अस्ति सर हेरेर आएँ कतिपय ठाउँमा घरहरू एकै घरहरू पुरै पुरिएका छन् त्यहाँ चाहिँ बस्तीहरू पुरिएका छन् त्यो माटोले पुरिएको छ तलभित्र कहाँ कहाँ के छ भन्ने कुरा नै थाहा छैन अनि अर्को कुरा बाटो छैन सबै हेलिकप्टरबाट गर्न परिरहेछ त्यसले गर्दा चाहिँ उद्धारमा चाहिँ अहिले कठिनाई भइरहेको हो
4: अब यो के भएर आएको हुन सक्छ यसको चाहिँ के अनुमान गर्न सकिन्छ यो चाहिँ
5: होइन यसको त यस्तो छ के भएर कारण चाहिँ अहिलेसम्म दुईटा कारण चाहिँ हामीले भएको हुन सक्छ भनेर वैज्ञानिक वृत्तमा चाहिँ छलफल भइरहेछ एउटा चाहिँ जलवायु परिवर्तनको तापक्रमको असरले चाहिँ हिम नदीहरू पग्लिने अथवा टुक्रिने क्रम अर्को चाहिँ त्यहाँ हेर्दाखेरि चट्टानी पहाड चट्टानी भिर नै तल झरेको देखिन्छ त्यसले गर्दा चाहिँ कहिलेकाहीँ हिमालय के हुन्छ भने अब हामी हिमालय त बनिरहेछ त्यस कारण चाहिँ चट्टान माथि चाहिँ हिउँ छ तर चट्टानै खस्यो भने त हिउँ पनि खस्ने भयो र तल खसिसकेपछि लगभग 1200 मिटर जति माथिबाट एकैचोटि तल खसिसकेपछि त्यो जुन हिउँ र आइसको चाहिँ ढिक्का थियो त्यो चाहिँ तल खसेर पग्लियो र तल चाहिँ बाढीको रूप लियो र त्यसले असर गर्यो भन्ने नै अहिलेसम्मको चाहिँ हाम्रो बुझाइ हो
4: अब अहिले चाहिँ जस्तो अब अझै पनि नेपालमा यस्ता प्रलयहरू यस्ता विपत्तिहरू बसेकै छन् किनभने हामीसँग तरबार झुण्डिएकै छ माथि टाउको माथि 47 हिमतालको जोखिम अवस्था हेर्ने हो भने त जतिखेर पनि यो फुट्न सक्ने भन्ने खालको आकलन पनि गरिएका छन् अब यो यसबाट बस्ने होस् अर्थात प्रकृतिबाट हामीले पैठोजोरी त गरौंला त प्रकृतिसँग लड्न सक्ने सामर्थ्य त सधैँ छैन विश्वसँग पनि छैन त्यसका लागि पूर्व तयारी मात्रै गर्नुपर्ने एउटा स्थिति होला सजग रहनुपर्ने स्थिति होला तर आजको दिनमा नेपालको परिस्थिति के हो यो हिमताल फुट्ने कुरामा बाढी पहिरोको कुरामा भूकम्पको कुरामा वा विपदको कुरामा चाहिँ हामी कुन स्थानमा छौँ आज
5: अब म हजुरको रेडियो नेटवर्क मार्फत श्रोताहरूलाई के जानकारी गराउन चाहन्छु भने हामीले फुट्न सक्ने जोखिममा रहेका हिमतालहरू भनेर भनिरहेको अवस्थामा पनि हामीले आकलनै नगरेका तालहरू त फुट्यो नि त जस्तै अघिल्लो साल चाहिँ नि थामेको ताल हामीले फुट्छ भनेर अनुमानै गरेका थिएनौँ गोर्खाको वीरेन्द्र तालमा माथिबाट चाहिँ हिमनदी छुट्टिएर तालमा खसेर त्यसले चाहिँ छाल निकाल्यो भाग्यवश मोराइन चाहिँ फुटेन होइन नत्र चाहिँ तल चाहिँ असर गर्न सक्थ्यो भनेपछि त यस्ता किसिमको अहिलेकै हिमनदीको चाहिँ जुन पहिरो जुन हामीले देखियो त्यसले गर्दाखेरि चाहिँ के हो भने उच्च हिमाली क्षेत्रमा जलवायु परिवर्तन हिमालय पर्वत श्रृङ्खला बढिरहेको र हामीले यो पर्माफ्रोस्ट मेल्टिङ भन्छौँ क्या माथि चाहिँ के हुन्छ भने जमिन चाहिँ त्यो एकदमै जमेर कडा भएर बसेको हुन्छ जलवायु परिवर्तनको तापक्रमले अब फेरि यहाँ फेरि के भन्छु भने विश्वमा जति तापक्रम बढ्छ त्योभन्दा डबल होइन दुई गुणा चाहिँ तापक्रम बढ्छ भनेर वैज्ञानिकहरूले प्रक्षेपण गरेका छन् हिमालयमा त्यसले गर्दाखेरि चाहिँ त्यो जुन जमेर बसेको जमिन पग्लिसकेपछि त्यो खुकुलो हुन्छ र माथिबाट सामान्य चाहिँ हलचल अथवा सामान्य पानी अथवा सामान्य पग्लेर आउँदाखेरि पनि त्यसले चाहिँ तल असर गर्छ त्यसलाई चाहिँ हामीले सेडिमेन्ट बम भनेर भनेका छौँ होइन भनेको चाहिँ मेलम्चीको उदाहरणदेखि लिएर चमोलीको उदाहरणदेखि लिएर धेरै कारणहरूले चाहिँ हामी चाहिँ विपदको अवस्थामा छौँ सबभन्दा महत्त्वपूर्ण कुरा के हो भने हामी जहिले पनि के भन्छौँ भने यो अङ्ग्रेजीमा वी आर लिभिङ टु द डाउन स्ट्रिम भन्छ क्या यो टिब्बेटबाट हामी सबै तल बिहार बङ्गालसम्म 2 बिलियन मान्छेहरू हामी बसिरहेछौँ त्यस कारण माथि जुन चाहिँ जोखिम छ त्यो जतिखेर पनि जोखिम अथवा चाहिँ प्रकोप विपत्तिमा परिणत हुने बेलामा चाहिँ तलका मान्छेहरू अथवा तल्लो के क्षेत्रमा नदी किनारमा मात्रै होइन अन्त पनि बसेका मान्छेहरू प्रभावित हुन सक्ने भएको हुनाले विपदको हिसाबले नेपाल उच्च जोखिममा रहेको चाहिँ मेरो आफ्नो निष्कर्ष हो
4: तर अब नेपाल विपदका लागि जोखिममै छ तर अहिले भएको यो मानवीय क्षति जीवधनको क्षति जनधनको निकै ठूलो क्षति धेरै बुढापाकाले पनि भन्छन् हाम्रो जीवनमा यति धेरै ठूलो चाहिँ अनिष्ट हामीले देखेकै देखेकै थिएनौ, यो महाप्रलय देखेकै थिएनौ, कतिपय शवहरू नपाउने एउटा परिस्थिति छ। यो उद्धारको कुरामा, यो राहतको कुरामा, यो विपद आइसके पछाडि हामीले त रसुवामा यसभन्दा अगाडि पनि बेहोरिया छौं, एक वर्ष अगाडि भूकम्प पनि बेहोरिया छ, कोरोना पनि बेहोरिया छ, तर हाम्रो यसको जटिलता, यसको चाहिँ अनुमान गरेर यसको पूर्व तयारीका कुराहरूमा राज्य किन चाहिँ त्यति सजग हुन सक्दैन?
5: अब यस्तो, यो राज्य भनेर हामीले अहिलेको सरकारलाई मात्रै हेर्नु हुँदैन, योभन्दा अगाडिका विभिन्न सरकार, विभिन्न कालखण्डहरूमा हामीले कसरी चाहिँ नै विपदलाई नजरअन्दाज गरिरहेछौँ भन्नेबाट सुरु गर्नुपर्ने हुन्छ। तर एउटा कुरा चाहिँ म के भन्न चाहन्छु भने, हाम्रो हिमालयका सबै ठाउँहरूलाई मोनिटरिङ गर्न सकिँदैन। जस्तै अहिलेकै हिम पहिरो भनी जान्छ भनेर हामीलाई थाहा थिएन, हाम्रो चिनिया साथीहरूले पनि थाहा थिएन, र विश्वका अरू साथीहरूले पनि थाहा थिएन। त्यसकारण चाहिँ जुन हिसाबले प्रत्येक वर्ष यस्ता किसिमका घटनाहरू बढिरहेछन्, त्यो चाहिँ हामीले अहिलेसम्म चाहिँ यो अनुगमन गर्न नसकेको एउटा पक्ष भयो। अर्को पक्ष चाहिँ के हो त भन्दाखेरि, हामीले बारम्बार के भनिरहेछौँ त भन्दाखेरि, यो जोखिम संवेदनशील भूपयोग योजना लागू गर्नु पर्यो भनेर भनिरहेछौँ। त्यो भनेको चाहिँ के हो भने, विभिन्न जोखिमहरू कुन ठाउँमा कस्तो हुन सक्छ र त्यो जोखिम भएको ठाउँमा कस्ता किसिमका चाहिँ पुनर्निर्माण, बस्ती विकास, आवश्यक पूर्वाधारहरू कसरी बनाउने, कहाँ बनाउने, कहाँ नबनाउने भन्ने कुराको नीति निर्माण र त्यसको सफल कार्यान्वयन गर्न सकिएन भने चाहिँ फेरि चाहिँ विपद अर्को वर्ष पनि बढ्छ। र अहिलेसम्म सरकारले चाहिँ, यो सरकार र यो अगाडिका सरकारहरूले पनि यो गर्न नसकेको चाहिँ तितो यथार्थ हामी मात्र छ। त्यसकारण चाहिँ सबभन्दा बढी क्षति भएको देखिन्छ।
4: डाक्टर साहब, अब यो त नुवाकोट रसुवाका स्थानीयहरू के भन्छन्, बासिन्दाहरू के भन्छन्, त्यहाँको भयावह काल लाग्दो अवस्था चाहिँ कस्तो छ? उता रात राम्रै भएको छ, के पाउनुभयो?
5: होइन, अब एउटा कुरा के हो भने, अलिकति यो तीन सरकार, तीन तहको सरकारको बीचको जुन समन्वय प्रभावकारी रूपमा विपद व्यवस्थापन समितिहरू, जिल्ला विपद व्यवस्थापन समिति, स्थानीय विपद व्यवस्थापन समितिहरूदेखि लिएर सम्पूर्णको जुन सहकार्य हुनपर्ने हो, जति छिटो हुनुपर्ने हो, त्यसमा चाहिँ अलिकति कमजोरी भएको छ। तर मैले त्यहाँ गएर हेर्दाखेरि चाहिँ हाम्रा सुरक्षा निकायका साथीहरूले चाहिँ आफ्नो सामर्थ्यले, आफ्नो क्षमताले, आफ्नो बुद्धि विवेकले र आफूसँग भएका औजारहरूको प्रयोग गरेर सकेसम्म प्रयास गर्नुभएको छ। तर यो विपदले चाहिँ ठूलो के पाठ सिकायो त भन्दाखेरि, यस्ता किसिमका ठूला प्रलयहरूमा चाहिँ हाम्रो क्षमता अभिवृद्धि गर्नपर्ने, हामी स्रोत साधनबाट चाहिँ अझ चाहिँ सुसज्जित हुनपर्ने जस्तो चाहिँ नै देखिएको छ। त्यस कारण चाहिँ मैले के भन्छु त भन्दाखेरि, सकेसम्म सरकारले राहत पुर्याउनलाई अथवा उद्धार गर्नलाई चाहिँ प्रयास गरेको देखिन्छ, तर हाम्रो क्षमता नै कमजोर रहेछ, पूर्वतारी नै कमजोर रहेछ भन्ने चाहिँ यसले चाहिँ ठूलो पाठ सिकाएको छ।
4: हस्, डाक्टर साहब, यहाँको महत्वपूर्ण समय र सुझावका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
5: हजुर, धन्यवाद।
4: उहाँ हुनुहुन्थ्यो डाक्टर बसन्त अधिकारी, विपद विज्ञ, आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछ।
6: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि
7: किन मुख छोपेर हाँसेकी हौ र सबिना? दाँतमा समस्या भयो कि के हो?
8: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
7: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
8: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौँ प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका,
7: समस्या भयो कि के हो?
8: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
7: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ

0: यसमा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुल लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ पीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
3: रेडियो आदि खुला 105.4
4: रसवा जिल्ला तहस नहस बनाएको छ, हजारौंको संख्यामा मानवीय क्षति भएको छ, भौतिक संरचनाहरू शहर ध्वस्त भएको छ, तीन चारवटा रसुवाको ठुलो ठुलो बजारको रूपमा स्थापना भएको शहरहरू पुरै ध्वस्त भएको छ। अहिले जुन शहर जुन बजारहरू कुन क्षेत्रमा छ भनेर हामीले अनुमान पनि लाउन सक्दैन। घटना घट्यो, जुन घटना घटे पश्चात अब मेरो गाउँपालिकामा पनि जुन अहिले यो घरेसी खेतीहरू नपुगेर पनि भौतिक खेती पुगेको छ, जुन सडक सञ्जाल विस्तारित भएको छ, पुलहरू भत्किएको छैन, झोलुङको पुल छैन, र आमा छोरीमो गाउँपालिका अहिले नागाबन्दी भएर बसेको अवस्था छ।
5: आमा छोरीमो गाउँपालिकाबाट बाहिर निस्कने कुनै पनि प्रयास छैन अहिले, त्यस्तो
4: छैन अहिले। यो मान्छे हामी चाहेर पनि बजार क्षेत्र जान्छु भन्नु पनि त बाटो छैन, यो पैदल यात्रु गर्ने बाटो पनि छैन, र सडक सञ्जाल त उस्तै नै बन्द छ, अहिले नागाबन्दी भएर बसेको छ।
5: अब त्यहाँको तपाईँको कालमा वा चाहिँ बुढापाकाहरूसम्मसँग चाहिँ सोद्धाखेरि यस्तो खालको विपत्ति त्यो क्षेत्रले बेहोर्नु परेको थियो यसभन्दा अगाडि?
4: मैले हामी बाजेहरूलाई यता गाउँघरका बुढाहरूलाई सोद्धाखेरि यस्तो अकल्पनीय घटना अहिलेसम्म हाम्रो पालामा देखेको छैन भन्नुहुन्छ। सानोतिनो बाजे पहिलाहरू आइरहेकै हो, तर यस्तो यो विध्वंसकारी यसरी यो जुन 72 भूकम्पले भन्दा नि यसले बढी क्षति गर्यो, मानवीय क्षति यति ठुलो संख्यामा गरेको छ कि रसुवामा मात्र लगभग मलाई लाग्छ यो 5-6 हजारको माथि जान्छ, यत्रो क्षति भएको छ, यस्तो त जिन्दगीमा देखेको छैन भन्नुहुन्छ बाजेहरू पनि।
5: त्यहाँको त्यो पपुलेसन के कस्तो हुन्थ्यो, ओभर दोर कति कति हुन्थ्यो, त्यसलाई कन्टिन्यू गरौँ प्लिज।
4: अच्छा, यो रसोगढी क्षेत्र एकदम व्यस्त क्षेत्र हो, जुन फेरि यता उता इमिग्रेसन पास गर्ने बेला जुन 8 बजे खोलिदियो र त्यहाँ जुन 9:15 यो घटना भयो, भनेपछि एकदमै चाप भएको क्षेत्रमा हामीहरूको त्यहाँ र त्यहाँ साथीहरूले यो जुन बजेर आएको साथीहरूले सोद्धाखेरि त्यहाँ त सयौंको हजारौंको संख्यामा चाहिँ विदेशी पनि थियो, नेपाली पनि उत्तिकै थियो, सबै एकजना पनि बाँच्न सफल भएन भन्ने यता टाढाबाट दिने साथीहरूले। हजुर, त्यसपछि त्यहाँ हामीले पनि देख्न सकिन्छ त्यहाँ चाइनिजको जुन सिसिटिभी फुटेजको केही अंशहरू आउट भएको छ, त्यहाँ चाहिँ हतात यति दौडिँदा दौडिँदै मान्छेहरू बोकेर लगेको छ, बोके यो त हेर्न नसक्ने चाहिँ त्यस्तो दुर्घटना भयो। त्यसै गरी यो स्याफ्रुदेखि लिएर तल बेत्रवादी रसुवाको यो 3-4 बजार क्षेत्रबाट त धेरै संख्यामा चाहिँ हजारौं संख्यामा यो मलाई लाग्छ यो 4-5 हजार भन्दा बढी संख्या त यो रसुवामा मात्र हुनुपर्छ, र त्यसमा विदेशी इन्डियनहरू जुन चिमुरेमा 2-3 सयको संख्यामा र स्याफ्रुमा चाहिँ 2-3 सय यस्तै हरारीमा चाहिँ यो इन्डियनहरू पनि हातादी भएको भन्ने चाहिँ साथीहरूको आकलन छ।
5: भनेपछि अब मृत्यु त हुने भए, बेपत्ता हुने भए, सम्पर्क विहीन छन्, कतिपय सुरुङमा पनि थुनेर बसेकाहरूको चाहिँ बेलैमा रेस्क्यु हुन सकेन भन्ने खालका पनि विषय आएका छन्, यो सरकारको उद्धारको कार्य चाहिँ कस्तो रह्यो?
4: एकदमै अहिले यो उद्धार कार्यक्रममा जब यो 2-3 दिन सबैजना कोही आलमा लियो, कोही फस्यो, कोही भाग्यो, अब त्यो कसैको ध्यान पनि पुग्न सकेन हामी पब्लिकहरूको, र त्यहाँ चाहिँ उद्धार कार्यक्रमहरू पनि चरणबद्ध यो हेलीहरू उडेको

0: कुरै पनि थियो, त्यो खटिरहेको पनि थियो, त्यसमा चाहिँ जहाँ घाइते अपाङ्ग र जहाँ बजेकाहरूलाई चाहिँ उद्धार भयो। अहिले यो बहिरी क्षेत्रमा जसरी उद्धार भयो त्यसरी चाहिँ यो सुरुङ क्षेत्रहरूमा चाहिँ उद्धार हुन सकेन सरकारले, त्यो एकदमै कमजोरी पनि देखियो हामीले पनि। स्वयं हामीले त्यहाँ सुरुङहरूमा धेरै मान्छे फसेको छ, त्यहाँ तपाईँहरूले निकाल्नुपर्छ, त्यहाँ हामी ट्राई गरौँ भन्दा यता सुरक्षा निकायको टिमले ट्राई पनि गरेको हो, त्यहाँ दुई चारपटक हेलीहरू पनि उठायो सुरुङ क्षेत्रमा, त्यसपछि त्यहाँ सम्भव छैन भनेर फर्किनुहुन्छ। र त्यो भित्र मेरै गाउँपालिकाका मेरै लोकल साथीहरू हाइडुमा धेरै काम गर्नुहुन्थ्यो, र जतिले बगाए त बगाइहाल्यो खोलाले, देख्ने बगाउन त थुप्रो बगाइयो, तर सुरुङ भित्र पनि त्यहाँबाट कोही साथीहरू बाँचेर पनि आएको छ निस्किएर, र ती निस्किएर आएको साथीहरूले चाहिँ त्यो भित्र हामी सयौं जनाको संख्यामा थियो, जति मर्यो भने केही संख्या बाँचेको छ, हामी बाँचेर आयो
1: सुरुङ भनेर। कुन सुरुङबाट चाहिँ निस्किनुभयो, कहाँ चाहिँ हुनुहुन्थ्यो त्यत्रो संख्यामा?
0: यो अप्पर त्रिशुली वन भन्छ, 216 मेगावाट हाइड्रो पावर आएको बेसी,
1: त्यो काम हुँदै थियो त्यहाँ निर्माणाधीन थियो,
0: निर्माणाधीन प्रोजेक्ट हो। अब त्यो प्रोजेक्टमा धेरै मान्छेहरू चाहिँ भित्र चाहिँ थुनेको अवस्था छ, अनि त्यसमा हामीले भन्यौ अब यो चाँडो जो सुरुङभित्र हुनेहरूलाई चाँडो हामीले यो तपाईँहरूले चाहिँ एकदम उद्धार गर्नुपर्छ, जीवित मान्छे आफन्तको त आश रह्यो नि त त्यहाँ अभिभावकको, अब मेरो मान्छे भित्र चिच्याइरह्यो होला तपाईँहरूले छिट्टो उद्धार गरिदेऊ छिट्टो उद्धार गरिदेऊ भन्छ, हामीलाई बस्न दिएको छैन, पालिका प्रमुखहरू सुधेर बस्यो तपाईँहरूले पहल गरिदिएन, हाम्रो मान्छे मर्यो मर्यो भनेर कराएको छ, हाम्रो हामीले सक्ने स्थानीय सरकारको काबुभन्दा बाहिरको यो घटना हामीले नसक्ने कुरा हो। तर पनि ती स्थानीयलाई ती अभिभावकलाई हामीले के भन्यो, यो हाम्रो काबुभन्दा बाहिर हामीले भनेनौँ, प्रयास हुँदैछ सबैजना लागिरहेको छौँ भनेर हामीले तिनीहरूलाई चाहिँ मलमपट्टी लगाउने कामहरू गर्यो, र यस्तो सुरक्षा निकायको टिमहरूसँग हामीले लाउन छ त्यहाँभित्र मान्छे छ, हामी खट्नुपर्छ त्यहाँ लाग्नुपर्छ भनेर हामीले धेरै क्वेसनहरू उठायौँ। तर पनि त्यहाँ प्रयास त दुई चार पटक भयो र लास्टसम्म त्यो उद्धारमा खटिनु भने सुरक्षा निकायका साथीहरूले, हाम्रो यो पनि हामी यो हाइड्रो पावर अथवा सुरुङ उद्धार गर्ने हामी विज्ञहरूले होइनौ, हामीसँग त्यो लेभलको इक्विपमेन्टहरू छैनौ भनेर उहाँहरूले स्वयं प्रत्यक्ष भन्नुभयो। अब ती कुराहरू भनिरहँदा हामीलाई के लाग्यो भने, यदि हाम्रो देशमा यसरी सुरुङबाट सुरुङमा फँसेको मान्छेहरूको उद्धार गर्ने इक्विपमेन्ट छैन, दक्ष जनशक्ति छैन भने हामीले चाहिँ बाहिरको जनशक्तिलाई किन चाहिँ बोलाउन सकेन, किन अनुमति दिन सकेन भन्ने गुनासोहरू चाहिँ रह्यो।
1: तर अब चार दिनपछि चीनबाट पनि आए होइन, इन्डियाबाट पनि टोली आएको कुराहरू थियो, उहाँहरूको पनि उद्धार सफल हुन सकेन त्यसो भए?
0: अन उहाँहरू अहिलेको चरणमा चाहिँ धेरै खटिरहनु भएको छ, अब जो खटिरहँदा कहीँ कहीँ हिलोको दलदल धेरै हिलो भएको कारणले यो अझै टाइम लाग्न सक्छ भन्ने कुराहरू चाहिँ चलिरहेको छ, र त्यो भित्र अब उहाँहरूले अब जीवित नभेटिएर पनि अब लास्ट त त्यो भित्र पक्कै पनि सयौंको संख्यामा छ, तर पनि भोलि मिडियामा यो सुरुङभित्र यति लास्ट छ रहेछ भनेर जो आउँछ आउँदैन जो हामी बुझ्दैनौ, अब भोलिको दिनमा त यहाँ त व्यापक जनगुनासो उठेको छ यो भित्र मान्छे जीवित थुनेको छ भनेर धेरै पब्लिकको आवाज उठिसकेपछि भोलि मिडिया कर्मी अथवा राज्यले त्यसलाई चाहिँ निष्पक्ष तरिकाले यो भित्र यति लास देख्यो यति मरेको देख्यो अथवा यति जीवित देख्यो भनेर यो आउटमा अथवा पब्लिकमा ल्याउनु हुन्छ त्यो सरकारको कुरा रह्यो। तर आज चारौं पाँचौं दिनमा चाहिँ यसरी बैगे बिके टोली आएर खनिरहँदा र त्यहाँ चाहिँ हाइड्रो पावरहरू स्वयंलाई अब तपाईँहरूले नै उद्धार गर्नुपर्छ भनेर अहिले हाइड्रो पावरहरूलाई पनि आदेश दिएको भन्ने खबर आएको छ,
1: दुई दिन अगाडि मात्रै यो आदेश दियो अहिले सरकारले
0: हो, अनि यो कुरो हुँदो रहेछ र तर किन त्यो घटना घटेको भोलिपल्ट किन दिन सकेन, त्यही दिन त नसक्ला, भोलिपल्ट दिनु पर्थ्यो पर्सिपल्ट दिनु पर्थ्यो, आज पाँचौं दिन छैटौं दिनमा आएर यो कार्यक्रम सुरु भएको छ, हामी नै कामना गर्छौँ त्यो भित्र जति फसेको चाहिँ जीवित रहोस् भनेर।
1: एउटा कुरा सुनाउनुहोस् भने नि हजुरज्यू, जस्तो अब त्यहाँबाट कतिपय भागेर त्यो दलदलमा आफू चाहिँ एकदम रिस्क लिएर चाहिँ आएकोहरू मजदुरहरू बाँचेर आउनुभयो भन्ने कुरा गर्नुभयो, जस्तो त्यहाँभित्रसम्मको अवस्था के थियो, भित्रैसम्म दलदल पुगिसकेको थियो उहाँहरू, भएकै ठाउँमा दलदल पानी वा केही त्यस्तो ढुङ्गा पुगेको थियो, उहाँहरू के भन्नुहुन्छ?
0: अब त्यहाँ प्रत्यक्ष हामी पुग्न सकेनौ सर, अब त्यसमा भागेर निस्किएर आउनेहरूको प्रतिक्रिया चाहिँ अब यो दुई तला तीन तलासम्मको सुरुङ छ त्यो भित्र, अनि स्काफोल्डिङ लगाएर माथि चाहिँ हुकमा यो के भन्छ सेफ्टी बेल्टहरू बाँधिएर जो ढलन गर्ने प्लास्टर गर्ने कार्यक्रमहरू चलिरहेको थियो. अब भुइँको जति सोरेर सोरे पनि माथि चाहिँ यो तेस्रो तलतिर हुने टपमा हुने साथीहरू बाँचेको हुनसक्छ, हामी पनि टपमा थियो र मुनि चाहिँ आँखले देख्ने गरी मान्छे सोरेकै पनि देख्यो, हामीले पुरै वा त बगाएर ल्याएको पनि देख्यो, तर पनि माथिल्लो लेभलमा चाहिँ काम गर्नेहरू चाहिँ बाँचेको हुनसक्छ भन्ने प्रतिक्रियाहरू पनि दियो कि हाम्रै लोकल साथीहरू निस्केर आएको छ.
1: ए भनेपछि त्यसको त्यो मुहान अर्थात् सुरुङको एक्ज्याक्ट यहाँनिर लोकेसन भनेर चाहिँ पत्ता लागिसकेको स्थिति हो अहिले भित्र जाँदाखेरि?
0: भित्र यस्तो रहेछ, अहिले यो हामी जति पनि यो उद्धारको लागि प्रयास गर्नुभयो ती साथीहरू जुन अडिर वान भन्छ अनि डेम साइट भन्छ त्यो जब सुरु गरेको क्षेत्रबाट चाहिँ धेरै ट्राई गरियो, तर ती भागेर आउने साथीहरूले के भन्यो भने त्यो अडिर वान र डेम साइटबाट छिरेर लगभग 1.5 किलोमिटर भित्र गएको छ. हामी काम गर्ने क्षेत्र भनेको 1 किलोमिटर एराउन्ड 1.5 किलोमिटरको आसपासमा हामी काम गरिरहेको हो, त्यहाँबाट अडिर थ्रीबाट निस्क्यो भने सजिलो हुन्छ र हामी पनि अडिर थ्रीबाट निस्केर आएको यता छिर्ने बाटो होइन कि अरू निस्किने ठाउँबाट चाहिँ हामी तल्लो क्षेत्रबाट निस्केर आएको भन्ने प्रतिक्रियाहरू छ.
1: अनि अब यो राहतको कुरामा पनि धेरै कन्ट्रोभर्सी आएको छ, हुन त अब गृहमन्त्री त्यहाँ आफै पनि फिल्डमा खटिएको जस्तो देखिन्थ्यो, गृहमन्त्रीको खटाई वा चाहिँ यसको चाहिँ अलिकति टेक्निकल रूपमा प्राविधिक रूपमा चाहिँ यो दक्ष नहुँदाखेरि र क्यामेरा सहितको खटाइले खासै उपलब्धि हुन सकेन भन्ने खालको आलोचना पनि आइरहेका छन्, तपाईँ के भन्नुहुन्छ यसमा चाहिँ स्थानीय तहसँग कतिको सम्बन्ध छ?
0: यस्तो छ, अब यो विषयमा गृहमन्त्रीज्यू आफै पनि खट्नुभयो र मेरो क्षेत्रमा पनि आउनुभयो र जुन सुरुङको दलदलतिर पनि उहाँ स्वयं पनि पुग्नु भएको छ, उहाँको जुन अथाह प्रयासमा हामी धन्यवाद दिन्छौँ उहाँको यो खटनमा. तर हामी के भन्छु भने उहाँ जति खटन गर्नुभयो उहाँले त्यो लेभलको दक्ष जनशक्ति चाहिँ फिल्डमा खटेको छ या छैन, उहाँको मेहनत भोलि जनताले मूल्याङ्कन गर्ने बेलामा कतै बलुवामा पानी त हुन्न, र उहाँ स्वयं खटिरहनु भएको छ भने त्यो लेभलको उहाँको जुन परिचालित उहाँको हाँगाहरू उहाँको शाखाहरू उहाँले जति परिचालित गर्ने तह र तबकाको जिम्मेवारी व्यक्तित्वहरूले चाहिँ सही तरिकाले खटिरहेको छ कि छैन, अब त्यसको मूल्याङ्कन पक्कै पनि गृहमन्त्रीले गर्नु होला. र हामीलाई लाग्छ अब त्यहाँ जति पनि यो आउट लेभलको फिल्डमा उद्धार गर्नुभयो हामी धन्यवाद दिन्छौँ. यो जुन
2: समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइन का गरगहना खरिद बिक्री गर्ने
3: ठाउँ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है.

0: नमस्कार। बिहान 7 बजेको आधी खोला खबरमा प्रविधि कक्षबाट अशोकसँगै यहाँहरूलाई स्वागत छ। म आरती कुमार। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आधी खोलाको समाचारमूलक प्रस्तुति आधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आधी खोला खबरको साथमा गरिमा विकास बैंक लिमिटेड सुरक्षित भर पर्दो बचत तथा आकर्षक ब्याज दरका लागि प्रतिबद्ध। हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। नेपाल तरूण दल स्याङ्जाद्वारा खुल्ला रक्तदान 111 जनाले रक्तदान गरे। गोसाईकुण्ड दर्शन गर्न जाने क्रममा भोटेकोशी बाढ़ीमा परि बेपत्ता हुनुभएका अरियाल दम्पतिको कुशको शव बनाई अन्त्येष्टि र भोटेकोशी बाढ़ी प्रभावितका लागि यहाँका क्लब तथा आमा समूहहरूद्वारा आर्थिक सहयोग। आधी खोला खबर अब विस्तारमा। नेपाल तरूण दल स्याङ्जाले खुल्ला रक्तदान कार्यक्रम गरेको छ। भिरकोटको बैरघारीमा सम्पन्न खुल्ला रक्तदान कार्यक्रममा 111 युनिट रगत संकलन भएको नेपाल तरूण दलले जनाएको छ। नेपाल रेड क्रस सोसाइटी स्याङ्जाको प्राविधिक सहयोगमा खुल्ला रक्तदान गरेको हो। देशमा विपद परेका बेला हुन सक्ने रगत अभावलाई मध्यनजर गर्दै तरूण दलले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको आयोजक तरूण दलका जिल्ला सभापति तथा पूर्व सांसद प्रकाश मल्लले बताउनुभयो। कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश उपसभापति मेघलाल श्रेष्ठले देशमा विपद परेका बेला नेपाल तरूण दलले पुण्य कार्यक्रमका आयोजना गरेको भन्दै तरूण दललाई धन्यवाद व्यक्त गर्नुभयो। कार्यक्रममा गण्डकी प्रदेशका पूर्व मन्त्री पञ्चराम गुरूङ, गण्डकी प्रदेशका सांसद महेश भट्टराई, प्रदेश सांसद सुनिता थापा, भिरकोट नगर प्रमुख गोविन्द कुमार कर्मचार्य, नगरपालिका निवृत्तमान प्रमुख छायाराम खनाल, नेपाली कांग्रेसका नेता भरतराज ढकाल, सापकोट नगरपालिकाका उपप्रमुख ईसा राणा, गलाङ नगरपालिका उपप्रमुख हिमाने उपाने, भिरकोट नगरपालिका निवृत्तमान उपप्रमुख मा केसी लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला पदाधिकारी, महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, जिल्ला सदस्यहरू, क्षेत्रीय कार्य समिति सदस्यहरू, वडा अध्यक्ष तथा जनप्रतिनिधिहरू, तरूण दल, महिला संघ, नेवी संघ लगायतको सहभागिता रहेको थियो। नेपाल तरूण दल साबिक क्षेत्र नम्बर 2 का सचिव दीपक रेग्मीले जानकारी दिनुभयो। कार्यक्रम नेपाल तरूण दलका जिल्ला अध्यक्ष तथा गण्डकी प्रदेशका पूर्व सांसद भागवत प्रकाश मल्लको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत तरूण दल क्षेत्र नम्बर 2 का अध्यक्ष दिपेन्द्र केसी र संचालन तरूण दलका जिल्ला उपाध्यक्ष रविन केसीले गर्नुभएको थियो। यहाँ संकलन भएको रगत नेपाल रेड क्रस सोसाइटीको स्याङ्जा स्थित ब्लड ब्याङ्कमा राखिने र आवश्यकताका आधारमा पठाउने व्यवस्था मिलाइने नेपाल रेड क्रस सोसाइटी स्याङ्जाका अध्यक्ष विनय सरियालले बताउनुभयो। गोसाईकुण्ड दर्शन गर्न जाने क्रममा भोटेकोशी बाढ़ीमा परि बेपत्ता हुनुभएका भिरकोट नगरपालिका 5 का अरियाल दम्पतिको परिवारले कुशको शव बनाई अन्त्येष्टि गरेका छन्। यही भदौ 10 गते बाढ़ीमा बेपत्ता हुनुभएका कृष्ण प्रसाद अरियाल र राधा अरियालको बुधबार परिवारले कुशको शव बनाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरेको मृतक दम्पतिका भतिज तथा स्याङ्जा काठमाडौँ सम्पर्क समितिका सभापति देवी प्रसाद अरियालले बताउनुभयो। पशुपति आर्यघाटमा हिन्दू परम्परा अनुसार दाह संस्कार गरी 2 छोरा र बुहारी काठमाडौँको वसुन्धरा मन्दिरको क्रियापुत्री भवनमा क्रिया बस्नु भएको छ। जेठा छोरा भने हाल जापान रहनु भएको छ। अरियाल दम्पति छोरा बुहारीसँग काठमाडौँ बस्दै आउनु भएको थियो। त्यस्तै वालिङ चौधका प्रहरी सहायक निरीक्षक सम्बहादुर थापा अझै बेपत्ता रहनु भएको छ। रोटरी क्लब अफ वालिङ सिटीले भोटेकोशी बाढ़ी प्रभावितका लागि 1,00,000 सहयोग गरेको छ। क्लबले नेपाल ब्याङ्क मार्फत प्रधानमन्त्री दैवी उद्धार कोषमा उक्त रकम जम्मा गरेको क्लबका अध्यक्ष उदय पौडेलले बताउनुभयो। क्लबले बाढ़ीमा परि ज्यान गुमाउनु हुनेहरूप्रति श्रद्धांजलि व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ। क्लब विशुद्ध सामाजिक संस्था भएकाले विभिन्न समयमा सामाजिक तथा रचनात्मक कार्य गर्दै आएको छ। यसअघि मंगलबार विद्यार्थीहरूका लागि दन्त परीक्षण तथा दन्त सचेतना कार्यक्रम गरेको थियो। वालिङ बाह्र स्थित गुरूङखा माध्यमिक विद्यालयमा सिद्धार्थ डेन्टल वालिङको सहयोगमा दन्त सचेतना कार्यक्रम गरेको थियो। यहाँको भिरकोट जेसिस गलाङ जेसिसले समेत बाढ़ी प्रभावितका लागि खाद्यान्न तथा राहत संकलन गरेको छ। गलाङ जेसिसले संकलित राहत सामग्री गलाङ नगरपालिका मार्फत प्रशासन हुँदै प्रभावित क्षेत्र पठाइँदैछ भने यता भिरकोट जेसिसका संस्थापक अध्यक्ष यमप्रसाद अधिकारी लक्ष्मणको नेतृत्वमा राहत सामग्री लिएर प्रभावित क्षेत्र प्रस्थान गरेको उहाँले बताउनुभयो। त्यसै गरी गलाङ च्याम्बर अफ कमर्सले प्रधानमन्त्री विपद कोषमा 73,400 रूपियाँ जम्मा गरेको छ। राष्ट्रिय वाणिज्य ब्याङ्क मार्फत प्रधानमन्त्री दैवी उद्धार कोषमा उक्त रकम जम्मा गरिएको कलाङ च्याम्बर अफ कमर्सका अध्यक्ष गंगा प्रसाद श्रेष्ठले जानकारी दिनुभयो। त्यस्तै यहाँको टोल विकास आमा समूहले समेत बाढ़ी प्रभावितका लागि सहयोग गरेका छन्। गत भदौ 10 गते आएको बाढ़ीका कारण गत भदौ 10 भएको अकल्पनीय बाढ़ीले मानवीय र भौतिक क्षति भएको भन्दै भकुण्डे ठाडे लाइन टोल विकास आमा समूहद्वारा 1,01,155 रूपियाँ प्रधानमन्त्री दैवी उद्धार कोषमा जम्मा गरिएको समूहकी अध्यक्ष सिमला काफ्रेले बताउनुभयो। त्यस्तै भिरकोट 6 जनजागरण महिला समूहले पनि बाढ़ी प्रभावितका लागि 50,000 सहयोग गरेको छ। समूहले राष्ट्रिय वाणिज्य ब्याङ्कमा रहेको प्रधानमन्त्री दैवी उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो। त्यस्तै वालिङ 9 रहेको पाइनियर्स टुल आमा समूहले 51,000 प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग रकम जम्मा गरेको छ। समूहले 51,051 रूपियाँ नेपाल ब्याङ्क मार्फत प्रधानमन्त्री दैवी उद्धार कोषमा जम्मा गरेको समूहले जनाएको छ। आधीखोला पोल्ट्री सप्लायर्सको आयोजना तथा तिलिचो ग्रुपको सह आयोजनामा क्वालिङमा एक दिने व्यवसायिक कुखुरा पालन सम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरिएको छ। व्यवसायिक कुखुरा पालन समृद्धिको बलियो आधार भन्ने नाराका साथ आयोजित तालिममा यहाँका कुखुरा पालक व्यवसायीहरूको सहभागिता रहेको थियो। तालिममा डाक्टर सूरज डाँगीले प्रशिक्षण दिनुभएको थियो। तालिममा डाक्टर डाँगीले कुखुरा पालन गर्ने तौर तरिका, दाना पानी तथा तापक्रम व्यवस्थापन, कुखुरामा देखिने रोग नियन्त्रण लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो। कार्यक्रमको संचालन आधीखोला पोल्ट्रीका संचालक अशोक पौडेलले गर्नुभएको थियो। रेडियो आधीखोलाको समाचारमूलक प्रस्तुति आधीखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामीसँगै रहनुहोला।
2: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ, के गर्नु बहिनी?
3: खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
2: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
3: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
4: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज।
0: रेडियो आधीखोलाको समाचारमूलक प्रस्तुति आधीखोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य सहित स्याङ्जाको पुतली बजार नगरपालिकाले स्याङ्जा सदरमुकाम स्थित शहरी स्वास्थ्य संस्था सिटी हलमा प्रयोगशाला ल्याब सेवा संचालनमा ल्याएको छ। नगर प्रमुख तुलसीराम रेग्मीले बुधबार बिहान प्रयोगशालाको समुद्घाटन गर्दै नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोड़िएको यस सेवालाई प्रभावकारी, विश्वसनीय र सेवा मैत्री बनाउन सम्बन्धित स्वास्थ्य कर्मी तथा सरकारवालालाई आग्रह गर्नुभयो। गरिएको छ। प्रयोगशालाबाट 46 प्रकारका रक्त परीक्षण आफ्नै नगरमा उपलब्ध हुने भएपछि रोगको समयमै पहिचान, नियमित स्वास्थ्य परीक्षण तथा उपचारमा सहजता पुग्नुका साथै परीक्षणका लागि बाहिर जानुपर्ने बाध्यता, समय र खर्च समेत कम हुने अपेक्षा गरिएको छ। नगर उप प्रमुख देवी अरियाल, प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगाना, नगर प्रवक्ता मनोज पौडेल, विभिन्न वडाका वडाध्यक्ष, शहरी स्वास्थ्य संस्थाका संचालक तथा सदस्य स्वास्थ्यकर्मी, संचारकर्मी र स्थानीय बासिन्दाको सहभागितामा सम्पन्न कार्यक्रमले पुतली बजारको स्वास्थ्य सेवामा थप एउटा महत्वपूर्ण आयाम थपेको छ। नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै गुणस्तरीय सेवा विस्तार गर्ने नगरको प्रयासले स्वस्थ नागरिक, स्वस्थ नगर निर्माणको अभियानलाई थप बलियो बनाउने विश्वास गरिएको छ। वडा अध्यक्ष स्वस्थ नागरिक, स्वस्थ नगर निर्माणको अभियानलाई थप बलियो बनाउने विश्वास गरिएको छ। वडाध्यक्ष ओसीमाथि मोबिल छाप्ने कार्यमा संलग्न एकजना पक्राउ परेका छन्। मंगलबार सैंजाको चापाकोट नगरपालिका वडा नम्बर एकका वडाध्यक्ष भूपराज ओस्तीमाथि वडा कार्यालय परिसरमै मोबिल छापिएको थियो। वडाध्यक्ष ओस्तीको शरीरमा मोबिल छाप्ने कार्यमा संलग्न 31 वर्षीय सन्तोष थापा मगर पक्राउ पर्नु भएको हो। उहाँलाई स्याङ्जा जिल्ला अदालतबाट 5 दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। सैन्य सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले प्रधानमन्त्री राहत कोषमा 20 लाख सहयोग गरेको छ। भदौ 10 गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले भौतिक, आर्थिक सहित मानवीय क्षति भएको र पीड़ित परिवारमा मलम लगाउने उद्देश्यले समितिले प्रधानमन्त्री दैवी उद्धार कोषमा आर्थिक सहयोग रकम जम्मा गरेको हो। आर्थिक सहयोग संकलनमा एनसीसी जापानले 4,29,000, एनसीसी अमेरिकाले 4,28,000, एनसीसी कतारले 2,70,000, एनसीसी बेल्जियमले 1,50,000, एनसीसी साउदी अरब, एनसीसी फ्रान्स र एनसीसी बहराइनले 1,1,00,000 सहयोग गरेको संस्थाका अध्यक्ष मीनबहादुर छेत्रीले जानकारी दिनुभयो। संस्थामा आबद्ध दक्षिण कोरिया, यूएई, दुबई र अस्ट्रेलियाले पहिले नै लाखौं रूपियाँ सहयोग गरेको छेत्रीले जानकारी दिनुभयो। उहाँका अनुसार रमेश श्रेष्ठले 1,00,000, अन्तर्राष्ट्रिय समन्वय समितिले 63,000, अध्यक्ष छेत्रीले 55,000, नारायण श्रेष्ठले 50,000, हेमन्त राणा भाटले 25,000, क्रोसिया डेभिड गुरूङ र कमल नेउपालीले 20,000 सहयोग गर्नु भएको छ। सहयोग गर्नेहरूमा समाजसँग आबद्ध खगेन्द्र गहिरे, एमपी अरियाल, गुप्त प्रसाद गहिरे, थमन सिंह राणाभाट, गंगा बहादुर खड्का, पीतम्बर अरियाल, हिमाल बुग्रे, हरि लुइटेल, मनोज छेत्री, टुकराज अरियाल, प्रकाश श्रेष्ठ, धर्म पराजुले, चिरञ्जीवी ढकाल, माया केसे, राजेश पाण्डे, मुक्ति सुवेदी, सुरेश रेग्मी, अनन्त कुमार श्रेष्ठ, ओम प्रकाश पोखरेल, तारा गौडेल, टीआर गौडेल, एकेन्द्र थापा लगायत रहनु भएको छ। कतारबाट सेवा शुरू गरेको स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले यसभन्दा पहिले जिल्लामा कोरोना कहर, मिर्गौला, मुटु, क्यान्सर लगायतको बिरामीहरूलाई सहयोग गरेर 12 करोड़ सहयोग गरिसकेको छ। संस्थामा हालसम्म 42 देशमा विस्तार भएको छ। अब अन्तिमादी खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। नेपाल तरुण दल स्याङ्जाद्वारा खुल्ला रक्तदान, 111 जनाले रक्तदान गरे। गोसाईकुण्ड दर्शन गर्न जाने क्रममा भोटेकोशी बाढ़ीमा परी बेपत्ता हुनु भएका अरियाल दम्पतिको कुशको शव बनाई अन्त्येष्टि। र भोटेकोशी बाढ़ी प्रभावितका लागि यहाँका क्लब तथा आमा समूहहरूद्वारा आर्थिक सहयोग। आधी खोला खबर सकियो। साँझ 6:30 बजे अर्को आधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान, सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। नमस्ते।
1: विशेष आदि खोला खबर को साथ में गरिमा विकास बैंक लिमिटेड सुरक्षित भर पर्दो बचत तथा आकर्षक ब्याज दर का लागि प्रतिबद्ध हिमाल सुनचाँदी पसल उच्च क्वालिटी का आकर्षक गरगहनाहरू ग्यारेन्टी का साथ खरीद बिक्री असल तपाईंकै सुख दुख को साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा
5: रेडियो आदि खोला 105.4
0: हजुर नमस्कार अनि हार्दिक स्वागत गर्दछौ शुभ बिहानी शुभ प्रभात कार्यक्रम गुड मर्निङ आदि खोलाको यो नयाँ श्रृंखलाबाट अनि यो नयाँ बिहानीबाट आजको यस बिहानीमा पनि उपस्थित भइसकेका छौ प्रविधि कक्षमा अशोक अनि म आरती कार्यक्रम गुड मर्निङ आदि खोला यहाँले रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगइन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ कार्यक्रम गुड मर्निङ आदि खोला लिएर आउने गर्दछौ हरेक दिन अर्थात हप्ताको सातै दिन बिहान सभा 7 बजेदेखि 7:30 बजेसम्म अर्थात यसै समयमा यहाँहरूले हामीलाई सुन्दै आइरहनु भएको छ कार्यक्रम गुड मर्निङ आदि खोलाको हरेक श्रृंखलामा हरेक बिहानीमा हामी दुईवटा स्तम्भ लिएर प्रस्तुत हुने गर्दछौं आजको श्रृंखलामा पनि आजको यस बिहानीमा पनि हामी दुईवटा स्तम्भ लिएर प्रस्तुत भइसकेका छौं आजको लागि पनि रहने पहिलो स्तम्भ तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गराउनेछौ पहिलो स्तम्भमा रहेर भने आजको लागि रहने दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भ जहाँ यहाँहरू आफ्ना आफन्तजनको शुभ जन्मदिन परेको छ जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 063-4140-285 फोन सम्पर्क गर्न सक्नुहुनेछ हजुर अब पनि आउनुहोस् कार्यक्रमको शुरूआत गरौं आजको लागि पहिलो स्तम्भ तपाईँको आजबाट आज मिति 2083 साल भदौ महिनाको 18 गते बिहिबार तदनुसार सन् 2026 सेप्टेम्बर 3 तारीक भाद्र कृष्ण पक्षको सप्तमीति थिए बारे राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि मेष राशि हुनेहरूको लागि आजको दिनमा आवेशको निर्णयले समस्या निम्त्याउन सक्छ आत्मसम्मानका लागि मौन रहनु बेसहुला बलजप्तीले लक्ष्यमा पुग्न समस्या पर्नेछ बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन् ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला बोली व्यवहारमा संयम रहँदै गरिएको युक्तिपूर्ण व्यवहारले फाइदा दिलाउनेछ वृष राशि हुनेहरूको लागि लाभ उठाउन धेरै मेहनत गर्नु परे पनि सिताएको काम सम्पादन हुनेछ पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ पहिलेको सफलताले थप हौसला जगाउनेछ नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् बिछोड़िएका परिवारजनसँग भेटघाट हुनेछ मिथुन राशि हुनेहरूको लागि खर्च बढ़नुका साथै अर्थ अभाव खड्किनाले बनिसकेको काम दोहोर्याउनु पर्ला पछिका लागि केही वस्तु त्याग्नु पर्ने हुन सक्छ व्यवसायमा लगानी बढ़ाउनु पर्ने स्थिति आउन सक्छ तत्काल लाभ उठाउँदा पछि हुने फाइदा घट्न सक्छ तापनि पहिलेका कमजोरी सच्याउने अवसर प्राप्त हुनेछ टाढाका साथीभाइसँग सम्पर्क बढ़नुका साथै यात्रा गर्ने अवसर जुट्न सक्छ कर्कट राशि कर्कट राशि उनीहरूको लागि नयाँ जिम्मेवारी प्राप्त हुनुका साथै काममा ठूलै फर्क मार्न सकिनेछ। मनज्ञ धन लाभ हुनाले पारिवारिक आवश्यकता पूर्ति हुनेछ। रोकिएको काम सम्पादन हुनेछ भने आय स्रोत समेत बढ़ने समय छ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्न सक्छ। श्रमकोचित मूल्यांकन हुनेछ। संचित धन उपयोग गर्दा पनि फाइदा हुनेछ। सोचेभन्दा बढ़ी नै लाभ हुने सम्भावना छ। सिंह राशि हुनेहरूको लागि मेहनतले काममा उत्साह जगाउनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ़नेछ। एउटै सत्प्रयासले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। सामाजिक नेतृत्व हातलागी हुन सक्छ। व्यापारमा फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। दाम इनाम र प्रतिष्ठा कमाउने बेला छ। कन्या राशि हुनेहरूको लागि चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रम गर्नुपर्ला। परिस्थितिवश सोचे जस्तो उपलब्धि प्राप्त नहुन सक्छ। आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। स्वास्थ्यमा कमजोरी अनुभव हुनेछ। सहयोगीहरूले साथ दिए पनि काममा स्वयं सक्रिय रहनुपर्ला। मेहनत गर्दा सामान्य प्रतिफल प्राप्त हुनेछ। तत्काल लाभ नभए पनि पछिका लागि काम गर्न सकिनेछ। तुला राशि हुनेहरूको लागि पहिलेका समस्या दोहोरिनाले अलमल बढ़न सक्छ। हल्लाको पछि लाग्दा दुःख पाइनेछ, तर समस्या दर्शाउँदा शुभचिन्तकले साथ दिनेछन्। मेहनत गर्दा पछिका लागि फाइदा हुनेछ। तत्काल लाभ नभए पनि समस्या सुल्झाउन सकिनेछ। स्वास्थ्यका लागि निश्चित समय आराम गर्नुपर्ला। गोपनीयतामा ध्यान पुर्याउनुहोला। प्रयत्न गर्दा आंशिक काम सम्पादन हुनेछ। वृश्चिक राशि हुनेहरूको लागि दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। परिवेश उल्लासमय रहनेछ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। मेहनतले जीवनशैलीमा राम्रो परिवर्तन ल्याउनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। आफन्तहरूको साथले आशा जगाउनेछ। गृहस्थी सुखद र यात्रा रमाइलो रहनेछ। धनुराशि हुनेहरूको लागि रोकिएका काम पुनः प्रारम्भ गर्न सकिनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। आफ्ना योजना गोप्य राखेर अघि बढ़नुहोला। विस्तारै फाइदा हुनेछ। चुनौती छिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकारी स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा केही गुमाउनु परे पनि विजयी भइनेछ। लामो यात्राका लागि केही रकम खर्च हुने समय छ। मकर राशि हुनेहरूको लागि परिस्थितिवश सिताएको काममा अलमल हुनेछ। कामको मेसो नमिल्दा योजना पूर्ण नहुन सक्छ। हल्लाको पछि लाग्दा दुःख पाइनेछ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउलन्। स्वास्थ्य चिन्ताले सताउन सक्छ। अध्ययनमा समय दिन नसकिए पनि बुद्धिको उपयोगले लाभ हुनेछ। व्यवसायमा आंशिक फाइदा हुनेछ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला। कुम्भ राशि हुनेहरूको लागि परिस्थिति अनुसार चल्न नसक्दा अलि दुःख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। महत्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। मिश्रमा दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मानिसजनको मन जित्ने प्रयत्न गर्नुहोला। आमाको सहयोग लिँदा काममा फाइदा उठाउन सफल भइनेछ। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि। मीन राशि हुनेहरूको लागि आजको दिनमा उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्। अग्रस्त तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। नयाँ काम प्रारम्भ हुने समय छ। व्यवसायमा राम्रै लाभ हुनेछ। बल जतिले पनि सिताएको काममा सफलता पाइनेछ। मेहनतले दिगो फाइदा दिलाउन सक्छ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। हजुर, यो त रहे तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन्, के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौं। बारे राशिफलमा जे जे लेखिए तापनि, जे जे भनिए तापनि, यहाँहरूले आफ्नो भाग्यमा भन्दा पनि आफ्नो काममा आफ्नो कर्ममा विश्वास राखेर निरन्तर अगाडि बढ़नुहोस्, निरन्तर लागि पढ़नुहोस्, पक्कै पनि सफलता हात प्राप्त हुनेछ। हामीले उपप्राध्यापक लक्ष्मी प्रसाद बराल, फली ज्योतिष आचार्यद्वारा लिखित आजको राशिफल यहाँहरू समक्ष प्रस्तुत गर्यौं। बारे राशिफलमा लेखिएका कुराहरू जानकारी गराएसँगै आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ। अब पनि हामी प्रवेश गर्छौं आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा।

हजुर, हामी यति बेला कार्यक्रम गुड मर्निङ आदि खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं। यहाँहरू हामीलाई 063-441-2585 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आजको दिनमा आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ, जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ, विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 063-441-2585 फोन सम्पर्क गर्न सक्नुहुनेछ। यहाँहरू हामीलाई फोन सम्पर्क गर्दै गर्नुहोला। यति बेला मेरो हातमा जन्मदिनको शुभकामना परेको छ। हुनुहुन्छ आधी खोला संचार सहकारी संस्था लिमिटेड वालिङ आर्ट्स क्याण्डद्वारा संचालित यस सामुदायिक रेडियो आधी खोला एफएम 105.4 मेगाहर्जका शेयर सदस्य हुनुहुन्छ बिरकोट सातका कुमार यालज्यू। उहाँको आजको दिनमा शुभ जन्मदिन परेको छ। उहाँलाई जन्मदिनको अवसरमा सम्पूर्ण रेडियो परिवारको तर्फबाट सुस्वास्थ्य दीर्घायुसँगै उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछौं। उहाँलाई जन्मदिनको यस विशेष दिनमा जन्मदिनको लाखौं लाख शुभकामना।

हजुर, अब पनि हामी कार्यक्रमको अन्तिम समयमा आइपुगेका छौं। आजको दिनमा जन्मदिन पर्नु हुने सम्पूर्णमा जन्मदिनको अवसरमा धेरै धेरै शुभकामनाहरू व्यक्त गर्दै कार्यक्रम समय अवधिभर सुन्नुहुने सम्पूर्णमा पनि धेरै धन्यवादका शब्द व्यक्त गर्दै आजको यस बिहानीबाट हामी दुवैजना एकैसाथ विदा हुन्छौं। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। यहाँहरू आजको दिनमा घरबाट कतै टाढाको यात्रामा निस्कदै हुनुहुन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस्, शुभ रहोस्, सँगै यहाँहरूको आजको दिन पनि शुभ रहोस्। नमस्ते।

0: रेडियो आदिखोला 105.4
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टार को आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिंग आठ नया बजार चोकईमा गोल्ड स्टार कंपनी का पार्टी सुज स्कूल तथा ऑफिशियल सुज स्पोर्ट्स सुज लेडीज जेन्ट्स सुज तथा जुत्ता चप्पल को होलसेल एवं खुद्रा बिक्री करने
1: गोल्ड स्टार को अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिंग आठ नया बजार चोक
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
1: मोबाइल 9849718921 र 9842939390
3: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आब्दाली पुलको नजिक
4: र मिर्दे करिडोर आदिको छेउमा
3: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड, फोन नम्बर 7364403131, मोबाइल 9856553131।
2: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
1: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
5: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जानु पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
1: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
5: हजुर, यहाँ धान मकैको बिउहरू तरकारीका बिउ तथा घाँसका बिउहरू आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू स्पियर तथा कृषि औजारहरू गिरगाजका चल्ला कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू गाई भैँसी बाख्रा बंगुर कुकुर बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
1: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
5: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा, वालिङ सिटीको लेखिनेको ठ्याक्कै अगाडि, मोबाइल 9856551068 र 9863770171।

0: नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
1: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
1: त्यति मात्र कहाँ हो र शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मरमत र फुल सर्भिसिङ का लागि हामी सधैँ तयार छौ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
0: होइन, के भयो, किन बन्द भएको हो गाडी?
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइछ।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जयसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भरपर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त?
2: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
3: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
3: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ 8 जयसी पन्देरा। प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 063-441-5002, मोबाइल 98-560-40-502 र 98-460-51-401। ओएमजी श्रेया, कसम, तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको सलन पुगेर आयो?
4: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि।
0: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलन छ? म त छक्क परे।
4: छ नि, वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानोप्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
4: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
0: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
4: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
4: सम्पर्क मोबाइल 98-462-98-145।

0: कार्यक्रममा थियो। अरू तयारी पूरा भयो, खाजा नास्ता यहीँ बनाउन सम्भव देखिएन। कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063441246, मोबाइल 9856501 र 9856332446।
2: निशान फार्मेसीमा डाक्टर आउने सूचना।
3: यही भदौ 20 गते शनिबारका दिन
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनु शेरचन आउँदै हुनुहुन्छ।
3: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, झार दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
2: उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिन्छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान निशान फार्मेसी, तल्लोवालिङ हस्पिटल चोक, प्रोप्राइटर गीता तिवारी। फोन 063441163, मोबाइल 9841698070।
3: स्मरण रहोस्, डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार।
0: कस्तो सास गुनाको तिम्रो त?
4: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
0: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
4: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
0: यही हाम्रो वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट।
2: तल्लो वालिङ हस्पिटल चोक, प्रोप्राइटर गीता तिवारी। फोन 063441163, मोबाइल 9841698070।
3: स्मरण

0: क्लिनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलर को सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिंजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
1: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क डेन्टल क्लिनिक वालिङ 8 बिहाई पिटोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029।

0: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
1: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
0: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
1: ए, कुरो त्यस्तो पो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
1: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
0: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9855954963, 9855551104 र 9808447723।
2: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
3: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
2: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
3: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
4: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
3: हाम्रा सेवाहरू:
4: दाँत तथा मुखको परीक्षण,
3: दाँतको एक्सरे,
4: दाँत सफा गर्ने,
3: दाँत टल्काउने,
4: मुख गनाउने समस्याको उपचार,
3: दाँत रङको सिमेन्ट भर्ने,
4: दाँतको जरेदेखिको उपचार,
3: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
4: साधारण दाँत निकाल्ने,
3: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
4: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
3: गिजाको शल्यक्रिया,
4: कृत्रिम दाँत राख्ने,
3: दाँत रङको वा मेटल को खुल लगाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार
3: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
4: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
3: प्रोप्राइटर डाक्टर किरण गुरुङ। फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।

0: आधी खोलाको स्पन्दन रेडियो आधी खोला 105.4 MHz।
1: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपू सैनिक गान खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोपराइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 98061 4870 र 98664497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो, कति धेरै काम गर्न थियो गर्नै पाइएन।
4: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सीसीटीभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
3: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
4: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
3: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 98565 5271, 98468 32809 र 98565 5271।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
5: हो र, मैले नि राम्रो लागेर गोली स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
5: गोली स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोली स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोली स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
5: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 98469718921 र 98462349।

0: अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन यो घर कहाँबाट ल्याउनु भएको
1: ए नानी दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि
0: ए हो र अंकल अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला
1: सुन नानी भिरकोट चिउरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने
2: हजुर हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ सम्पर्क नम्बर 0363-691-004
4: सम्पर्क मोबाइल 97484-34484
5: चिउरी घरको मौरी घार उद्योग भिरकोट नगरपालिका 7 स्याङ्जा
0: उमेरले नेटो काट्न थालिसक्यो सधैँ त्यस्तै अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि होइन यसरी कतिन्जेल पुग्छ कमाएको पैसाको टुङ्गो नै छैन अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो
6: कहाँ लगेर बचत गर्नु खल्तीमा राखे त्यसै खर्च हुन्छ बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने घर बनाए हामी पनि जहाँको त्यही
6: ल ल त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला
0: हाम्रा सेवा तथा सुविधाहरू
6: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने
6: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने
6: आइएमई प्रभु वेस्टर्न युनियन पृथ्वी क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे
4: सम्पर्क फोन नम्बर 0363-441-6024

0: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना।
1: यही भदौ 20 गते शनिबारका दिन पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर युक्त नारायण रेग्मी आउँदै हुनुहुन्छ।
0: यदि तपाईलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
2: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल्लो वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन 063-441-051, मोबाइल 9956-5250।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार।
3: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
4: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
3: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साखेर गर्न पनि सजिलो होस्।
4: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
3: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
5: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
6: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
5: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
6: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
5: सुखको गहना दुखको खजना।
7: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल,
5: फोन नम्बर 063-440-235, मोबाइल नम्बर 9856-55-250।
0: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना।
1: यही भदौ 20 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रिचा श्रेष्ठ आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
2: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी, वालिङ खेल मैदान जाने बाटो, फोन 063-441-044, मोबाइल 9956-81-173।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार।

0: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनचाँदी पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
1: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
4: जितु सुनचाँदी पसल वालिङ आठ भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
2: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: सरा किन बोलाएको मलाई?
6: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
5: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
7: हाम्रा विशेषताहरू:
5: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
7: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
5: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
7: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
5: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
7: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
5: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मिर्जी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806611052।
8: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
9: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिले सन्चो नहुने भयो मलाई त।
8: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
10: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
8: दाँत सफा गर्ने टल्काउने,
10: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
8: दाँतको जरासम्म सफा गरी भर्ने,
10: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
8: दाँतमा खोल राख्ने,
10: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
8: बाङ्गो टिङ्गो दाँत मिलाउने,
10: बच्चाहरूको दाँतको विशेष उपचार,
8: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनु हुन सबैमा अनुरोध गरिन्छ।
10: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
8: मोबाइल 9864021629 र 9864168251।

0: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिन्छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
1: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
1: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
1: मुटुको जाँच ECG सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
1: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने
1: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
1: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
1: फोन नम्बर 63741487, मोबाइल 98469071747। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
2: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
1: बाबु, बरु कहाँबाट ल्याएछ यो जुत्ता?
2: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
1: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
2: पाण्डे सु सेन्टर, वालिङ बजार,
1: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
2: मोबाइल नम्बर 98460-86-005।
3: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ, तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
4: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
3: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
4: ज्ञानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
5: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध,
6: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
5: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7878।
7: घर त चिटिक्क बन्यो, तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
8: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
7: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
8: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
7: आजै सम्पर्क गर्नुहोस्।
8: सम्पर्क सफल फर्निचर उद्योग, भेलकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम भेलकोट 1 बयरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
7: सम्पर्क मोबाइल 98560-30988।

0: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
1: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा बैङ्कको ओह्रालोमा।
0: मोबाइल 9815 56 496।
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
3: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
2: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
3: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
4: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
3: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 063-44-594।
5: अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना।
4: यही भदौ 20 गते शनिबारका दिन
5: हाडजन्य नसा तथा बाथरोग विशेषज्ञ डाक्टर सरोज चन्द्र आउँदै हुनुहुन्छ।
2: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँसिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नसा तथा बाथरोग समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
5: साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सौरभ अर्याल आउँदै हुनुहुन्छ।
2: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डीफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
5: र उक्त दिन बाल रोग विशेषज्ञ डाक्टर सुनिल ढुङ्गाना आउँदै हुनुहुन्छ।
2: उक्त दिन बच्चा तथा शिशु हरूमा बारम्बार निमोनिया भइरहने, उमेर अनुसार तौल नबढ्ने, कुपोषण भएको, रोइरहने, झिलझिली लगायतका सम्पूर्ण बालरोग सम्बन्धी समस्या भएका बिरामीले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
5: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ 9 तल्लो वालिङ, प्रोप्राइटर मनोज खनाल, फोन 063-4-41-00-6, मोबाइल 9856-55-266।
4: स्मरण रहोस्, डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार।

0: त यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
1: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
2: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
1: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0363412133।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
5: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाठेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
4: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
5: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813969611।
4: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
1: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
6: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
1: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
6: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
1: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
6: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
1: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
6: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
1: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
6: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
1: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
6: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराउ।
5: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, 1 प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
6: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
6: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
1: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा

0: सुनिस न, अहिले हाम्रो गर्नेमा 9 बजे छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
2: Stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app. Where do we begin? Wherever you are, stay connected with the wider world.
3: Journeys into the heart of global events.
4: तथा उद्धार कार्यसँगै सम्पर्क विहीनको खोजीलाई प्राथमिकताका साथ अघि बढ़ाएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी 21,000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षाकर्मीले नदी किनार, बाढ़ी प्रभावित बस्ती, सड़क तथा पहिरो प्रभावित क्षेत्रमा खोजी गरिरहेका छन्। बाढ़ीका कारण कतिपय ठाउँमा सड़क तथा भौतिक संरचना क्षतिग्रस्त भएकाले उद्धार तथा खोजी चुनौतीपूर्ण रहेको प्राधिकरणले जनाएको छ। बाढ़ीमा परि अहिलेसम्म 1,204 जनाको ज्यान गएको छ। रसुवामा 115, नुवाकोटमा 155, धादिङमा 60 जना, गोर्खामा 69, नवलपरासी पूर्वमा 217, नवलपरासी पश्चिममा 202, तनहुँमा 38 र चितवनमा 348 जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ। दुर्गम तथा सड़क सम्पर्क विच्छेद भएका ठाउँमा हवाई माध्यमबाट उद्धार तथा राहत सामग्री पुर्याउने काम भइरहेको सरकारले बताए पनि कतिपय पीड़ितहरूले राहत पाउन नसकेको गुनासो गरेका छन्। यसैबीच रसुवाको भोटेकोशीमा आएको बाढ़ीका कारण नुवाकोट र रसुवाका जलविद्युत आयोजनामा सयौं मान्छे फँसेको आशंकामा खोज तथा उद्धारको प्रयास भइरहेको छ। नेपाली सेना र विभिन्न देशका विज्ञ सहितको टोलीले उद्धारको काम गरिरहे पनि अझै सफल हुन सकेको छैन। खोज तथा उद्धारको प्रयास निरन्तर भइरहेको सेनाले जनाएको छ। लाङटाङ जलविद्युतको सुरुङमा परियोजनाका प्राविधिक सहित सेनाले गरेको खोजीमा श्रमिकहरू फँसेको ठाउँ पहिचान भएको छ। आज उद्धार टोली भित्र छिर्ने परियोजनाले जनाएको छ। परियोजनाका 41 जना सम्पर्क दिइन्छन्। यस्तै 300 भन्दा धेरै सुरुङमा फँसेको अनुमान गरिएको माथिल्लो त्रिशुली 1 उद्धारका लागि कोरियाबाट 44 जनाको टोली हिजो आइपुगेको छ। नेपाली सेनाको उद्धार टोलीले 160 मिटर भित्र पुग्दा सुरुङ टालिएको अवस्थामा फेला पारेको थियो। हिजो दिनभर हेडबक्स र सुरुङ क्षेत्रमा खोजी कार्य भएको छ। त्रिशुली 3A निकै मेहनत गर्दा पनि उद्धार टोली सुरुङभित्र पस्न सकेको छैन। नेपाली सेना सहितको 93 जनाको संयुक्त उद्धार टोलीले काम गरिरहेको सेनाले भनेको छ। यो सुरुङभित्र 35 जना फँसेको अनुमान छ। यस्तै 213 जना सम्पर्कविहीन भएको त्रिशुली 3B आयोजनाको कार्यालय र निवास क्षेत्र पहिचान भएपछि त्यसै क्षेत्रमा खोजी भएको सेनाले जनाएको छ। चिलीमे जलविद्युत आयोजनाको सुरुङमा साउण्ड डिटेक्टरबाट मनिटरिङ शुरू गरिएको छ। त्यस क्षेत्रमा 8 जना सुरुङमा फँसेको अनुमान गरिएको छ। निरन्तरको वर्षाले नदीमा पानीको सतह बढ़िरहेकाले उद्धारमा सोचे अनुसार प्रगति हुन नसकेको चिलीमे जलविद्युत कम्पनीले जनाएको छ। यसअघि रसुवागढ़ी जलविद्युत आयोजनाको सुरुङमा 250 मिटरसम्म पुगेको सेनाको उद्धार टोलीले कसैलाई फेला नपारेपछि अहिले विद्युत गृहतर्फ खोजी थालेको हो। 93 जना सम्पर्कविहीन भएको त्यहाँ नेपाली सेनासँगै चिनिया टोलीले पनि काम गरिरहेको छ। 7 जना सम्पर्कविहीन भएको मैलुङ खोला हाइड्रोमा अस्ति मंगलबार रेकी भए पनि हिजो कुनै काम हुन सकेन। रसुवाको भोटेकोशी नदीमा गएको विनाशकारी बाढ़ीमा परि सम्पर्कविहीन भएका व्यक्तिहरू जीवित भेटिने आशा टरेपछि उनीहरूका परिवार र आफन्तले कुशको शव बनाएर अन्तिम संस्कार गर्न थालेका छन्। बाढ़ी गएको 1 हप्ता बितिसक्दा पनि आफन्तको अवस्था पत्ता लाग्न नसकेपछि परिवारजनले अन्तिम संस्कारका लागि कुशबाट शवको प्रतीक बनाएर अन्त्येष्टि गर्न थालेका छन्। हिजो पशुपति आर्यघाटमा कुशका शवको प्रतीक बनाएर सामूहिक अन्त्येष्टि गर्नेहरूको भीड़ लागेको थियो। बाढ़ीमा परि आफन्त बेपत्ता भएका लामो समय बितिसक्दा पनि खोजीका क्रममा कुनै जानकारी प्राप्त नभएपछि अन्तिम संस्कार गर्न बाध्य भएको परिवारजनले बताएका छन्। भोटेकोशी नदीमा आएको बाढ़ीमा परि ज्यान गुमाएका तथा सम्पर्कविहीन नेपाली र विदेशी नागरिकको पहिचानका लागि नेपाल प्रहरी अस्पतालले डीएनए संकलन तथा प्रोफाइलिङ शुरू गरेको छ। बाढ़ीपछि फेला पर्न नसकेको व्यक्तिका आफन्तहरूले डीएनए परीक्षण मार्फत फेला परेका शव वा शरीरका अंग पहिचान गर्न सक्ने व्यवस्था गरिएको हो। नेपाल प्रहरी अस्पतालका अनुसार हिजो बेलुकी 5 बजेसम्म सम्पर्कविहीन व्यक्तिका आफन्तबाट डीएनए प्रोफाइलिङका लागि 539 नमूना संकलन भएका छन्। प्रहरीका अनुसार सम्पर्कविहीनका आफन्तले आफ्नो परिचय खुल्ने कुनै पनि कागजात वा 2 प्रति फोटो लिएर अस्पताल उपस्थित भई नमूना दिन सक्नेछन्। अस्पतालमा उपलब्ध फारम भर्नुपर्नेछ। फारम भर्न नसक्नेका लागि अस्पतालले आवश्यक सहजीकरण गर्ने र त्यसपछि विशेषज्ञ प्राविधिक टोलीले नमूना संकलन गर्नेछ। संकलित नमूना नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा परीक्षणका लागि पठाइनेछ। प्रहरी टोलीले बाढ़ी प्रभावित क्षेत्रमा फेला परेका शवको पहिचान, घटनास्थल मुचुल्का तथा आवश्यक कानूनी प्रक्रिया पूरा गरी शव व्यवस्थापनको काम गरिरहेको जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
5: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
6: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
5: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
6: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
5: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
6: फोन 056421261, 596617, मोबाइल 98550607068, 98511625994, 98510542024। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यक्ष प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकका लागि देश तथा विदेशबाट राहत र सहयोग जुट्ने क्रम तीव्र बनेको छ। उद्धार राहत पुनस्थापना तथा पुननिर्माणका लागि सरकारी निकाय, राजनैतिक दल, निजी क्षेत्र, पालिका र नागरिकहरूले सहयोग गरिरहेका छन्। बाढ़ी पीड़ितका लागि विभिन्न पालिका दल, निजी क्षेत्र तथा सातवटै प्रदेश सरकारले आर्थिक सहयोगको घोषणा गरेका छन्। गण्डकी प्रदेश सरकारले 4 करोड़ रूपियाँ सहयोग गर्ने घोषणा गरेको छ। यस्तै बागमती, लुम्बिनी र कोशी प्रदेश सरकारले 3-3 करोड़ रूपियाँ तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारले 2-2 करोड़ रूपियाँ राहत कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सरकारी निकाय र निजी क्षेत्रसँगै सर्वसाधारणबाट समेत राहत तथा आर्थिक सहयोग जुटिरहेको छ। विपदमा परेका नागरिकलाई खाद्यान्न, लत्ता कपड़ा, स्वास्थ्य सामग्री तथा अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउने काम पनि भइरहेको छ। छिमेकी तथा मित्र राष्ट्रहरूले समेत नेपालमा आएको विपत्तिप्रति सहयोग र सहानुभूति जनाउँदै राहत सामग्री उपलब्ध गराइरहेका छन्। भारतबाट 5 खेपको राहत सामग्री हिजो नेपाल आइपुगेको छ। यस्तै चीनले बेली ब्रिज सहित राहत सामग्रीको 3रो खेप नेपाल पठाउने तयारी थालेको छ। ठूलो मात्रामा राहत सामग्री काठमाडौँमै जम्मा भइरहेका कारण प्रभावित क्षेत्रमा राहत वितरण प्रभावकारी हुन नसकेको भन्दै गुनासो बढ़न थालेको छ। यसैबीच बाढ़ी तथा अन्य विपदबाट प्रभावित नागरिकका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अहिलेसम्म 8 दिनमा मात्रै 5,20,60,00,000 रूपियाँ भन्दा बढ़ी रकम संकलन भएको छ। विपद आउनु अघि कोषमा रहेको रकम र पछिल्लो समय संकलन भएको रकम समेत जोड्दा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म 7,37,60,73,000 रूपियाँ भन्दा बढ़ी रकम जम्मा भएको छ। आज बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका 1-2 ठाउँमा समेत ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका धेरै ठाउँमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका केही ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यस्तै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँमा तथा मधेस प्रदेशका केही भूभागमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने अनुमान छ। लुम्बिनी प्रदेशको तराई क्षेत्रका केही ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। ठूलो पानी पर्ने ठाउँमा सड़क तथा हवाई यातायात प्रभावित हुनका साथै नदी तथा खोलामा पानीको बहाव बढ़न सक्ने, पहिरो जाने र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाना पकाउने ग्यास आपूर्तिलाई सहज बनाइराख्न निजी ग्यास कम्पनीसँग सहकार्य गर्दै आफ्ना एसटीसी सिलिण्डरमा ग्यास भर्न शुरूआत गरेको छ। गएको आइतबार धादिङको कृष्णभीरमा त्रिशूली नदीले कटान गरेर पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएपछि कर्पोरेशनले नयाँ विकल्पको खोजी गर्दै निजी ग्यास कम्पनीको ग्यास प्लान्टमा आफ्ना एसटीसी सिलिण्डरमा ग्यास भरेर बोटलिङ काठमाडौँ ल्याउने नीति लिएको हो। राजमार्ग अवरोध हुँदा कर्पोरेशनको धादिङ जुगे खोलामा रहेको एलपीजी प्लान्टमा पनि असर परेको छ। आफ्नो प्लान्टमा ग्यासको बुलेट आउन सम्भव नभएपछि कर्पोरेशनले तत्काल अन्य निजी क्षेत्रका सहज ठाउँमा रहेका मनोज सहित बाबा ग्यासका प्लान्टसँग सहकार्य गरेर आफ्ना खाली सिलिण्डरमा ग्यास भरेर वैकल्पिक मार्गबाट उपत्यका भित्राउने प्रबन्ध मिलाएको कर्पोरेशनका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेश झाले जानकारी दिनुभयो। अब विदेशको खबर। कृत्रिम बुद्धिमत्ता अर्थात एआईको बढ़दो प्रयोगले विद्यार्थीको गृह कार्य छिटो र सहज बनाइरहे पनि उनीहरूको वास्तविक सिकाई र परीक्षाको नतिजामा नकारात्मक असर पर्न थालेको एक अध्ययनले देखाएको छ। चीनमा 12-देखि 18 वर्ष उमेर समूहका झण्डै 27,000 विद्यार्थीमा 30 महिनासम्म गरिएको अध्ययनले एआई प्रयोगपछि गृह कार्यको अंकमा 18% वृद्धि भए पनि बन्द किताबमा दिइने परीक्षामा विद्यार्थीको प्रदर्शन 20% घटेको देखाएको छ। अध्ययन अनुसार एआईको प्रयोगपछि एउटा गृह कार्य पूरा गर्न लाग्ने औसत समय 64 मिनटबाट घटेर 45 झरेको छ, तर एआईको सहयोग बिना परीक्षा दिँदा विद्यार्थीको प्रदर्शन कमजोर भएको पाइएको छ। अनुसन्धानकर्ताहरूले यस अवस्थालाई आफ्नै सोच र सिकाइ प्रक्रियामा कम मेहनत गर्ने प्रवृत्तिसँग जोडेर व्याख्या गरेका छन्। अब खेल खबर। भोलिदेखि शुरू हुने पुरूष भलिबलको फ्रेन्चाइज लीग नेपाल भलिबल लीग एनभीएलमा नेपाली भलिबल इतिहासकै सबैभन्दा धेरै पुरस्कार राशि घोषणा गरिएको छ। हिजो आयोजित पत्रकार सम्मेलनमा आयोजकले लीगको विजेताले 20 लाख रूपियाँ पाउने घोषणा गरेको हो। प्रतियोगिताको कुल पुरस्कार राशि 32 लाख रूपियाँ रहेको छ। कुल पुरस्कार रकम मध्ये बाँकी 12 लाख रूपियाँ दोस्रो हुने टोली तथा विभिन्न विधागत पुरस्कारमा खर्च गरिनेछ। नेपाली भलिबलमा 20 लाख रूपियाँको विजेता पुरस्कार अहिलेसम्मकै ठूलो हो। उद्घाटन खेलका लागि टिकटको मूल्य 500 रूपियाँ तोकिएको छ। त्यसपछिका खेलका लागि प्रतिखेल 300 रूपियाँ र सिजनल टिकटको मूल्य 3000 रूपियाँ निर्धारण गरिएको छ। भोलिदेखि भदौ 27 गतेसम्म त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा सञ्चालन हुने एनबीएलमा 6 टोली सहभागी हुनेछन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढ़ीबाट झण्डै 12,000 जनाको उद्धार, 4,000 भन्दा धेरै सम्पर्कविहीन। जलविद्युत आयोजनाका सुरुङमा खोज तथा उद्धारको प्रयास चल्दै। बाढ़ीमा सम्पर्कविहीनका आफन्तको डीएनए संकलन शुरू, परिचय खुल्ने कागजात सहित अस्पतालमा गएर नमूना दिन सकिने। भोटेकोशी बाढ़ी पीड़ितका लागि देश तथा विदेशबाट राहत र सहयोग जुट्ने क्रम तीव्र, प्रधानमन्त्री कोषमा 5 अरब रूपियाँ भन्दा बढ़ी संकलन। एआईको बढ़दो प्रयोगले विद्यार्थीको गृह कार्य सहज बनाए पनि परीक्षाको नतिजा कमजोर, स्वस्फूर्त सिकाइ प्रक्रिया प्रभावित बन्दै। र एनभीएलको विजेताले 20 लाख रूपियाँ पुरस्कार पाउने।

0: रेडियो आदिखोला 105.4
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो. दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन. कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन.
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु. किनेको पनि धेरै भएको छैन. राम्रोसित कहाँ बनाउँछन् होला?
2: ए कुरो त्यस्तो पो, पिर नगर न. विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र. त्यहाँ गएपछि ढुक्क हुन्छ.
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ. सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ. किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ.
2: स्याङ्गा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ. यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मरमत गरिन्छ.
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मरमत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल. प्रोप्राइटर कृष्ण पाठक. सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723.
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त. गजब लाग्यो.
4: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए.
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु.
1: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा. गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ.
3: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक.
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी.
3: मोबाइल 98469-18921 र 98462-39390.

0: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आबडाली पुलको नजिक
1: र मिर्दे करिडोर आदिको छेउमा
0: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63 40 331, मोबाइल 98 55 55 331।
2: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
3: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ ल?
4: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमै प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
3: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
4: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
3: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो, छरितो र सुपथ मूल्यमा गरिन्छ।
5: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
3: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी,
5: मोबाइल नम्बर 98 65 19 076, 98 61 71 90 76 र 98 17 16 82 23।
6: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
7: अब चिन्ता छान्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
6: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
7: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि RO प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, AC, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
6: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
7: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी, सम्पर्क नम्बर 063 590 440 र 98 560 29 440।
3: होइन, के भयो, किन बन्द भएको गाडी?
5: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइछ।
3: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
5: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
3: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त?
5: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
8: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2 देखि 5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
6: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
8: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, NSR, RO फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ आठ जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी,
6: फोन नम्बर 063 4141 5002, मोबाइल 98 560 40 502 र 98 460 51 401।

0: नाक छोड़ी काम काम छोड़ी नाक बीमारले नि कहिले नछोड्ने भयो
1: हैन ए दाई बीमारले फेरि च्यापे कि क्या हो गुनगुनाई रहनु भएको त
0: बीमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बीमारले च्यापेको च्यापै छ त नि नानी
1: नातिनुस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंह द्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्
0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
1: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा फुक्स रोग हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
0: सम्पर्क लुनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 98565 86 667
1: ओएमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयौ
2: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
1: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
2: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
1: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
2: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
1: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
1: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
2: सम्पर्क मोबाइल 98462-98145
1: छ्या कस्तो सास गनाएको तिम्रो त
3: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास बनाएको भन्छौ
1: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भनेर मात्रै हुन्छ र
3: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
1: यही हाम्रो वालिङ आठ भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
4: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे
5: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधि द्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
1: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोपराइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 98465-48622 र 98241-4049
0: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
1: त्यति कुरामा नि यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
0: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
1: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार प्रोपराइटर प्रकाश अरियाल मोबाइल 98562-38829

0: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलमाथि काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिश होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै IME, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
1: फोन 0364 40 600।
2: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
3: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
2: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
3: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
4: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
5: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
4: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, SBI ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686।
6: पर्वत जाने गेट, सहारा एग्रोभेट।

0: सुनिए ना, अहिले हाम्रो गर्नेमा 10 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: आधी खोला को स्पंदन रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: हतार हतार में छोरा को बिहे आटियो और सब व्यवस्था मिलियो तर अब सुन का गर गहना को व्यवस्था गर्नु पर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहे का लागि आवश्यक पर्ने सबै गर गहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनु भयो। मैले बैरगारी नयाँ बजार को भूपू छैने कान खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बस न।
1: हजुर, ग्राहकहरुको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन।
4: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सीसीटीभी जडान गर्नुछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
3: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
4: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
3: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468323809 र 9856052071।

0: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
1: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
0: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
1: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0363-691-0004,
4: सम्पर्क मोबाइल 97484-34484।
5: चुरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
6: निशान फार्मेसीमा डाक्टर रमेश सूचना।
7: यही भदौ 20 गते शनिबारका दिन
6: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुशेचन आउँदै हुनुहुन्छ।
7: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आङ खस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
6: उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगाले द्वारा भिडियो एक्सरे गरिन्छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल चोक, प्रोप्राइटर गीता तिवारी। फोन 0363-441-163, मोबाइल 98461-98870।
7: स्मरण रहोस्, डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार।
0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
8: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैंकमा राख्नु भने राम्रो ब्याज दिने बैंक नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए। हामी भने जहाँको त्यही।
8: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू,
8: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
8: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने।
8: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
4: सम्पर्क फोन नम्बर 0363-441-6024।

0: हुनु नि कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
0: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बिरनाहरू पनि सुपथ मूल्य पाइन्छ।
1: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि। मोबाइल 9856051068 र 9863770071।
2: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
3: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
2: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
4: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
3: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
4: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङ 8 मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364141246, मोबाइल 9856501119 र 9856333246।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
0: मोबाइल नम्बर 9856054313 र 9841443842।
1: मूल्य होइन स्वास्थ्य रोजौ।
2: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
3: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
2: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्।
3: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
2: आकर्षक र राम्रा सुन चाँदीका गरगहना झुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
3: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
2: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
3: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
2: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
3: सुखको गहना दुखको खजना।
2: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
3: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 9856055250।
0: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो।
1: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न अब।
0: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
1: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
0: ए हो र, तर ओल्डलिङ्कमा के पाइन्छ नि?
1: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा IPTV र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडी हाल।
0: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्डलिङ्क इन्टरनेट।
1: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9801-23050 र सहयोगका लागि मोबाइल 9800-28-35-715 र 9800-15-23051।
4: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
5: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि कान्छा।
4: अच्छा क्यानन, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHF स्वास्थ्य सेवा पनि छ नि।
5: क्यानम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
6: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHF स्वास्थ्य सेवा उपलब्ध छ।
7: साथै OPD सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
6: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778-78।

0: असरा किन बोलाको मलाई?
1: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मिर्दीमा छ रे, म पनि जान्छु तनी हिँ।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846554123 र 9806161052।
4: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना: यही भदौ 20 गते शनिबारका दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर युक्त नारायण रेग्मी आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
5: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान: मल्ल फार्मेसी, वालिङ 8, तल्लो वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन 0063441051, मोबाइल 9956052049।
4: स्मरण रहोस्, डाक्टर आउने दिन यही भदौ 20 शनिबार। होइन, के भयो, किन बन्द भएको गाडी?
6: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइछ।
4: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
6: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
4: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
6: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
7: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
4: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
7: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र रा, सावित्री अर्याल रेग्मी।
4: फोन नम्बर 0364145502, मोबाइल 9856405502 र 9864501।
8: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
9: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
8: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
10: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
11: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
10: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
11: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
10: मुटुको जाँच ECG सेवा,
11: भाँचिएको हड्डी प्लास्टर सेवा,
10: डिजिटल एक्सरे सेवा,
11: चिरफार गर्ने
10: थाइराइड जाँच,
11: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
10: सर्वसुलभ फार्मेसी सेवा।
11: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
10: फोन नम्बर 0364-41087, मोबाइल 98449701.

0: घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
1: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
0: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
1: वालिङ एक रामबाछामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
0: आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क सफल फर्निचर उद्योग, भेलकोट छ सुन्दर बजार, वालिङ एक रामबाछा, सोरुम भेलकोट एक बयरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
0: सम्पर्क मोबाइल 9856309888। होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
2: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
0: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-4-12-133।
3: प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना।
4: यही भदौ 20 गते शनिबारका दिन
3: बालरोग विशेषज्ञ डाक्टर किरण शर्मा आउँदै हुनुहुन्छ। उक्त दिन बच्चा तथा शिशुहरूमा बारम्बार निमोनिया भइरहने, उमेर अनुसार तौल नबढ्ने, कुपोषण भएको, रोइरहने, झिझिने लगायतका सम्पूर्ण बालरोग सम्बन्धी समस्या भएका बिरामीले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
4: साथै सोही दिन सुगर, थाइरोइड तथा प्रेसर रोग विशेषज्ञ डाक्टर तीर्थलाल उपाध्याय आउँदै हुनुहुन्छ। उक्त दिन धेरै तिर्खा लाग्ने, छिनछिनमा पिसाब लाग्ने, अत्याधिक थकान वा कमजोरी महसुस हुने, आँखा धमिलो हुने, घाउ वा चोटपटक निको हुन धेरै समय लाग्ने, टाउको दुख्ने, चक्कर लाग्ने वा जिउ भारी हुने, छाती भारी हुने वा ढुकढुकी पर्ने, सास फेर्न गाह्रो हुने, नाकबाट रगत बग्ने, तौल तीव्र रूपमा पर्ने, धेरै जाडो महसुस हुने, थकान र सुस्तता महसुस हुने, छाला फुस्रो सुक्खा हुने, कपाल धेरै झर्ने, धेरै गर्मी हुने र पसिना आउने, तौल तीव्र रूपमा घट्ने, ढुकढुकी तीव्र हुने र हातखुट्टा काप्ने, घबराहट, चिन्ता र निद्रा लाग्ने जस्ता सुगर, प्रेसर, थाइरोइड रोग सम्बन्धी समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
3: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा, भिरकोट बैरघारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9856279171 र 9856309863।
4: स्मरण रहोस्, डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार।

0: सुवर्ण अवसर।
1: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाठेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
1: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813969611।
1: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
2: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
2: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
2: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
2: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
2: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
2: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराउँ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
2: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
2: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
3: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो।
4: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न। अब
3: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
4: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
3: ए हो र, तर ओल्डलिङ्कमा के पाइन्छ नि?
4: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडिहाल।
3: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्डलिङ्क इन्टरनेट।
0: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9805015।

0: 2320 र सहयोगका लागि मोबाइल 9800285715 र 9800153051।
1: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ?
2: के गर्नु बहिनी, थाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
1: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
2: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
3: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज।

0: सुनो, अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
1: यस समयको साथमा जेटु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: नमस्ते, म हो तपाईँहरूको आफ्नै गायक तिलक बमल्ल। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रा जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
4: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
4: ए कुरो त्यस्तो पो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
4: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98565954963, 98565154 र 98028474723।
5: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
6: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
5: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
6: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
5: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
6: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
5: मोबाइल 98469918921 र 98469939।
7: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
8: र मिर्दी करिडोर आदिको छेउमा
7: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड। फोन नम्बर 63740331। मोबाइल 98565531।
3: साथै SWIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं।

0: interest to all.
1: छायाक्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना यही भदौ 20 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रिसा श्रेष्ठ आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँख खस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
2: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान छायाक्षेत्र फार्मेसी, वालिङ खेल मैदान जाने बाटो, फोन 0363-441-44, मोबाइल 98-65-81-173।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार।
3: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
4: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
3: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
4: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
3: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, छरितो र सुपथ मूल्यमा गरिन्छ।
5: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
3: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
5: मोबाइल नम्बर 9865019076, 9861971976 र 9870162223।

0: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
1: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
1: त्यति मात्र कहाँ हो र शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मरमत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
2: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
3: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
2: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
4: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
2: दाँत सफा गर्ने टल्काउने,
4: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
2: दाँतको जरासम्म सफा गरी भर्ने,
4: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
2: दाँतमा खोल राख्ने,
4: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
2: बाङ्गो ठिङ्गो दाँत मिलाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार,
2: मुखको धेरै पुरानो समस्याहरू, मुख कनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर, वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
4: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
2: मोबाइल 98-460-2129 र 98-461-68-251।
5: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
6: होइन ए दाई, बिमारले फेरि च्यापिदी क्या हो, गुनगुनाइरहनु भएको छ त।
5: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
6: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
1: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्स रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
1: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट। मोबाइल 98-560-85-667।

0: ओइ एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको सलन पुगेर आयौ
1: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाउ लुक्स दिने सलन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
0: प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
3: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
3: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ केवाईसी अपडेट हुनुपर्नेछ आदि
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-778-582-779 र 582-780
5: सुन्नु न
6: भन त
5: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको रहेछ नि हजुर पनि जानु न भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ अरे नि त कस्तो राम्रो छ
6: बाबा फर्निचर वालिङ 10 भकुण्डे प्रोप्राइटर ओम शर्मा मोबाइल 9852031966

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364142446, मोबाइल 9856501119 र 9856033246।
2: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ, खै त पूजाको सामान?
3: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
2: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
3: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
2: हजुर, हामी कहाँ स्वच्छ, सफा, मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह, व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
3: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ आठ बगालेटोल।
2: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
3: मोबाइल नम्बर 9847621380।
2: छ्या, कस्तो सास गनाएको तिम्रो त,
4: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
2: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
4: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
2: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
5: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिन्जा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9241440029।
2: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
6: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
2: बाबु, बरु कहाँबाट ल्याएस यो जुत्ता?
6: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
2: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता, चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
6: पाण्डे सु सेन्टर, वालिङ बजार।
2: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
6: मोबाइल नम्बर 9846086005।

0: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308329।
2: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
2: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
2: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
2: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
2: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
2: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
2: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
1: फोन 0363-44-600।
3: हजुर बुवा, यो पालि त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
4: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
3: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
4: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
5: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
0: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
5: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847069866।
1: पर्वत जाने गेट, सहारा एग्रोभेट,
3: ओल्ड टाइम फार्मेसी, पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना।
6: यही भदौ 20 गते शनिबारका दिन
3: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर सरोज चन्द्र आउँदै हुनुहुन्छ।
1: यदि तपाईँलाई लामो समयदेखि खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँसिएको भएमा, एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोर्नी, नसा तथा पात्रुक सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
3: साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सौरभ अरियाल आउँदै हुनुहुन्छ।
1: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, आग, दुबी, सेतु दुबी, डन्डीफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
3: र उक्त दिन बाल रोग विशेषज्ञ डाक्टर सुनिल ढुङ्गाना आउँदै हुनुहुन्छ।
1: उक्त दिन बच्चा तथा शिशुहरूमा बारम्बार निमोनिया भइरहने, उमेर अनुसार तौल्न बढ्ने, कुपोषण भएको, रोइरहने, झिलझिली लगायतका सम्पूर्ण बाल रोग सम्बन्धी समस्या भएका बिरामीले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
3: फोनबाट समेत नाम दर्ता
7: सक्नुहुनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ नौ तल्लो वालिङ, प्रोप्राइटर मनोज खनाल, फोन 063-4141-006, मोबाइल 98565266।
8: स्मरण रहोस् डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार।

0: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
1: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
0: मोबाइल 9815564696।
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
3: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्नमा कहीँ पनि।
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
2: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
3: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
4: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटरोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
3: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 063-440-594।
5: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
6: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, बिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
5: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक ₹800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
6: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
5: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ आठ मोड,
6: फोन 063-441-258।
7: वालिङ सिटी पोलिक्लिनिकमा डाक्टर आउने सूचना।
5: हरेक महिनाको चौथो शनिबार गण्डकी मेडिकल कलेज जीएमसी पोखरा तथा नमस्ते हस्पिटल पोखराका पेट, छाती, मुटु, सुगर, प्रेसर, थाइराइड तथा दीर्घरोग विशेषज्ञ डाक्टर सरोज थापा आउँदै हुनुहुन्छ। उक्त दिन सुगर, प्रेसर, दम, थाइराइड, लामो समय निको नभएको ग्यास्ट्रिक, सास फेर्न गाह्रो हुने, पुरानो दम, पेट, छाती, मुटु सम्बन्धी जुनसुकै समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क गरी लाभ लिनुहुन अनुरोध गरिन्छ। डाक्टर आउने दिन हरेक महिनाको चौथो शनिबार।
7: सम्पर्क फोन नम्बर 063-441-594, मोबाइल 9856-32804, 9472-48-699।
5: स्मरण रहोस्, डाक्टर आउने दिन हरेक महिनाको

0: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा दिउँसोको 12 बजे कक्षा हो।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदिखोला 105.4।
3: नदी तथा ससाना अरू नदीहरूको बहाव उल्लेख्य बढ़ेर आकस्मिक बाढ़ीको उच्च सम्भावना रहेको छ। आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवा सभा, धनकुटा, भोजपुर, सोलोखुम्बु, ओखलढुंगा, खोटाङ, उदयपुर लगायत जिल्लामा बाढ़ीको जोखिम छ। यस्तै दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेप्लाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, धादिङ, मकवानपुर, चितवन, गोर्खा, तनहुँ, लमजुङमा समेत बाढ़ीको मध्यम जोखिम रहेको छ। यस्तै मना, मुस्ताङ, म्याग्दी, कास्की, स्याङजा, पर्वत, डोल्पा, रूकुम पूर्व, रूकुम पश्चिम, सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, कालीकोट, मुगु, हुम्ला, जुम्ला, अछाम, बझाङ, बाजुरा, डडेलधुरा, बैतडी, दार्चुला र कञ्चनपुरमा पनि आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ। नदी तथा खोलानालाको आसपास र बाढ़ीको जोखिम रहेका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र नदीको बहाव बढ़ेको अवस्थामा तटीय क्षेत्रमा नजान तथा आवश्यक भए सुरक्षित ठाउँतर्फ सर्न महाशाखाले आग्रह गरेको छ। रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ीका कारण बेपत्ता भएकाहरूको खोजी र फेला परेका व्यवहारिसी शवको पहिचानका लागि डीएनए परीक्षण गराउन प्रहरीले आग्रह गरेको छ। प्रहरीले सूचना निकालेर सम्पर्कविहीन भएका व्यक्तिको रगतको नाता पर्ने आफन्त अर्थात बाबुआमा, छोरा या छोरी मध्ये एकजनालाई डीएनए नमूना उपलब्ध गराउन आग्रह गरेको हो। डीएनए प्रोफाइलिङका लागि ताजा रगतको नमूना दिनुपर्ने र यसका लागि नेपाल प्रहरी अस्पताल महाराजगंजको प्याथोलोजी ल्याब वा आफ्नो नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले भनेको छ। बाढ़ीमा परि ज्यान गुमाएका तथा सम्पर्कविहीन नेपाली र विदेशी नागरिकको पहिचानका लागि प्रहरी अस्पतालले डीएनए संकलन तथा प्रोफाइलिङ शुरू गरिसकेको छ। बाढ़ीपछि फेला पर्न नसकेका व्यक्तिका आफन्तले डीएनए परीक्षण मार्फत फेला परेका शव वा शरीरका अंग पहिचान गर्न सक्ने व्यवस्था गरिएको छ। प्रहरीका अनुसार सम्पर्कविहीनका आफन्तले आफ्नो परिचय खुल्ने कुनै पनि कागजात वा र दुई प्रति फोटो लिएर अस्पताल उपस्थित भई नमूना दिन सक्नेछन्। बाढ़ीपछिको अवस्थामा प्रभावित क्षेत्रका नागरिकको जनस्वास्थ्यमा गम्भीर संकट आउन सक्ने हुँदा समयमै सावधानी अपनाउन चिकित्सकले सल्लाह दिएका छन्। ग्राण्डी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डाक्टर अमित गौली बाढ़ी प्रभावित क्षेत्रमा विभिन्न रोग फैलन सक्ने भएकाले विशेष सावधानी अपनाउन सुझाव दिनुहुन्छ। बाढ़ीपछि विशेष गरी दूषित पानी र अस्वस्थ खानपानका कारण झाडापाखाला जस्ता पेट सम्बन्धी रोग र श्वास प्रश्वासको समस्या बढ़ने सम्भावना भएकाले विशेष ख्याल गर्नुपर्ने डाक्टरको भनाई छ। बाढ़ीका क्रममा लागेका घाउ चोटमा संक्रमणको जोखिम बढ़ी हुने भएकाले समयमै उपचारको व्यवस्था मिलाउनु पनि डाक्टरको सुझाव छ। विपदको समयमा मधुमेह, उच्च रक्तचाप, दम र क्यान्सर जस्ता दीर्घरोग भएका बिरामीका लागि अझ चुनौतीपूर्ण हुने चिकित्सकको भनाई छ। बाढ़ी प्रभावितको मानसिक अवस्थालाई पनि विशेष ख्याल गरी स्वास्थ्योपचारमा प्राथमिकता दिनुपर्ने चिकित्सकको सुझाव छ। घरबार विहीन र मानसिक तनावमा रहेका बासिन्दाका लागि मनोपरामर्शदाताको परिचालन गरी आत्मविश्वास बढ़ाउन जरूरी रहेको चिकित्सकले सुझाव दिएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा हिमपौडीको जोखिममा परम्परागत पूर्व सूचना पर्याप्त नहुने विज्ञको भनाई, काठमाडौँ बाहिरै खाना पकाउने ग्यास सिलिण्डरमा भरेर ढुवानी गर्न शुरू लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056421261, 596617, मोबाइल 98550607768, 98511625994, 98510542024। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले नुवाकोट र रसुवामा आकस्मिक बाढ़ीको उच्च जोखिम, बाढ़ीमा सम्पर्क विहीन व्यक्तिका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। नेपाल चीन सीमावर्ती क्षेत्रमा अघिल्लो हप्ता आएको विनाशकारी बाढ़ी तथा पहिरोले हिमाली क्षेत्रमा देखिन थालेको नयाँ किसिमको विपद जोखिमबारे गम्भीर प्रश्न उठाएको छ। अन्तर्राष्ट्रिय विज्ञहरूले हिमनदी चट्टान र बरफ मिसिएर अत्यन्त तीव्र गतिमा तल झर्ने हिमचट्टान पहिरोको जोखिम बढ़दै गएको भन्दै परम्परागत पूर्व सूचना प्रणाली मात्र पर्याप्त नहुने बताएका छन्। उनीहरूले त्यसको निगरानी र पूर्व सूचना प्रणालीलाई नयाँ ढंगले विकास गर्नुपर्ने सुझाव दिएका चिनिया संचार माध्यम ग्लोबल टाइम्सले जनाएको छ। हिमाली क्षेत्रमा विपद जोखिम मूल्याङ्कन गर्दा हिमतालको निगरानी मात्रै गरेर नपुग्ने विज्ञहरूको सुझाव छ। पृथ्वी राजमार्गको कृष्णभीरमा सड़क भाँसिएपछि संघीय राजधानी काठमाडौँ बाहिर खाना पकाउने ग्यास सिलिण्डरमा भरेर ढुवानी गर्न थालिएको छ। ग्यास बोकेका बुलेट वैकल्पिक मार्गबाट पनि काठमाडौँ छिर्न नसकेपछि बाहिर नै भरेर सिलिण्डरमा ल्याउन थालिएको हो। साल ट्रेडिङ कर्पोरेशनले एसटीसी ग्यास बीरगंजको मनोज ग्यासमा भरेर पठाउन थालेको छ। बाबा ग्यासका संचालक विमल कालाखेतीका अनुसार अस्तिदेखि नै चितवनको बाबा ग्यासले 1500 ग्यासका सिलिण्डर भरेर पठाएको छ। श्री ग्यासको प्लान्ट धादिङ 9 विषयमा रहेको छ। त्यहाँको साईबाबाले आफ्नै 900 सिलिण्डर काठमाडौँ पठाएको छ। नेपाल ग्यास गण्डकीले बालाजुको नेपाल ग्यासको 1200 सिलिण्डर भरेर पठाएको छ। गैंडाकोटको जानकीमा 9 विषयको श्रीराम, हेटुडाको सहारामा काठमाडौँको एभरेस्ट र सुगमको ग्यास भरेर पठाएको छ। साल ट्रेडिङ कर्पोरेशनको एसटीसी ग्यास बीरगंजको मनोज ग्यासमा भरेर पठाउन थालिएको हो। संचालक विमल कालाखेतीका अनुसार बनेपाको सगरमाथाले परासीको चण्डी ग्यासमा, बनेपाको लोकप्रिय सुपर ग्यास, तारा ग्यास लगायत काठमाडौँ बाहिर विभिन्न ग्यास उद्योगमा भरेर सिलिण्डर त्रिभुवन राजपथबाट पठाउन शुरू गरेका छन्। नेपाल एलपी ग्यास उद्योग संघका सदस्य समेत रहनुभएका संचालक कालाखेतीले भारतबाट आउने ग्यास नघटेको र बुलेट पुर्याउन नसकेका उद्योगले अन्य उद्योगमा भरेर ट्रकमा राखेर पठाइरहेकाले ग्यासको अभाव नहुने बताउनु भएको छ। यस्तै पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा पहिरो पन्छाउने काम अगाडि बढ़ेको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार पहिरोको दुवै छेउबाट 18 जना जनशक्ति परिचालन गरी रोकथाम गर्न थालिएको छ। पहिरो पन्छाउन आवश्यक निर्माण उपकरणको सड़कको दुवै छेउमा तयारी अवस्थामा राखिएको समेत मन्त्रालयले जनाएको छ। सुनको भाव आज 7,600 रूपियाँले बढ़ेको छ। हिजो तोलामा 8,800 रूपियाँले घटेको सुन आज बढ़ेर तोलाको 3,04,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव पनि 145 रूपियाँले बढ़ेको छ। हिजो 4,580 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज 4,725 रूपियाँमा कारोबार भइरहेको छ। अब विदेशको खबर। भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मदुरो र उहाँकी पत्नी सिलिया फ्लोरेसले आफूमाथि लागेका लागू औषध तस्कर सम्बन्धी अभियोग सार्वभौम प्रतिरक्षाका आधारमा खारेज गर्न अमेरिकी अदालत समक्ष माग गर्नुभएको छ। म्यानहट्टनमा रहेको संघीय अदालतमा हिजो दायर निवेदनमा मदुरोका वकिलहरूले आरोप लगाएको समयमा आफ्नो देशले राष्ट्र प्रमुखका रूपमा मान्यता दिएको विदेशी नेता विरूद्ध अमेरिकी अदालतमा आपराधिक मुद्दा चलाउन नमिल्ने तर्क गरेका छन्। उहाँहरूले राष्ट्र प्रमुखलाई विदेशी राष्ट्रिय अदालतको आपराधिक कार्यवाहीबाट उन्मुक्ति प्राप्त हुने अन्तर्राष्ट्रिय कानूनी परम्परा रहेको समेत बताएका छन्। फ्लोरेसका वकिलहरूले पनि सार्वभौम उन्मुक्त प्राप्त हुने र यस्तो उन्मुक्ति भेनेजुएलाले मात्र त्याग्न सक्ने बताएका छन्। मदुरोका वकिलहरूले भने राष्ट्र प्रमुखका रूपमा प्राप्त उन्मुक्ति लागू नभए पनि पदमा रहँदा गरिएको कार्यका आधारमा प्राप्त हुने प्रतिरक्षा आफूलाई लागू हुने दावी गर्नुभएको छ। मदुरोले आफूमाथिका आरोप अस्वीकार गर्नुभएको छ। मदुरो र फ्लोरेसले आफूहरू दोषी नभएको बताउनु भएको हो। अमेरिकी अभियोजकहरूले भने मदुरोले भेनेजुएलाका लागू औषध तस्करलाई सहयोग गर्दै हजारौं टन कोकेन अमेरिका पठाउन षड्यन्त्र गरेको आरोप लगाएका छन्। अभियोग प्रमाणित भएमा उनीहरूलाई आजीवन कारावाससम्मको सजाय हुन सक्ने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अब खेल खबर। एसएससी प्रिमियर कप क्रिकेटमा नेपालले घरेलु टोली मलेसियालाई हराउँदै लगातार दोस्रो जित हासिल गरेको छ। बाङ्मीमा रहेको वाईएसडीयूकेएम क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले मलेसियालाई 6 विकेटले हरायो। मलेसियाले दिएको 104 रनको लक्ष्य नेपालले 21 ओभरमा 4 विकेट गुमाएर भेटायो। नेपालका अर्जुन कुमारले नट आउट 45, ईशान पाण्डेले 20 रन बनाए। मलेसियाका सैयद आजिज आरिफ उल्लाह, विरनदीप सिंह र प्रशान्त मधुकरले एक एक विकेट लिएका छन्। यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले 32 ओभर 3 बलमा 103 रन बनाउँदा सबै विकेट गुमाएको थियो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। नुवाकोट र रसुवामा आकस्मिक बाढ़ीको उच्च जोखिम, तटीय क्षेत्रमा सतर्क रहन महाशाखाको आग्रह। बाढ़ीमा सम्पर्क विहीन व्यक्तिका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह। बाढ़ी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन चिकित्सकको सुझाव। हिम पहिरोको जोखिममा परम्परागत पूर्व सूचना पर्याप्त नहुने विज्ञको भनाई, पूर्व सूचना प्रणालीलाई नयाँ ढंगले विकास गर्न सुझाव। भेनेजुएलाका पूर्व राष्ट्रपति मदुरोद्वारा मुद्दा खारेज गर्न माग, आफूमाथिका आरोप अस्वीकार। र एसएससी प्रिमियर कप क्रिकेटमा मलेसियालाई हराउँदै नेपालको लगातार दोस्रो जित। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
4: रेडियो आदिखोला 105.4।
5: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
6: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
5: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक गान खिलुङका
6: त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
5: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
6: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
5: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
6: बयरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि।
5: मोबाइल नम्बर 9806641870 र 9865494997।
6: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
1: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
0: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
1: ए, कुरो त्यस्तो पो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
1: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
0: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
2: आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
3: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
2: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
3: ए हो र, ल ल, के छुटे छ टिपेर देऊ त। एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
2: हजुर, हामी कहाँ स्वच्छ, सफा, मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह, व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
3: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल।
2: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
3: मोबाइल नम्बर 98467-21380।

0: हरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्यवर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
0: मोबाइल नम्बर 9856054313 र 9841443482।
1: मूल्य होइन स्वास्थ्य रोजौं।
2: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आबडाली पुलको नजिक
3: र मिर्दे करिडोर आदिको छेउमा
2: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63740331, मोबाइल 9856553331।
1: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
4: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
5: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
4: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने घर बनाए। हामी भने जहाँको त्यही।
5: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
4: हाम्रा सेवा तथा सुविधाहरू,
5: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
4: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
5: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
4: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
5: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
4: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
6: सम्पर्क फोन नम्बर 63740416024।

0: छोरी, यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनसानी पसलमा मात्रै पाइन्छ।
0: ए, त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
1: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
4: जितु सुनचाँदी पसल वालिङ आठ भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
2: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
6: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
5: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
6: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
7: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
6: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
7: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
6: मुटुको जाँच, ECG सेवा,
7: भाँचिएको हड्डी प्लास्टर सेवा,
6: डिजिटल एक्सरे सेवा,
7: चिरफार गर्ने,
6: थाइराइड जाँच,
7: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
6: सर्वसुलभ फार्मेसी सेवा।
7: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
6: फोन नम्बर 0364-41-087, मोबाइल 9849-71-71-47।
8: चिया कस्तो सास बनाएको तिम्रो त?
9: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास बनाएको भन्छौ?
8: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
9: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
8: यही हाम्रो वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
10: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
11: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाइ दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
6: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9821440029।

0: घर त चिटिक्क बन्यो, तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
1: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
0: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाऊ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
1: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
0: आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क सफल फर्निचर उद्योग, भेरकोट छ सुन्दर बजार, वालिङ एक रामबाच्छा, सोरुम भेरकोट एक बयरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
0: सम्पर्क मोबाइल 9856309888। होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
2: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
3: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
0: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
3: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-4-12-133।
4: प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना।
5: यही भदौ 20 गते शनिबारका दिन
4: बालरोग विशेषज्ञ डाक्टर किरण शर्मा आउँदै हुनुहुन्छ। उक्त दिन बच्चा तथा शिशुहरूमा बारम्बार निमोनिया भइरहने, उमेर अनुसार तौल नबढ्ने, कुपोषण भएको, रोइरहने, झिझिने लगायतका सम्पूर्ण बालरोग सम्बन्धी समस्या भएका बिरामीले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
5: साथै सोही दिन सुगर, थाइरोइड तथा प्रेसर रोग विशेषज्ञ डाक्टर तीर्थलाल उपाध्याय आउँदै हुनुहुन्छ। उक्त दिन धेरै तिर्खा लाग्ने, छिनछिनमा पिसाब लाग्ने, अत्याधिक थकान वा कमजोरी महसुस हुने, आँखा धमिलो हुने, घाउ वा चोटपटक निको हुन धेरै समय लाग्ने, टाउको दुख्ने, चक्कर लाग्ने वा जिउ भारी हुने, छाती भारी हुने वा ढुकढुकी पर्ने, सास फेर्न गाह्रो हुने, नाकबाट रगत बग्ने, तौल तीव्र रूपमा पर्ने, धेरै जाडो महसुस हुने, थकान र सुस्तता महसुस हुने, छाला फुस्रो सुक्खा हुने, कपाल धेरै झर्ने, धेरै गर्मी हुने र पसिना आउने, तौल तीव्र रूपमा घट्ने, ढुकढुकी तीव्र हुने र हात खुट्टा काट्ने, घबराहट, चिन्ता र निद्रा लाग्ने जस्ता सुगर, प्रेसर, थाइरोइड रोग सम्बन्धी समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
4: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9856279171 र 9856279171।
5: स्मरण रहोस्, डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार।
1: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
1: पुनश हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
2: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
1: थप जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
2: फोन 063-4-41-258।

0: किन मुख छोपेर हाँसी कि हो र सबिना, दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुल लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार, अबदेखि
1: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया।

0: इन्टरनेट भएको बिल्डिङमा
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635 90 025, मोबाइल 9860 40 78 22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
2: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाठ्यघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृह जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
2: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
1: सम्पर्क फोन नम्बर 0635 90 018, मोबाइल 9840 51 56 35 र 9817 69 611।
2: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
1: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
3: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
1: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
3: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
1: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
3: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
1: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
3: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
1: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
3: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
1: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
3: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराउ।
1: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, 1 प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
3: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
3: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
1: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: ना अहिले हाम्रो गर्नेमा 1 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
0: ठाउँ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदि खोला 105.4
3: कहाँ हुनु नि कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो?
4: ओहो मेरो पनि भैँसी बिरामी छ औषधि लिन जान पर्ने छ ल न त सँगै जाम कहाँ हो?
3: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो हो त्यही पाइन्छ हिँड त्यही जाम।
4: हजुर यहाँ धान मकैको बिउहरू तरकारीका बिउ तथा घाँसका बिउहरू आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ साथै कुखुराको दाना पानीका भाँडाहरू स्पियर तथा कृषि औजारहरू गिरिराजका चल्ला कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू गाई भैँसी बाख्रा बंगुर कुकुर बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
3: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
4: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
3: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि मोबाइल 98560 5168 र 98637 70 771।
5: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना
6: यही भदौ 20 गते शनिबारका दिन पेट छाती मोटु तथा सुगर रोग विशेषज्ञ डाक्टर युक्त नारायण रेग्मी आउँदै हुनुहुन्छ।
7: यदि तपाईँलाई पेट छाती मोटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने फुल्ने पोल्ने खानामा नलाग्ने अमिलो पानी आउने पेटको अल्सर सास फेर्न गाह्रो हुने चक्कर लाग्ने शरीर सुनिने हात खुट्टा फुल्ने टाउको बढी दुख्ने खकारमा रगत देखिने शरीर दुब्लाउँदै जाने पिसाब बढी लाग्ने तिर्खा बढी लाग्ने मुख सुक्खा हुने शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
8: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ 8 तल्लो वालिङ प्रोप्राइटर सुरेन्द्र मल्ल स्वर्गीय पिता रामलाल मल्ल फोन 0063-44-051 मोबाइल 98560-5509।
6: स्मरण रहोस् डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार।

0: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ,
1: अब चिन्ता छान्नुहोस्। वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ चौबिसै घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
1: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
0: होइन, के भयो, किन बन्द भएको गाडी?
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइछ।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
2: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
3: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
3: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भनेरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र रा, सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 063-441-5002, मोबाइल 98-560-40-502 र 98-460-51-401।

0: फायद क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही भदौ 20 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रिचा श्रेष्ठ आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
1: पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी, वालिङ खेल मैदान जाने बाटो, फोन 0363-441-44, मोबाइल 98-560-81-173।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार।
2: ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेशनल ब्रान्डको सलुन पुगेर आयो?
3: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
2: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
3: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास मिरर जस्तै चम्किन्छ।
2: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
3: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
2: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
3: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
2: ग्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
3: सम्पर्क मोबाइल 9842698145।
4: नमस्कार हल्दार साहब, क्यानम तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
5: क्यानम पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
4: अच्छा क्यानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दार साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दार साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा पनि छ नि।
5: क्यानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
6: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
7: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश्च 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
6: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0615-5493-5524-5282-7878।
1: निशान फार्मेसीमा डाक्टर आउने सूचना।
0: यही भदौ 20 गते शनिबारका दिन
1: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनु शेरचन आउँदै हुनुहुन्छ।
0: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
1: उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिन्छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल चोक, प्रोप्राइटर गीता तिवारी, फोन 0363-441-163, मोबाइल 98461-98870।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार।

0: पर्सन मेडिको फर्मा भिरकोट बाहिर खारीमा डाक्टर आउने सूचना। यही भदौ 20 गते शनिबारका दिन बालरोग विशेषज्ञ डाक्टर किरण शर्मा आउँदै हुनुहुन्छ। उक्त दिन बच्चा तथा शिशुहरूमा बारम्बार निमोनिया भइरहने, उमेर अनुसार तौल्न पर्ने, कुपोषण भएको, रोइरहने, झिझिने लगायतका सम्पूर्ण बालरोग सम्बन्धी समस्या भएका बिरामीले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। साथै सोही दिन सुगर, थाइराइड तथा प्रेसर रोग विशेषज्ञ डाक्टर तीर्थलाल उपाध्याय आउँदै हुनुहुन्छ। उक्त दिन धेरै तिर्खा लाग्ने, छिनछिनमा पिसाब लाग्ने, अत्याधिक थकान वा कमजोरी महसुस हुने, आँखा धमिलो हुने, घाउ वा चोटपटक निको हुन धेरै समय लाग्ने, टाउको दुख्ने, चक्कर लाग्ने वा जिउ भारी हुने, छाती भारी हुने वा ढुकढुकी पर्ने, सास फेर्न गाह्रो हुने, नाकबाट रगत बग्ने, तौल तीव्र रूपमा पर्ने, धेरै जाडो महसुस हुने, थकान र सुस्तता महसुस हुने, छाला फुस्रो सुक्खा हुने, कपाल धेरै झर्ने, धेरै गर्मी हुने र पसिना आउने, तौल तीव्र रूपमा घट्ने, ढुकढुकी तीव्र हुने र हात खुट्टा काप्ने, घबराहट, चिन्ता र निद्रा लाग्ने जस्ता सुगर, प्रेसर, थाइराइड रोग सम्बन्धी समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा, भिरकोट बैरखारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9856279071 र 9846100867। स्मरण रहोस्, डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार।
1: ओल्ड टाइम फार्मेसी, पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना।
0: यही भदौ 20 गते शनिबारका दिन
1: हाडजन्य नसा तथा बाथरोग विशेषज्ञ डाक्टर सरोज चन्द्र आउँदै हुनुहुन्छ।
0: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने, नसा तथा पात्रोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
1: साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सौरभ अर्याल आउँदै हुनुहुन्छ।
0: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, साया, अनावश्यक गुठी, दाग, दुबी, सेतु दुबी, डन्डीफोर, चिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
1: र उक्त दिन बाल रोग विशेषज्ञ डाक्टर सुनिल ढुङ्गाना आउँदै हुनुहुन्छ।
0: उक्त दिन बच्चा तथा शिशुहरूमा बारम्बार निमोनिया भइरहने, उमेर अनुसार तौल्न पर्ने, कुपोषण भएको, रोइरहने, झिझिने लगायतका सम्पूर्ण बालरोग सम्बन्धी समस्या भएका बिरामीले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
1: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ 9 तल्लो वालिङ, प्रोप्राइटर मनोज खनाल, फोन 0363414006, मोबाइल 9856255266।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार।
2: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
3: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
2: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
3: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
2: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि, प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला, सम्पर्क नम्बर 0363414246, मोबाइल 9856501 र 9856333246।

0: किनो मुख छोपेरे हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो
1: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आर्ट बीआईपी टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउने देखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
1: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालु चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ
1: हाम्रा सेवाहरू
0: दाँत तथा मुखको परीक्षण
1: दाँतको एक्सरे
0: दाँत सफा गर्ने
1: दाँत टल्काउने
0: मुख गनाउने समस्याको उपचार
1: दाँत रङको सिमेन्ट भर्ने
0: दाँतको जरेदेखिको उपचार
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया
0: साधारण दाँत निकाल्ने
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने
1: गिजाको शल्यक्रिया
0: कृत्रिम दाँत राख्ने
1: दाँत रङको वा मेटलको खुर लगाउने
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ
0: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आर्ट बीआईपी टोल राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिंक इन्टरनेट भएको बिल्डिङमा
1: डाक्टर किरण गुरुङ फोन नम्बर 0635900025 मोबाइल 9860478822 नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ
3: आहा कति राम्रो हो बाली नाली बिउ नै राम्रो हो कि मल पनि राम्रो हो
4: बिउ र मल दुवै राम्रो हो नि नानी रैथाने जातका बिउहरू लगाएको हो धेरै राम्रो भएको छ अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि
3: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो कहाँ पाइन्छ दाई
4: वालिङ आठ पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि
3: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि योगपीठको आडैमा सम्पर्क नम्बर 0364146696
5: अरे फेरि नेट स्लो भयो यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो
6: ए भाइ अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर त्यसलाई च्याट्टै छाडिहाल न अब
5: छोड्ने त मन छ नि तर अर्को कुन चाहिँ राम्रो छ र
6: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट
5: ए हो र तर ओल्डलिङ्कमा के पाइन्छ नि
6: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडिहाल
5: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस् आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड वर्लिङ इन्टरनेट
6: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9801530 50 र सहयोगका लागि मोबाइल 9800285375 र 9800153051
7: छिटो भनेको वर्ल्डलिङ्क
3: लौ हेर आज पनि आधा सामान त छोडिराखेको छ खै त पूजाको सामान
4: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ
3: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि
4: ए हो र ल ल ठिकै छुटेछ टिपेर देऊ त म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु
8: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
9: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल,
8: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
9: मोबाइल नम्बर 9847211380।
8: मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
9: एन्जल फलफूल तरकारी तथा किराना

0: सुना सुना अहिले हाम्रो गर्नेमा 2 बजेको छ।
1: यस समयको साथमा जेतुल सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदि खोला 105.4
3: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
4: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
3: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु।
4: गोली स्टार को आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिंग 8 नया बजार चोकईमा गोली स्टार कंपनी का पार्टी सुज स्कूल तथा ऑफिशियल सुज स्पोर्ट्स सुज लेडीज जेन्स सुज तथा जुत्ता चप्पल को होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
3: गोली स्टार को अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिंग 8 नया बजार चोक
4: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
3: मोबाइल 9649918921 र 9462939399।
4: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। 2-4 दिन भइसक्यो एसी पनि चलेको छैन। कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
5: होइन के भयो र किन हल्लाखोर गरेको हो।
4: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन। राम्रोसित कहाँ बनाउँछन् होला।
5: ए कुरो त्यस्तो भयो पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
4: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनी का सामानहरू वारेन्टी का साथ बनाइनुका साथै विभिन्न ब्रान्ड का फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ।
5: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
4: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856054963 9856054 र 9800847723।

0: आहा, कति राम्रो सोफा हो, चिटिक्क परेको।
1: मेड इन बाबा फर्निचर हो नि, नामै काफी बाबा फर्निचर।
2: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
3: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
2: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
3: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
4: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघाट खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
5: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63-691-0004,
6: सम्पर्क मोबाइल 97-484-34-484।
7: चिउरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
8: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आब्दाली पुलको नजिक
9: र मिर्दी करिडोर आदिको छेउमा
8: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63-44-331, मोबाइल 98-55-55-331।
10: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
11: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
12: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, ब्याङ्कमा राख्नु भने राम्रो ब्याज दिने ब्याङ्क नै देखिँदैन।
11: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
12: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
11: हाम्रा सेवा तथा सुविधाहरू
12: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
11: आकर्षक ब्याजदरमा बिमा सहित निश्चित संकलन गरिने,
12: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
11: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
12: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस्ट जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
11: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
6: सम्पर्क फोन नम्बर 63-4141-6024।

0: Virtual.
1: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमै प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, सरितो र सुपथ मूल्यमा गरिन्छ।
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
3: मोबाइल नम्बर 9855619076, 9861719076 र 9817162223।
4: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
5: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
4: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्।
5: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
4: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
6: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
4: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
6: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
4: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
6: सुखको गहना दुखको खजना।
4: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
6: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 9855655250।
7: ए असरा, किन बोलाएको मलाई?
8: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
7: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
9: हाम्रा विशेषताहरू:
10: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
9: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
10: मोस र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
9: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
10: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
9: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
10: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ्ग मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806611052।
0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
11: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
12: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
12: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
12: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
12: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
12: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
12: सम्पर्क कान्तिपुर स्माल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9864221629 र 9864168251।
13: रेडियो आदिखोला 105.4

0: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
1: हैन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको त।
0: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
1: नातिनुहोस् न दाई, वालिङ आठ मृदी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्।
0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
0: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 98565-86667। आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ, म अस्पताल लगेर ल्याउँछु है।
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
1: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
1: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
0: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
1: मुटुको जाँच, ईसीजी सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
1: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने,
1: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
1: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
1: फोन नम्बर 0364-41087, मोबाइल 98469-71-7140। चा कस्तो सास गनाएको तिम्रो त,
2: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
1: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
2: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
1: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
3: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
1: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 98465-48622 र 98241-40029। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
4: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
1: बाबु, बरु कहाँबाट ल्याएछ यो जुत्ता?
4: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
1: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता, चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
4: पाण्डे सु सेन्टर, वालिङ बजार,
1: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे,
4: मोबाइल नम्बर 98460-86005।
0: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन, हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलमाथि काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिटीमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
5: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
5: टेलिफोन खाने पानी विद्युत डिस्क होम लगायतको बिल भुक्तानी गर्न सकिने
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
5: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
0: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
5: त्यस्तै आईएमए प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्चा
5: फोन 0364460000

0: घर त चिटिक्क बन्यो, तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
1: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
0: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
1: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
0: आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क सफल फर्निचर उद्योग, भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम भिरकोट 1 बयरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
0: सम्पर्क मोबाइल 98560309888।
2: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
3: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
2: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
3: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैंकको ओह्रालोमा।
2: मोबाइल 98135 56 496।
4: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
5: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
4: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
5: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
4: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
5: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
4: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
6: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटुरोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, प्रत्येक महिनाको चौथो शनिबार।
5: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 सेन्जा, फोन 063-44-594।
7: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
8: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
7: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
6: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
9: यदि महिलाहरूमा बारम्बार गर्भ फेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आम खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
6: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
10: रेडियो आदिखोला 105.4

0: सुवर्ण अवसर।
1: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाचेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
1: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813969611।
1: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
2: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
2: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
2: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
2: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
2: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
2: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराउ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्ति

0: 41469 र 0363 41268
1: स्वच्छ पानी स्वस्थ जिन्दगानी
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
2: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त अझै दिक्क लाइसक्यो।
3: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न। अब
2: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
3: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
2: ए हो र, तर ओल्लिङ्कमा के के पाइन्छ नि?
3: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाईफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडी हाल।
2: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड वर्लिङ इन्टरनेट।
0: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9805023050 र सहयोगका लागि मोबाइल 9808235715 र 9805023051।

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on
1: ले जानकारी दिनुभयो। साथै पुल तथा अस्थायी सड़क निर्माणलाई प्राथमिकतामा राखेर सम्पर्क सासिएपछि अवरूद्ध बनेको यो क्षेत्रमा सड़क खुलाउन निर्माण व्यवसायले आवश्यक तयारी थालेका हुन्। नागडुंगा मुगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार अहिले 29 जना जनशक्ति परिचालन गरिएको छ। यो जनशक्तिले सड़कको दुवैतर्फबाट रूख कटानको काम गरिरहेको छ। सड़क मरमत र पहिरो व्यवस्थापनका लागि जियो टेक्निकल टोलीलाई समेत कार्यस्थलमा खटाइएको छ। नेपाल जियोटेक सोसाइटीले त्यस क्षेत्रको प्राविधिक अध्ययन गरिरहेको र बाटो खुलाउने प्रक्रिया सम्बन्धी नक्साङ्कन सहितको प्रतिवेदन बुझाउनेछ। सोसाइटीको प्रतिवेदन प्राप्त भए लगत्तै पहिरो पन्स्याउने र सड़क शुरू गर्ने काम औपचारिक रूपमा गरिने योजना प्रमुख अधिकारीले जानकारी दिनुभयो। अहिले निर्माण व्यवसाय र प्राविधिक टोलीले पहिरो प्रभावित क्षेत्रको वस्तुस्थिति अध्ययन गर्दै सड़क खुलाउनका लागि आवश्यक पूर्व तयारीलाई तीव्र पारेका छन्। कृष्णवीरमा सड़क खुलाउन कम्तीमा 2 हप्ता लाग्ने प्रारम्भिक अनुमान छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी विद्यमान विपद व्यवस्थापन उद्धार कार्य र पूर्वाधार विकासको सन्दर्भमा सुझावहरू पेश गर्नु भएको छ। प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा अध्यक्ष घिसिङले भोटेकोशी बाढ़ीबाट सिर्जित समस्याको समाधान र दीर्घकालीन पूर्वाधार सुरक्षाको विषयमा लिखित तथा मौखिक सुझावहरू दिनुभएको हो। भेटका क्रममा घिसिङले अहिले विपदको संकट अवस्थामा उद्धार राहत र पुनर्स्थापनाको कार्यलाई एकीकृत रूपमा अगाडि बढ़ाउन सरकारको ध्यान आकर्षण गराउनु भयो। विशेष गरी बाढ़ी र पहिरोका कारण सुरुङभित्र फँसेका नागरिकको उद्धारका लागि आवश्यक प्रविधि र उपकरणको परिचालनमा जोड़ दिन उहाँले आग्रह गर्नुभयो। सड़क सञ्जालको पुनर्स्थापनाको विषयमा छलफल भएको र आफूले स्याप्रुवेशी लगायत क्षेत्रमा अवरूद्ध सड़क तत्काल सञ्चालनमा ल्याउन र रणनीतिक ठाउँमा बेलीब्रिज निर्माण गर्न सुझाव दिएको घिसिङले बताउनु भएको छ। यस्तै ऊर्जा क्षेत्रमा पुगेको ठूलो क्षतिप्रति चिन्ता व्यक्त गर्दै उहाँले क्षतिग्रस्त जलविद्युत आयोजनालाई चाँडै सञ्चालनमा ल्याउन सरकारले विशेष प्याकेज ल्याउनुपर्नेमा जोड़ दिनुभयो। जवाफमा प्रधानमन्त्री शाहले सुझावहरूलाई सकारात्मक रूपमा लिँदै विपद व्यवस्थापन र पूर्वाधार निर्माणमा सरकारले विज्ञको सल्लाह अनुसार प्रभावकारी कदम चाल्ने आश्वासन दिनुभएको घिसिङले भेटपछि बताउनु भएको छ। यसैबीच प्रधानमन्त्री शाह र नेकपाका नेता वर्षमान पुनबीच पनि आज भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार सिंहदरबारमा उहाँहरूबीच भेट भएको हो। भेटमा भोटेकोशी नदीमा आएको बाढ़ी र त्यसपछिको खोज उद्धार उपचार राहत वितरण कार्यसहित समसामयिक विषयमा कुराकानी भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556 94 33 4 93 555।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। प्रतिनिधि सभाको आजको बैठक चलिरहँदा कांग्रेस सांसद भरत बहादुर खड्का सीटबाट ढल्नु भएको छ। बैठक चलिरहेको बेला उहाँ सीटबाट ढल्नु भएको हो। प्रतिनिधि सभाको बैठकमा रासोपाका सांसद सोम शर्मा बोलिरहेका बेला सांसद खड्का सीटबाट लड्नु भएको थियो। अहिले सांसद खड्काको प्राथमिक स्वास्थ्य उपचार संसदमा नै चलिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले भोटेकोशी बाढ़ी पहिरोबाट पीड़ितको उद्धार र राहत वितरणमा छुट्टै संयन्त्र नबनाई सरकारलाई नै सघाउने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले विपद व्यवस्थापनका विषयमा छलफल सहित सरकारले गर्दै आएका कामलाई थप प्रभावकारी बनाउन आवश्यक मद्दत गर्ने निष्कर्ष निकालेको हो। यस्तै पार्टी कार्यालयमा संकलन भएका राहत सामग्री सरकारको एकद्वार प्रणाली मार्फत वितरण गर्ने रासोपाको तयारी छ। यसअघि सर्वदलीय बैठकमा भएको सहमति अनुसार प्रदेश र पालिकाको समन्वयमा राहत वितरण गर्नेबारे आजको बैठकमा छलफल भएको नेताहरूले बताएका छन्। बैठकमा बाढ़ी पहिरो र विपदको समयमा सरकारले गरिरहेका प्रयासबारे अर्थमन्त्री डाक्टर सोनी मुआगले ब्रिफिङ समेत गर्नुभएको थियो। पश्चिम नवलपरासीको सुस्तामा लामो समयदेखि सीमा छुटाउनका लागि नेपाल र भारत दुवै पक्षको आपसी सहमतिमा सांकेतिक रूपमा कायम गरिएको सिमलको रूख नारायणीको बाढ़ीले बगाएको छ। नवलपरासीको नारायणी नदी पारिरहेको सुस्तामा सीमा स्तम्भ नहुँदा यो सिमलको रूख सांकेतिक रूपमा रहेको थियो। गैराती नारायणी नदीमा आएको बाढ़ीले सुस्ता गाउँपालिका 5 नेपाल भारतको सीमा छुट्याउने सिमलको रूख बगाएर लगेको हो। रूख नै बाढ़ीले बगाएपछि सुस्तामा सीमा सुरक्षाको विषय जटिल बन्न सक्ने भन्दै सुस्तावासीले सम्बन्धित निकायलाई तत्कालै ध्यान पुर्याउन अनुरोध समेत गरेका छन्। अब विदेशको खबर। संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटरेसले विश्वभर एल निनोको प्रभाव महसुस हुन थालेसँगै विश्व चरम मौसमी अवस्थाको जोखिमपूर्ण क्षेत्रमा प्रवेश गरेको चेतावनी दिनुभएको छ। विश्व मौसम विज्ञान संगठन WMOले प्राकृतिक मौसमी घटना सम्बन्धी नयाँ तथ्याङ्क सार्वजनिक गरेको छ, जसले अहिलेको एल निनो 70 वर्षभन्दा धेरै समय यताकै शक्तिशाली हुन सक्ने र कम्तीमा सन् 2027 को फेब्रुअरीसम्म रहन सक्ने देखाएको छ। एल निनोले विश्वभरको मौसमी प्रणालीमा परिवर्तन ल्याउँछ। यसले कतिपय क्षेत्रलाई खडेरीको चपेटामा पार्न सक्छ भने अन्य क्षेत्रमा शक्तिशाली आँधी र बाढ़ीको अवस्था पनि सिर्जना गर्न सक्छ। मानवीय गतिविधिका कारण भइरहेका विश्वव्यापी तापक्रम वृद्धिमा एलनिनो थपिएर केही ठाउँहरूमा तापक्रम अझ बढ़ाउने मौसमविदहरूलाई उद्धृत गरी बीबीसीले जनाएको छ। विश्व मौसम विज्ञान संगठनले एलनिनोसँग सम्बन्धित चरम मौसमी घटनाहरूको सम्भावित पूर्वानुमान सकेसम्म धेरै समुदायसम्म पुर्याउने प्रयास स्वरूप व्यापक परिचालन शुरू गरेको जनाएको छ। संगठनका महासचिव सेलेक्स्टे साउलोले एलनिनोले विश्वभरका समुदाय र अर्थतन्त्र ठूलो धक्का पुर्याउन क्षमता राख्ने चेतावनी दिनुभएको छ। अब खेल खबर। एसियाली खेलकुदमा सहभागी हुने क्रिकेट खेलाड़ीहरूले अन्य धेरै खेलका खेलाड़ीको तुलनामा राम्रो बसोबासको सुविधा पाउने जापानी अधिकारीहरूले बताएका छन्। यही सेप्टेम्बर 19 देखि अक्टोबर 4 सम्म जापानको आइची नायोगामा हुने 20 औं संस्करणको प्रतियोगितामा खेलाड़ीहरूका लागि 5 तारे होटलको अभावबारे बढ़दो चिन्ताका बीच जापानी क्रिकेटका प्रमुखले यस्तो बताएका हुन्। श्रीलंका एक अधिकारीका अनुसार एसियाका केही शीर्ष टोलीहरूले प्रतियोगिताको लागि उपलब्ध गराइएका सुविधा तथा बसोबासको व्यवस्थाबारे शंका व्यक्त गर्दै आएका छन्। जापानमा क्रिकेट एउटा सानो वा कम प्रचलित खेल हो र यसका खेलहरू विशेष रूपमा निर्माण गरिएको नयाँ मैदानमा खेलिनेछन्। यद्यपि त्यहाँ ड्रेसिङ रूमका रूपमा टेन्टहरूको प्रयोग गरिने र शौचालयको सुविधा निकै टाढा रहने खबरहरू आएका छन्। यी खेलका लागि खेलाड़ीहरू बस्ने छुट्टै विशेष भिलेज छैन। यसको सट्टा आयोजकहरूले क्रूज जहाजमा क्याबिन, अस्थायी काठका कन्टेनरभित्रका कोठा र होटलको व्यवस्था गरेका छन्। सार्वजनिक भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेको सिबाड़ीमा ज्यान गुमाउनेको संख्या 1252 पुग्यो। लाङटाङ खोलाको सुरुङबाट दुईजनाको शव निकालियो। खोजी र उद्धारसँगै पूर्वाधारको पुननिर्माणतर्फ पनि ध्यान दिन सरकारलाई संसदीय समितिको निर्देशन। कृष्णवीरमा सड़क सञ्चालनका लागि रूख कटान शुरू। प्रधानमन्त्री शाह र कुलमान घिसिङबीच भेटवार्ता। विपद व्यवस्थापन र पूर्वाधार पुननिर्माणबारे सुझाव पेश गरेको घिसिङको भनाई। संयुक्त राष्ट्रसंघद्वारा अत्यन्त शक्तिशाली एलनिनोको चेतावनी। सम्भावित पूर्वानुमान सकेसम्म धेरै समुदायसम्म पुर्याउन पहल। र एसियाली खेलकुदमा क्रिकेट खेलाड़ीहरूले उत्कृष्ट कोठा पाउने जापानी अधिकारीको भनाई।

0: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
0: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेर तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रुफ राइटर गुप्ता बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
0: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
0: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
0: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कुल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
0: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
0: मोबाइल 9849618921 र 9862439399।
3: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
4: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नुछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
3: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
4: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेन्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
3: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468 32809 र 9856051।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
0: मोबाइल नम्बर 9855 54313 र 9841 43 42।
1: मूल्य होइन, स्वास्थ्य रोजौ।
2: अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना।
1: यही भदौ 20 गते शनिबारका दिन
2: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर सरोज चन्द्र आउँदै हुनुहुन्छ।
1: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
2: साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सौरभ अर्याल आउँदै हुनुहुन्छ।
1: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतु दुबी, डन्डीफोर, चिल्चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: र उक्त दिन बाल रोग विशेषज्ञ डाक्टर सुनिल ढुङ्गाना आउँदै हुनुहुन्छ।
1: उक्त दिन बच्चा तथा शिशुहरूमा बारम्बार निमोनिया भइरहने, उमेर अनुसार तौल्न बढ्ने, कुपोषण भएको, रोइरहने, झिझिने लगायतका सम्पूर्ण बालरोग सम्बन्धी समस्या भएका बिरामीले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
2: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ 9 तल्लो वालिङ, प्रोप्राइटर मनोज खनाल, फोन 0363414006, मोबाइल 9855 55266।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार। कहाँ हुनु नि, कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो?
3: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
1: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
3: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
1: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
3: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडेमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि, मोबाइल 9855 51068 र 9673770771।
4: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
5: अब चिन्ता छान्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
4: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
5: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
4: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
5: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी, सम्पर्क नम्बर 0363 590 440 र 9855 59 440।

0: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनचाली पसलमा मात्रै पाइन्छ।
0: ए, त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो।
1: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
3: जितु सुनचाँदी पसल वालिङ आठ भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
0: सम्पर्क मोबाइल नम्बर 9842252767 र 9806617137।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: ए असरा, किन बोलाएको मलाई?
5: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
4: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
6: हाम्रा विशेषताहरू:
4: ग्रह दशाको ग्यारेन्टी का साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
6: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
4: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
6: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
6: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
4: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ्स मेर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तल्लामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806161052।
7: ओ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयौ?
8: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
7: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
8: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
7: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
8: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
7: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्ने छौ तिमीले।
8: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
7: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
9: प्रोपराइटर मंजु भंडारी र विमल भंडारी मंजु ब्यूटी सलून एंड ट्रेनिंग सेंटर वालिंग आर्ट जंगल रेस्टुरेंट भएको भवनको पहिलो तला
8: सम्पर्क मोबाइल 9842698145
3: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना यही भदौ 20 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रिचा श्रेष्ठ आउँदै हुनुहुन्छ यदि महिलाहरूमा तल्लो पेट दुख्ने ढाड दुख्ने सेतो पानी बग्ने पिसाब फेर्न गाह्रो हुने आँख खस्ने छिनछिनमा पिसाब लाग्ने चिलाउने महिनावारीमा गडबडी लामो समयसम्म गर्भ नरहने गर्भ तुहिने गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ
10: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ खेल मैदान जाने बाटो फोन 0363441044 मोबाइल 9560581173
3: स्मरण रहोस् डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार
11: रेडियो आदिखोला 105.4

0: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 9855303829।
2: हजुर बुवा, यो पालि त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
3: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रिबेट सेन्टरमा जाऊ त बाबु।
2: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ रे हो?
3: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
4: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको चल्लाहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
0: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
4: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686।
1: पर्वत जाने गेट, सहारा एग्रोभेट।

0: आहा, कति राम्रो हो बालीनाले। बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
1: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
1: वालिङ आठ पतञ्जलि पीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि योग पीठको आडैमा सम्पर्क नम्बर 0364 41 6 96।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
3: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
3: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं।
2: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन? बेला बेलामा चेक गरौं।
3: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि छ भने कार्यालयमा तथा खानेपानी कर्मचारीलाई तुरन्त खबर गरौं।
3: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
3: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनिया तथा खानेपानी कर्मचारीलाई तुरन्त खबर गरौं।
3: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा

0: कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराउ।
1: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
0: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364148268।
0: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
1: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: अहिले हाम्रो गर्नेमा 4 बजेको छ।
1: त्यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गते ता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन, कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
2: होइन के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
2: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधेरारी चोकबाट 3 घर तल, प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
3: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
4: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
3: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
4: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
3: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
5: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0363-691-0004,
6: सम्पर्क मोबाइल 97484-34484।
7: चुरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
8: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक
9: र मिर्दी करिडोर आदिको छेउमा
8: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363-44-331, मोबाइल 98560-55331।
10: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
11: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै, अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन, अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
12: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
11: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए, हामी भने जहाँको त्यही।
12: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
11: हाम्रा सेवा तथा सुविधाहरू,
12: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
11: आकर्षक ब्याजदरमा बिमा सहित निश्चित संकलन गरिने,
12: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
11: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
12: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
11: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
6: सम्पर्क फोन नम्बर 0363-441-6024।

हजुर मैले आमा कहिलेसम्म बसेको छ पञ्चमीसम्म बस्नु भन्नुभयो ल ल तेरो भएर सबै जम्मा भएर तिसपछि जाने भनेर बसेको नि ए त जाने हो म तल ल ल हजुर पनि छिटो आउनु होला है त

0: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमै प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टीप्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817162823।
3: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो।
4: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न। अब
3: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
4: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
3: ए हो र, तर ओल्लिङ्कमा के के पाइन्छ नि?
4: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाईफाई 6 राउटर एकदमै आकर्षक अफरमा। त्यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडिहाल।
3: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्लिङ्क इन्टरनेट।
4: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9801523050 र सहयोगका लागि मोबाइल 9808235715 र 9801523051।
5: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
6: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। 2-4 दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
5: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि।
7: उपलब्ध सेवाहरू:
8: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
7: दाँत सफा गर्ने टल्काउने,
8: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
7: दाँतको जरासम्म सफा गरी भर्ने,
8: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
7: दाँतमा खोल राख्ने,
8: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
7: बाङ्गो टिङ्गो दाँत मिलाउने,
8: बच्चाहरूको दाँतको विशेष उपचार,
7: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
8: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
7: मोबाइल 9860216629 र 9861868251।
9: प्रसन्न मेडिको फर्मा भिरकोट बाहिर खारीमा डाक्टर आउने सूचना। यही भदौ 20 गते शनिबारका दिन बालरोग विशेषज्ञ डाक्टर किरण शर्मा आउँदै हुनुहुन्छ। उक्त दिन बच्चा तथा शिशुहरूमा बारम्बार निमोनिया भइरहने, उमेर अनुसार तौल्न पर्ने, कुपोषण भएको, रोइरहने, झिझिने लगायतका सम्पूर्ण बालरोग सम्बन्धी समस्या भएका बिरामीले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
10: साथै सोही दिन सुगर, थाइराइड तथा प्रेसर रोग विशेषज्ञ डाक्टर तीर्थलाल उपाध्याय आउँदै हुनुहुन्छ। उक्त दिन धेरै तिर्खा लाग्ने, छिनछिनमा पिसाब लाग्ने, अत्याधिक थकान वा कमजोरी महसुस हुने, आँखा धमिलो हुने, घाउ वा चोटपटक निको हुन धेरै समय लाग्ने, टाउको दुख्ने, चक्कर लाग्ने वा जिउ भारी हुने, छाती भारी हुने वा ढुकढुकी पर्ने, सास फेर्न गाह्रो हुने, नाकबाट रगत बग्ने, तौल तीव्र रूपमा पर्ने, धेरै जाडो महसुस हुने, थकान र सुस्तता महसुस हुने, छाला फुस्रो, सुक्खा हुने, कपाल धेरै झर्ने, धेरै गर्मी हुने र पसिना आउने, तौल तीव्र
11: तीव्र रूपमा घट्ने, ढुकढुकी तीव्र हुने र हात खुट्टा काप्ने, घबराहट, चिन्ता र निद्रा लाग्ने जस्ता सुगर, प्रेसर, थाइराइड रोग सम्बन्धी समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
12: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा, बिरकोट बैरघारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9857279171 र 9847100860।
11: स्मरण रहोस् डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार।

0: पलङ लो भेटेबलहरू चाहिएको थियो, कहाँ पाइन्छ होला? हजुरलाई त केही चिन्ता नै छैन के?
1: किन चिन्ता लिनु त नि, भकुण्डेको बाबा फर्निचरमा अर्डर गरेर आइसकेको छु। बलियो भरपर्दो टिकाउ पनि हुने, ढुक्क छु म त।
0: बाबा फर्निचर वालिङ दस भकुण्डे,
1: प्रोप्राइटर ओम शर्मा, मोबाइल 9865031966।
2: नाक छोडी काम, कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
0: होइन ए दाई, बिमारले फेरि च्याप्यो कि क्या हो, गुनगुनाइरहनु भएको छ त।
2: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
0: नातिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्।
2: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा कक्ष रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
2: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 9855685667।
3: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
4: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिए, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
3: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
4: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
3: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
4: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
3: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
4: मुटुको जाँच, ईसीजी सेवा,
3: भाँचिएको हड्डी प्लास्टर सेवा,
4: डिजिटल एक्सरे सेवा,
3: चिरफार गर्ने,
4: थाइराइड जाँच,
3: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
4: सर्वसुलभ फार्मेसी सेवा।
3: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
4: फोन नम्बर 63414187, मोबाइल 9849701747।
0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यिनी बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
5: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
5: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 63414246246, मोबाइल 9855501119 र 9855332646।
6: क्या कस्तो सास गनाएको तिम्रो त,
7: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
6: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
7: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब।
6: यही हाम्रो वालिङ आठ भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
8: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9921440029।
9: निशान फार्मेसीमा डाक्टर रमेश सूचना
10: यही भदौ 20 गते शनिबारका दिन
9: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुसेचन आउँदै हुनुहुन्छ।
10: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
9: उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगाले द्वारा भिडियो एक्सरे गरिन्छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल चोक, प्रोप्राइटर गीता तिवारी। फोन 0363-441-163, मोबाइल 9841-98870।
10: स्मरण रहोस्, डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार।
11: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
12: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
11: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
12: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
11: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
12: पाण्डे सु सेन्टर, वालिङ बजार।
11: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
12: मोबाइल नम्बर 9846-86005।

0: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस्क होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दि स्याङ्जा।
1: फोन 063-44-6600।
2: घर त चिटिक्क बन्यो, तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
3: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
2: हो त, बलियो पनि, आकर्षक पनि, अनि दाम पनि एकदमै सुलभ। त्यसैले त भन्छौ, टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
3: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
2: आजै सम्पर्क गर्नुहोस्।
3: सम्पर्क सफल फर्निचर उद्योग, भेलकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम भेलकोट 1 बैरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
2: सम्पर्क मोबाइल 98560-30988।
4: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
5: दिमाग हुनु पर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
4: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कुल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ।
5: प्रोप्राइटर बिपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैङ्कको ओह्रालोमा।
4: मोबाइल 98135-56-496।
6: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
0: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
6: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
0: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
6: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
0: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
6: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
0: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा। फोन 063-44-594।
7: त्यो पानी नपिउ त?
8: किन र काका?
7: त्यो पानी फोहोर छ।
8: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
9: सार्वजनिक हितका लागि रेडियो आदि खोला।
10: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
11: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
10: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
11: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
2: यदि महिलाहरूमा बारम्बार गर्भक्षेत्र जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
11: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
10: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
11: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
10: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
11: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
10: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
11: हाम्रा सेवाहरू:
10: दाँत तथा मुखको परीक्षण,
11: दाँतको एक्सरे,
10: दाँत सफा गर्ने,
11: दाँत टल्काउने,
10: मुख गनाउने समस्याको उपचार,
11: दाँत रङको सिमेन्ट भर्ने,
10: दाँतको जरेदेखिको उपचार,
11: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
10: साधारण दाँत निकाल्ने,
11: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
10: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
11: गिजाको शल्यक्रिया,
10: कृत्रिम दाँत राख्ने,
11: दाँत रङको वा मेटल को खुल लगाउने,
10: बच्चाहरूको दाँतको विशेष उपचार
11: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
12: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
10: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
11: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-590-025, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
13: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
14: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
15: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिसा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम गरिनुका साथै होलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
14: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
15: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 98-40-51-56-35 र 98-137-69-611।
14: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।

0: यस समयको साथमा जेटु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच घरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
3: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक,
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 9849618921 र 9862439399। लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ, खै त पूजाको सामान।
2: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
1: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
2: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
1: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
2: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल,
1: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
2: मोबाइल नम्बर 9847621380।

0: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
1: बिग्रिका बनाएर कुनै भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ।
0: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
1: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
0: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856551271, 9848 32809 र 9856502071।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
2: मोबाइल नम्बर 9856054313 र 9841348 32।
1: मूल्य होइन, स्वास्थ्य रोजौ। कहाँ हुनु नि, कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो?
3: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
1: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
3: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
1: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
3: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल खेल्नेको ठ्याक्कै अगाडि। मोबाइल 9856551068 र 9673770171।

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
2: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
3: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
2: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
3: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
2: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरू मरमत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौ।
3: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
4: ए आसरा, किन बोलाको मलाई?
5: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
4: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
6: हाम्रा विशेषताहरू:
4: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
6: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
4: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
6: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
6: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
4: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र, वालिङ्ग मेटी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 2 तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98-464-54-123 र 98-066-162।

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9864221629 र 9861668251।
3: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
4: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
3: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
4: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
3: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364142446, मोबाइल 9556501619 र 9556333246।

0: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
0: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ रे हो?
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलरका चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
2: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847069386।
3: पर्वत जाने गेट, सहारा एग्रोभेट। वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
1: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
3: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं।
1: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं।
3: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन? बेला बेलामा चेक गरौं।
1: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
3: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
1: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
3: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
1: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
3: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा, अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
1: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
3: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भौचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
1: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
3: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
1: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
3: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा। यी फर्निचरका सामानहरू भने जस्तै राख्न नपाउँदा अनि कोठाको नाप अनुसारको सोफा नहुँदा कोठा राम्रो नै देखिएन, के गर्ने होला?
1: वालिङ भकुण्डेमा रहेको बाबा फर्निचरमा जानु त दिदी, हजुरले भनेको जस्तै फर्निचरका सामानहरू पाउनुहुन्छ, साथै घरमै आएर कोठाको नाप अनुसार सोफा पनि तयार गरिन्छ।

0: समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच घरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4
2: रेडियो आदि खोला 105.4 नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट बाढ़ीको तेह्रौं दिन सोमबार राष्ट्रिय शोक मनाउने सरकारको निर्णय नवयुवा आन्दोलनको सम्झनामा 23 गते सार्वजनिक विदा भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1252 जना पुग्यो
3: सम्पर्क विहीन नागरिकको खोजी कार्य तीव्र बनाउन सरकारको ध्यानाकर्षण तीन तहका सरकारबीच आवश्यक समन्वय नहुँदा समस्या
4: आफ्नो तर्फबाट एक्लै जुट्नु र तीनटा सरकार मिलेर जुट्नुमा चाहिँ केही सकारात्मक हुने थियो
5: तिमीहरूलाई खान बस्न

0: पढ्न सबै कुराको जिम्मेवारी सरकारले लिन्छ, सपोर्ट जुन उनीहरूलाई चाहिएको छ त्यो चाहिँ उनीहरूलाई कहीँबाट पनि पुगिरहेको छैन।
1: खोजी र उद्धारसँगै पूर्वाधारको पुननिर्माणतर्फ पनि ध्यान दिन सरकारलाई संसदीय समितिको निर्देशन। कृष्ण भीरमा सड़क संचालनका लागि रूख कटान शुरू।
2: संयुक्त राष्ट्र संघद्वारा अत्यन्त शक्तिशाली एलनिनोको चेतावनी, सम्भावित पूर्वानुमान सकेसम्म धेरै समुदायसम्म पुर्याउन पहल।
1: र एसीसी प्रिमियर कप क्रिकेटमा मलेसियालाई हराउँदै नेपालको लगातार दोस्रो जित, भारतले पहिलो महिला च्याम्पियन्स ट्रफी आयोजना गर्ने।
3: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
4: विगत तीन दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
4: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
3: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
4: फोन 056421261, 596617, मोबाइल 98550607868, 98511625994, 98510542024। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौ।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट,
4: फोन 056494333, 493555।
1: नेपाल दर्पणमा अब खबरको सिलसिला शुरूमा, आज बसेको मन्त्री परिषद बैठकले गरेका निर्णयहरू, सरकारले रसुवाबाड़ीमा ज्यान गुमाएकाहरूको सम्झनामा राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले राष्ट्रिय शोक दिवसको निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बाढ़ीको 13 दिन यही 22 गते सोमबार सरकारले शोक दिवस मनाउन लागेको हो। त्यस दिन नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास एवं नियोगहरूमा नेपाली झण्डा आधा झुकाउने निर्णय पनि भएको छ। त्यस्तै अघिल्लो वर्ष भदौ 23 र 24 गते भएको नवयुवा आन्दोलन र शहीदको सम्मानमा 23 गते देशभर सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको छ। भोलि गौरा पर्व र श्रीकृष्ण जन्माष्टमी, पर्सी 20 गते शनिबार र 21 गते आइतबार नियमित विदा छ। यसैबीच सरकारले भोटेकोशी बाढ़ीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने 5 मिलियन अमेरिकी डलर अनुदान स्वीकार गरेको छ। बाढ़ीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार, व्यवसायलाई तत्काल संचालनमा ल्याउन एकीकृत व्यावसायिक पुनरूत्थान योजना अन्तर्गत राहत कर तथा महसूल छूट लगायतका सहुलियत र सुविधा उपलब्ध गराइनु भएको छ। सरकारले साल ट्रेडिङ कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई 1% भन्सार महसूलमा 25,000 मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिएको छ। बाढ़ीपछि खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा सरकारी कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय भएको छ। उद्धारको क्रममा घाइते भएमा निशुल्क उपचार तथा ज्यान गएमा परिवारलाई प्रति मृतक 10,00,000 रूपियाँ राहत उपलब्ध गराउने मन्त्री पोखरेलले बताउनु भएको छ।
8: गएको 10 गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1252 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दिउँसो 12 बजेसम्म 8 वटा जिल्लामा यी शव भेटिएका हुन्। अहिलेसम्म रसुवामा 127, नुवाकोटमा 177, धादिङमा 60, गोर्खामा 69, तनहुँमा 38, नवलपरासी पूर्वमा 218, नवलपरासी पश्चिममा 208 र चितवनमा 355 वटा शव भेटिएका छन्। प्राधिकरणका अनुसार अझै सम्पर्कविहीन रहेका प्राधिकरणका अनुसार अहिलेसम्म 11,993 जनाको उद्धार भएको छ। यस्तै 4,216 जना अझै सम्पर्कविहीन रहेका छन्। यस्तै बाढ़ीमा परेर घाइते भएका 5,135 जना मध्ये 301 जना उपचारपछि डिस्चार्ज भएका छन्। बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार र राहतको काम चलिरहेको छ। यसमा 21,402 जना सुरक्षाकर्मी परिचालन भएका छन्।
2: यसैबीच रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट 2 जनाको शव निकालिएको छ। नेपाली सेनाका उद्धार कर्मीले टनेलमा पहुँच मार्ग बनाएर शव निकालेका हुन्। ती शवको पहिचान खुलेको छैन। लाङटाङ हाइड्रोमा विदेशी सहित 25 जनाको संयुक्त खोज तथा उद्धार टोली सुरुङको 150 मिटरसम्म प्रवेश गरेका छन्। अहिले 2 ठाउँमा प्वाल बनाएर खोजी कार्य भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 20 मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा खटिएका 41 जना सम्पर्कविहीन रहेको प्रारम्भिक अनुमान छ। खोज तथा उद्धारको काम निरन्तर भइरहेको छ।
8: प्रतिनिधि सभाका सांसदहरूले भोटेकोशीमा आएको बाढ़ीमा परि सम्पर्कविहीन नागरिकको खोजी कार्य तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्। आज बसेको बैठकमा सांसदहरूले बाढ़ी प्रभावित क्षेत्रको उद्धार, राहत तथा स्वास्थ्य व्यवस्थापनमा गति बढ़ाउन आग्रह गरेका हुन्। रासपाका सांसद केपी खनालले बाढ़ीमा बेपत्ताको खोजी थप तीव्र बनाउन माग गर्नुभयो। अर्का सांसद ओजस्वी शेरचन्दले विपदपछि स्वास्थ्य सेवा प्रभावित भएकाले महामारी फैलिनु अघि नै अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्नेमा जोड़ दिनुभयो। सांसद बुद्ध रत्न महर्जनले चाड़पर्व नजिकिएकाले नाका बन्द हुँदा बजारमा उपभोग्य वस्तुको अभाव, कालोबजारी र मूल्य वृद्धि हुन नदिन सरकार सचेत हुनुपर्ने बताउनुभयो। नेकपाकी सांसद बलवती शर्माले सुरुङभित्र फँसेका नागरिकको उद्धारका लागि आवश्यक मेसिन विश्वभर नरहेको भन्ने प्रधानमन्त्री शाहको हिजोको अभिव्यक्तिमा आपत्ति जनाउनुभयो। बैठकमा बोल्ने सबैजसो सांसदहरूले बाढ़ीपछिको विपद प्रतिकार्यमा सरकारले गति बढ़ाउनु पर्नेमा जोड़ दिएका हुन्। यसैबीच आजको प्रतिनिधि सभा बैठक चलिरहँदा कांग्रेस सांसद भरत बहादुर खड्का उच्च रक्तचापका कारण सीटबाट लड्नु भएको थियो। प्रतिनिधि सभाको बैठक भदौ 24 गतेसम्मका लागि स्थगित भएको छ।
2: रसुवा बाढ़ीपछिको खोज उद्धार तथा राहतका प्रयास बारे काठमाण्डमा रहेका कूटनैतिक नियोगका प्रतिनिधिलाई जानकारी गराएको छ। आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले कूटनैतिक ब्रिफिङ तथा अन्य समसामयिक विषयमा जानकारी गराउनुभयो। चीनको केरूङ क्षेत्रमा रहेका झण्डै 1,400 नेपाली नागरिक सुरक्षित रहेका मन्त्रालयले जनाएको छ। तीमध्ये झण्डै 100 जना नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्किने क्रममा रहेको प्रवक्ता छेत्रीले जानकारी दिनुभयो। मन्त्रालयका अनुसार विपदका कारण घर परिवार र आफन्त गुमाएका वा तत्काल स्वदेश फर्किनुपर्ने अवस्थामा रहेका नेपालीलाई प्राथमिकताका साथ ल्याउन चिनिया पक्षसँग समन्वय भइरहेको छ। त्यसक्रममा परराष्ट्र मन्त्री शिशिर खनालको पनि उपस्थिति थियो। उहाँले कूटनैतिक समुदायलाई भोटेकोशी बाढ़ीको घटनाबारे ब्रिफिङ गर्नुभयो। मन्त्री खनालले सरकारको प्राथमिकता प्रभावित नागरिकको जीवन रक्षा, खोज तथा उद्धार र विदेशी नागरिकको सुरक्षा रहेको बताउनुभयो। सरकारले विपदको कारण र यसको विकास क्रमबारे अध्ययन गरिरहेको र यसका लागि सम्बन्धित प्राविधिक विज्ञको सहयोग पनि लिइरहेको मन्त्री खनालले बताउनुभयो। विशेष गरी रसुवा, नुवाकोट र धादिङका केही क्षेत्रमा विपदको ठूलो प्रभाव परेको भए पनि नेपालका बाँकी क्षेत्र सुरक्षित र पूर्ण रूपमा खुल्ला रहेका उहाँले बताउनुभयो। देशभरका विमानस्थल सामान्य रूपमा सञ्चालनमा रहेको जानकारी दिँदै मन्त्री खनालले काठमाडौँ, पोखरा, चितवन, लुम्बिनी, जनकपुर, अन्नपूर्ण क्षेत्र, सगरमाथा क्षेत्र र बर्दिया लगायत प्रमुख पर्यटकीय गन्तव्यहरू पर्यटक स्वागतका लागि खुल्ला रहेका बताउनुभयो।
8: स्वतन्त्र पार्टी राष्ट्रपाले भोटेकोशी बाढ़ी पहिरोबाट पीड़ितको उद्धार र राहत वितरणमा छुट्टै संयन्त्र नबनाई सरकारलाई नै सघाउने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले विपद व्यवस्थापनको विषयमा छलफलसहित सरकारले गर्दै आएको कामलाई थप प्रभावकारी बनाउन आवश्यक मद्दत गर्ने निष्कर्ष निकालेको हो। त्यस्तै पार्टी कार्यालयमा संकलन भएका राहत सामग्री सरकारको एकद्वार प्रणाली मार्फत वितरण गर्ने राष्ट्रपाको तयारी छ। यसअघि सर्वदलीय बैठकमा भएको सहमति अनुसार प्रदेश र पालिकाको समन्वयमा राहत वितरण गर्नेबारे आजको बैठकमा छलफल भएको प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले बताउनुभयो। बैठकमा बाढ़ी पहिरो र विपदका समयमा सरकारले गरिरहेका प्रयासबारे अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले ब्रिफिङ समेत गर्नुभएको थियो।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा बाढ़ी प्रभावित क्षेत्रको अवस्था बारे कुराकानी सहित खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
9: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
9: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
10: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
11: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
12: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
9: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
10: पैसामा छ शक्ति पैसामा छ सहारा।
9: धोती पटुका र इजारको गाँठो हुँदै गाँठधनसम्म
10: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म
9: यक्ष प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
10: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
9: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
10: इतिहास गाथा र कथा गाँठका कुरा
9: गाँठका कुरा
10: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। तिन्जेल हामीले बाढ़ीको 13 दिन सोमबार राष्ट्रिय शोक दिवस मनाउने सरकारको निर्णय नवयुवा आन्दोलनको सम्झनामा 23 गते सार्वजनिक विदा भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1252 जना पुग्यो सम्पर्कविहीन नागरिकको खोजी कार्य तीव्र बनाउन सरकारको ध्यानाकर्षण केरूङमा रहेका 1400 नेपाली सुरक्षित परराष्ट्र मन्त्री खनालद्वारा कूटनैतिक समुदायलाई भोटेकोशी बाढ़ीको ब्रिफिङ राजसपाले राहत वितरणमा छुट्टै संयन्त्र नबनाउने सरकारलाई सघाउने निर्णय लगायतका खबर प्रस्तुत गर्यौं।
8: नेपाल दर्पणमा अब बाँकी खबर। भोटेकोशी बाढ़ीपछि भइरहेको खोजी उद्धार तथा राहत वितरण प्रभावकारी नहुँदा गुनासो बढ़दछ। सरकारले स्थानीय तहले तदारूकता नदेखाएको आरोप लगाइरहेको छ भने स्थानीय तहले आफूहरूले सक्दो प्रयास गरेको तर संघ र प्रदेशबाट अपेक्षा अनुसार सहयोग नपाएको बताएका छन्। रसुवाका बाढ़ी पीड़ितलाई राखिएको होल्डिङ सेन्टरमा स्वयं सेवामा खटिनुभएकी उपासना अधिकारी त्यहाँको अवस्था जानकारी दिदै
0: पीड़ितहरूसम्म राहत पुग्न सकेको छैन। अब रसुवा कस्तो भयो भन्दा अब यहाँ राहत पुगेको छैन, यहाँ चाहिँ मान्छेले खानै पाएको छैन, यहाँ चाहिँ लुगा छैन, हामीलाई चाहिँ राहत सामग्री चाहिँ आइपुग्यो तर पकाएर खाने भाँडाकुँडा छैन, त्यो अस्थायी बसोबासको लागि पनि केही पनि छैन भन्ने पनि उत्तिकै आइरहेको छ। सरकारले 100% दिएर गरेको छ, प्रभावितहरूले राहत महसुस गरिरहेको छैनन् भने त्यो इफोर्टलाई मात्रै ताली बजाउन चाहिँ सकिन्न।
13: वडाले हामीले आफैले गर्न सक्दैनौँ, हाम्रो जनशक्ति पुग्दैन भन्नुहुन्छ, पालिकाले चाहिँ हामी सँगसँग चाहिँ समन्वय गर्ने प्रयास गरिरहेको छौँ भन्नुहुन्छ, अब सरकारले त हाम्रो सबै जनशक्ति परिचालन गरेको छ भनेको छ होइन, ठ्याक्कै समस्या चाहिँ तपाईँले कहाँनिर देख्नुभयो?
0: पालिका आफै पीड़ित हुन्छ यो समयमा, पालिकासँग कति साधन हुन्छ र उति बेलै चाहिँ खटाएर गर्नको लागि माननीयहरू हुनुहुन्छ संघीय सरकारको, उहाँहरूले चाहिँ कोअर्डिनेसन गर्ने भन्दा पनि अलिकति तिमीहरूले गर्नुपर्ने हो, यो तिमीहरूले गरेनौ भन्ने खालको कुराहरू मैले देखिरहेको छु। विभिन्न जिल्लाबाट साथीहरूले राहत पठाउनु भएको थियो, त्यो राहतलाई चाहिँ विदुरबाट माथि जान पनि दिएन, भन्दै कति फोनहरू आइरहेको थियो क्या. प्रधानमन्त्रीले पनि हिजो बोल्नुभयो क्या अरे हामीले रोकेको छैनौ भनेर, तर रोकेको थियो, जान दिएको थिएन. जो जो प्रभावित हो, पीडित हो, उहाँहरूलाई नै बाँड्ने परिस्थिति छैन.
13: प्रभावित बालबालिकाहरूको अवस्था चाहिँ कस्तो पाउनुभयो तपाईँहरूले?
0: 65 वर्षका जो बुझ्ने उमेरमा पुगेका छैनन्, उनीहरू भोक लाग्यो भने रुन्छन्, खान देऊ भन्छन्. उनीहरूलाई बाबुआमा बगाउनु भनेको के हो भन्ने थाहा छैन. तर जुन टिनेजमा भएका त्यहाँभन्दा ठुला बालबालिकाहरू छन्, उनीहरूलाई चाहिँ सबै कुराको प्रेसर छ के. बाबुआमा नहुनुको पीडा उनीहरूले बुझ्छन्. अब बाबुआमा नभएपछि हाम्रो के हुन्छ? हामीलाई कसले पढाउँछ, कसले खान दिन्छ, हामीलाई कसले बस्न दिन्छ, हाम्रो हेरचाह कसले गर्छ भन्नेवाला एउटा मेन्टल प्रेसर जुन छ त्यो भइरहेको छ के. हामी तिमीसँग छौँ, सरकारले तिमीहरूको ध्यान राख्छ, तिमीहरूलाई खान बस्न पढ्न सबै कुराको जिम्मेवारी सरकारले लिन्छ, टेन्सन नगर भन्नेवाला एउटा हुन्छ नि इमोसनल सपोर्ट जुन उनीहरूलाई चाहिएको छ, त्यो चाहिँ उनीहरूलाई कहीँबाट पनि पुगिरहेको छैन के. जुन एउटा काउन्सिलिङ जेसुकै होस् सपोर्ट, त्यो चाहिँ पुगेको छैन उनीहरू भाषामा.
8: त्यस्तै नुवाकोटका बाढ़ी प्रभावित क्षेत्रमा भइरहेका उद्धार तथा राहतका गतिविधिबारे अर्का स्वयंसेवक विष्णु प्रसाद सापकोटा जानकारी दिँदै,
14: आफ्नो तर्फबाट एक्लै एक्लै जुट्नु र तीनटा सरकार मिलेर जुट्नुमा चाहिँ केही सकारात्मक हुने थियो. जे विपत्ति आइपरेको छ त्यसलाई चाहिँ हामीले सामान्य अवस्थामा जनतालाई ल्याउनु पर्नेछ. र अनि अझ अचम्मको कुरा चाहिँ के छ भने, कता कता हामी सामाजिक सञ्जाललाई दुवै पक्षबाट दुरुपयोग गरे जस्तो लाग्छ. एउटाले आरोप मात्रै लाउँछ यो सरकार भएन भन्छ, अनि अर्कोले त्यो आरोपको ढाकछोप गर्न मात्रै लाग्छ, जो चाहिँ प्रभावित क्षेत्रमा पुगेकै छैन कि. अनि एउटाले एउटाको विरोधमा लेख्यो भने अर्काले त्यो व्यक्तिको विरोधमा फेरि खनिने.
13: पीडितहरूको अवस्था अहिले के छ, उहाँहरूले चाहिँ के गरिरहनु भएको छ? पीडितहरूसँग पनि तपाईँहरूले कुराकानी गर्नु भएको छ होला पक्कै पनि.
14: अब नुवाकोट जिल्लाभित्र चाहिँ कोही व्यक्तिहरूलाई तपाईँ बाहिर भेट्नुहुन्छ भने उहाँ पीडित एक दुईजना हुनुहुन्छ होला, उहाँ कम पीडित हो. रात एकदम प्रभावकारी छ अहिलेलाई नुवाकोटको वारीपट्टि, विदुर बटार बजार जुन भएको ठाउँ. तर पारीपट्टि गल्छी क्रस भएर जाँदाखेरि छत्रे खोला, देवीघाट, मूलथला, बुहुनी बेसी अनि बेत्रावतीको पारी अलिकति केही दुःख छ. जो हाम्रो घटना घटेको दिनदेखि खटिराख्नु भएको राष्ट्र सेवकहरू हुनुहुन्छ, सुरक्षाकर्मी भन्छौँ हामी, उहाँहरू चाहिँ दालमोट चिउरा चिया बिस्कुटमा गुजारा गर्नु परेको छ. बिहानको खानाको ठेगान छैन, बेलुकाको बासको ठेगान छैन.
13: अबको समयमा चाहिँ के गर्नुपर्ने आवश्यकता देखिन्छ प्रभावित क्षेत्रमा?
14: अस्थायी बसोबासको लागि तयारी हुनुपर्छ, र राहत भनेको त्यो चाउचाउ बिस्कु जङ्क फुड भन्छौँ त्यो चाहिँ प्लिज कृपया अब कसैले पोकाहरू पठाउने कोसिस नगरिदिनु होला. दुर्गन्ध एकदमै व्यापक भएको छ, त्यो अब समुदाय स्तरमा जाने डर छ. त्यता पनि अब चाहिँ सरकारले एकदमै ध्यान दिनलाई ढिलाइ भइसकेको छ.
1: फेरि पनि खबरकै सिलसिला, प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले रसुवा बाढ़ीले क्षति गरेका पूर्वाधार पुननिर्माणलाई तीव्र पार्न सरकारलाई निर्देशन दिएको छ. आज बसेको समितिको बैठकले खोजी र उद्धार कार्य सँगसँगै पूर्वाधार पुननिर्माण र पुनर्स्थापनालाई पनि तीव्रता दिन सरकारलाई निर्देशन दिएको हो. विशेष गरी टनेल लगायत जोखिमयुक्त क्षेत्रमा स्वदेशी तथा विदेशी विज्ञको सहयोग लिएर उद्धार कार्य अघि बढ़ाउनु पर्ने र यसबारे समितिले सरकारलाई निर्देशन दिएको समितिका सभापति आशिष गजुरेलले जानकारी दिनुभयो. साथै पुल तथा अस्थायी सड़क निर्माणलाई प्राथमिकतामा राखेर सम्पर्क सञ्जाल बढ़ाउन समितिले निर्देशन दिएको छ. विद्युत आपूर्तिलाई नियमित गर्न पनि समितिले आग्रह गरेको छ. समितिले विपदबाट क्षतिग्रस्त सड़क, पुल, विद्युत तथा जलविद्युत आयोजनाको पुननिर्माण र पुनर्स्थापनाका लागि स्वदेशी निजी क्षेत्र, विदेशी सरकार, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघ संस्थाबाट आर्थिक, प्राविधिक, उपकरण र सामग्री सहयोग जुटाउन सरकारलाई आग्रह गरेको छ. समितिले जलवायु परिवर्तनको कारण नेपालले भोगिरहेको क्षतिका लागि हरितगृह ग्यास धेरै उत्सर्जन गर्ने राष्ट्रबाट क्षतिपूर्ति माग गर्न सम्बन्धित निकायलाई आग्रह गर्ने निर्णय गरेको सभापति गजुरीले जानकारी दिनुभयो. उहाँले विपद व्यवस्थापनमा संस्थागत स्मृति महत्वपूर्ण हुने भन्दै सरकारले विगतका विपदबाट प्राप्त चेतावनी, अनुभव र सिकाईलाई संस्थागत गरेर अबका दिनमा जोखिम न्यूनीकरणमा ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो.
8: भोटेकुसी बाढ़ीका कारण क्षतिग्रस्त बनेको नागढुङ्गा मुगलिन सड़क खण्ड अन्तर्गत धादिङको कृष्णभीरमा अवरूद्ध सड़क सञ्चालनका लागि रूख कटानको काम शुरू भएको छ. भदौ 10 गतेको बाढ़ीले सड़क भाँसिएपछि अवरूद्ध बनेको यो क्षेत्रमा सड़क खुलाउन निर्माण व्यवसायीले आवश्यक तयारी थालेका हुन्. नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार अहिले 29 जना जनशक्ति परिचालन गरिएको छ. यो जनशक्तिले सड़कको दुवैतर्फबाट रूख कटानको काम गरिरहेको छ. सड़क मरमत र पहिरो व्यवस्थापनका लागि जियो टेक्निकल टोलीलाई समेत कार्यस्थलमा खटाइएको छ. नेपाल जियोटेक सोसाइटीले त्यस क्षेत्रको प्राविधिक अध्ययन गरिरहेको र बाटो खुलाउने प्रक्रिया सम्बन्धी नक्साङ्कन सहितको प्रतिवेदन बुझाउनेछ. सोसाइटीको प्रतिवेदन प्राप्त भए लगत्तै पहिरो पन्छाउने र सड़क शुरू गर्ने काम औपचारिक रूपमा गरिने योजना प्रमुख अधिकारीले जानकारी दिनुभयो. अहिले निर्माण व्यवसायी र प्राविधिक टोलीले पहिरो प्रभावित क्षेत्रको वस्तुस्थिति अध्ययन गर्दै सड़क खुलाउनका लागि आवश्यक पूर्व तयारीलाई तीव्र पारेका छन्। कृष्णभीरमा सड़क खुलाउन कम्तीमा दुई हप्ता लाग्न सक्ने प्रारम्भिक अनुमान छ।
2: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम डिस्क होम खुशीको कनेक्शन
1: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर
2: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा नियमित दाँत जाँच स्केलिङ तथा पोलिसिङ फिलिङ रुट क्यानल दाँत निकाल्ने डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट
1: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
2: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर पाटन हस्पिटल रोड लगनखेल सम्पर्क 01-5454-66 व्हाट्सएप 98-65-44-24-96
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी विद्यमान विपद व्यवस्थापन उद्धार कार्य र पूर्वाधार विकासका सन्दर्भमा सुझावहरू पेश गर्नुभएको छ। प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा अध्यक्ष घिसिङले भोटेकोशी बाढ़ीबाट सृजित समस्याको समाधान र दीर्घकालीन पूर्वाधार सुरक्षाका विषयमा लिखित तथा मौखिक सुझावहरू दिनुभएको हो। भेटका क्रममा घिसिङले अहिले विपदको संकट अवस्थामा उद्धार राहत र पुनर्स्थापनाका कार्यलाई एकीकृत रूपमा अगाडि बढ़ाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। विशेष गरी बाढ़ी र पहिरोका कारण सुरूङभित्र फँसेका नागरिकको उद्धारका लागि आवश्यक प्रविधि र उपकरणको परिचालनमा जोड़ दिन उहाँले आग्रह गर्नुभयो। यस्तै ऊर्जा क्षेत्रमा पुगेको ठूलो क्षतिप्रति चिन्ता व्यक्त गर्दै उहाँले क्षतिग्रस्त जलविद्युत आयोजनालाई चाँडै सञ्चालनमा ल्याउन सरकारले विशेष प्याकेज ल्याउनु पर्नेमा जोड़ दिनुभयो। जवाफमा प्रधानमन्त्री शाहले सुझावहरूलाई सकारात्मक रूपमा लिँदै विपद व्यवस्थापन र पूर्वाधार निर्माणमा सरकारले विज्ञहरूको सल्लाह अनुसार प्रभावकारी कदममा चाल्ने आश्वासन दिनुभयो। घिसिङले भेटपछि बताउनुभयो
3: प्रधानमन्त्री बालेन्द्र शाह र नेकपाका नेता वर्षमान पुनबीच पनि आज भेटवार्ता भएको छ। सिंहदरबारमा उहाँहरूबीच भेट भएको हो। भेटमा भोटेकोशी नदीमा आएको बाढ़ी र त्यसपछिको खोज उद्धार उपचार राहत वितरण लगायत कार्यसहित समसामयिक विषयमा कुराकानी भयो। पूर्व अर्थमन्त्री समेत रहेका पुनले बाढ़ी प्रभावित क्षेत्रको पुननिर्माण तथा भावी जोखिम न्यूनीकरणका लागि दात्री सम्मेलन आयोजना गर्न सरकारलाई सुझाव दिनुभएको छ। प्रधानमन्त्रीलाई 18 बुधे सुझाव मार्फत उहाँले जलवायु परिवर्तनबारे संयुक्त राष्ट्रसंघको महासभामा गएर विश्व समुदायलाई अपील गर्न पनि अनुरोध गर्नुभएको छ। नेपाल चीन संयुक्त हिमालय विपद निगरानी तथा अनुसन्धान संयन्त्र स्थापना संयुक्त वैज्ञानिक टोलीद्वारा नियमित क्षेत्रीय अध्ययन गर्नुपर्ने लगायत उहाँका सुझाव रहेका छन्।
4: शेयर बजार लगातार तेस्रो दिन बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 4.66 अंकले बढ़ेर 2542.77 बिन्दुमा पुगेको छ। आज फाइनान्स जलविद्युत निर्जीवन बीमा र अन्य बाहेक सबै समूहको उपसूचक बढ़ेको छ। आज 145 कम्पनीको शेयर बढ़ेकोमा 123 घटेको छ। 10 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिज 2.94 अर्ब करोड़को कारोबार भएकोमा आज 346 कम्पनीको 1.21 करोड़ कित्ता शेयर 3.46 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ।
3: आज दिउँसो बागमती गण्डकी र कर्णाली प्रदेशका थोरै तथा कोशी र सुदूरपश्चिम प्रदेशको एक दुई ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। पछिल्लो एक घण्टामा सबैभन्दा धेरै कास्कीको लुम्लेमा 15 मिलिमिटरसम्म पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसोपछि काठमाडौँ उपत्यकामा पनि पानी पर्यो। आज राति हिमाली तथा पहाड़ी क्षेत्रका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ भने कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ।
4: पश्चिम नवलपरासीको सुस्तामा लामो समयदेखि सीमा छुट्याउनका लागि नेपाल र भारत दुवै पक्षको आपसी सहमतिमा सांकेतिक रूपमा कायम गरिएको सिमलको रूख नारायणीको बाढ़ीले बगाएको छ। नवलपरासीको नारायणी नदी पारिरहेको सुस्तामा सीमा स्तम्भ नहुँदा यो सिमलको रूख सांकेतिक रूपमा थियो। गैराती नारायणी नदीमा आएको बाढ़ीले सुस्ता गाउँपालिका 5 नेपाल भारतको सीमा छुट्याउने सिमलको रूख बगाएर लगेको हो। रूख नै बाढ़ीले बगाएपछि सुस्तामा सीमा सुरक्षाको विषय जटिल बन्न सक्ने भन्दै सुस्तावासीले सम्बन्धित निकायलाई तत्कालै ध्यान पुर्याउन अनुरोध समेत गरेका छन्।
3: अब विदेशको खबर संयुक्त राष्ट्र संघका प्रमुख एन्टोनियो गुटेरेसले विश्वभर एलनिनोको प्रभाव महसूस हुन थालेसँगै विश्व चरम मौसमी अवस्थाको जोखिमपूर्ण क्षेत्रमा प्रवेश गरेको चेतावनी दिनुभएको छ। विश्व मौसम विज्ञान संगठन WMOले प्राकृतिक मौसमी घटना सम्बन्धी नयाँ तथ्याङ्क सार्वजनिक गरेको छ, जसले अहिलेको एलनिनो 70 वर्षभन्दा धेरै समय यताकै शक्तिशाली हुन सक्ने र कम्तीमा सन् 2027 को फेब्रुअरीसम्म रहन सक्ने देखाएको छ। एलनिनोले विश्वभरको मौसम प्रणालीमा परिवर्तन ल्याउँछ, यसले कतिपय क्षेत्रलाई खडेरीको चपेटामा पार्छ भन्ने अन्य क्षेत्रमा शक्तिशाली आँधी र बाढ़ीको अवस्था सिर्जना गर्छ। मानवीय गतिविधिका कारण भइरहेको विश्वव्यापी तापक्रम वृद्धिमा एलनिनो थपिएर केही ठाउँमा तापक्रम अझ बढ़ाउने मौसमविदलाई उद्धत बीबीसीले जनाएको छ। विश्व मौसम विज्ञान संगठनले एलनिनोसँग सम्बन्धित चरम मौसमी घटनाको सम्भावित पूर्वानुमान सकेसम्म धेरै समुदायसम्म पुर्याउने प्रयास स्वरूप व्यापक परिचालन शुरू गरेको जनाएको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले घरेलु टोली मलेसियालाई हराउँदै लगातार दोस्रो जीत हासिल गरेको छ। बांगीमा रहेको वाईएसडीयूकेएम क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले मलेसियालाई 6 विकेटले हरायो। मलेसियाले दिएको 104 रनको लक्ष्य नेपालले 21 ओभर 4 बलमा 4 विकेट गुमाएर भेटायो। नेपालका अर्जुन कुमारले अभिजित 45, ईशान पाण्डेले 20 रन बनाए। यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले 32 ओभर 3 बलमा 103 रन बनाउँदा सबै विकेट गुमाएको थियो। नेपालका करण केसीले 4, ललित राजवंशीले 2 तथा कप्तान सन्दीप लामिछाने, हेमन्त धामी र दिपेन्द्र सिंह ऐरीले 1-1 विकेट लिए। यसअघि नेपालले पहिलो खेलमा बहराइनलाई 7 विकेटले हराएको थियो। समूह ए र बीबाट शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछन्। प्रतियोगिताको फाइनल खेल यही भदौ 27 गते शनिबार हुनेछ।
3: र 6 टोलीको सहभागिता रहने पहिलो महिला च्याम्पियन्स ट्रफी श्रीलंकाबाट भारतमा सरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले प्रतियोगिताको नयाँ आयोजकका रूपमा भारतको नाम पक्का गरेको हो। महिला च्याम्पियन्स ट्रफी शुरूमा श्रीलंकामा आयोजना गर्ने तय भएको थियो। टी20 फर्म्याटको यो प्रतियोगिता आउँदो वर्षको फेब्रुअरी 14-28 मुम्बई र बडोदराको रंगशालामा संचालन हुनेछ। आफ्नो क्रिकेट बोर्डमा सरकारी हस्तक्षेपका कारण आयोजनाको अधिकार गुमाए पनि श्रीलंका यो प्रतियोगिताको हिस्सा रहनेछ। छनौटका लागि तोकिएको अन्तिम मिति गएको जुलाई 6 टी20 वरियताका शीर्ष 6 भित्र रहेर भारत, श्रीलंका, अस्ट्रेलिया, इंग्ल्याण्ड, न्यूजील्याण्ड र दक्षिण अफ्रिका छनौट भएका हुन्। प्रतियोगितामा सहभागी टोलीहरूबीच राउण्ड रोबिन लीगका आधारमा प्रतिस्पर्धा हुनेछ र शीर्ष 2 टोली फाइनलमा पुग्नेछन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: बाढ़ीको 13 दिन सोमबार राष्ट्रिय शोक मनाउने सरकारको निर्णय। नवयुवा आन्दोलनको सम्झनामा 23 गते सार्वजनिक विदा। भोटेपछि बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1252 जना पुग्यो।
3: सम्पर्कविहीन नागरिकको खोजी कार्य तीव्र बनाउन सरकारको ध्यानाकर्षण। 3 तहका सरकारबीच आवश्यक समन्वय नहुँदा समस्या।
4: खोजी र उद्धारसँगै पूर्वाधारको पुननिर्माणतर्फ पनि ध्यान दिन सरकारलाई संसदीय समितिको निर्देशन। कृष्णभीरमा सड़क संचालनका लागि रूख कटान शुरू।
3: संयुक्त राष्ट्र संघद्वारा अत्यन्त शक्तिशाली एलनिनोको चेतावनी। सम्भावित पूर्वानुमान सकेसम्म धेरै समुदायसम्म पुर्याउन पहल।
4: र एसीसी प्रिमियर कप क्रिकेटमा मलेसियालाई हराउँदै नेपालको लगातार दोस्रो जीत। भारतले पहिलो महिला च्याम्पियन्स ट्रफी आयोजना गर्ने।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र

0: नमस्कार, साँझ 6:30 बजेको आँधी खोला खबरमा प्रविधि कक्षबाट अशोकसँगै यहाँहरूलाई स्वागत छ। म कला राणा। सैन्य जिल्लाको पहिलो आवाज रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioaandhikhola.org/ लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आँधी खोला खबरको साथमा गरिमा विकास बैंक लिमिटेड सुरक्षित भर पर्दो बचत तथा आकर्षक ब्याज दरका लागि प्रतिबद्ध। हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल ग्वालिङ बजार स्याङ्जा।
0: आँधी खोला खबर शुरू गरौं। अहिलेसम्मका मुख्य खबरहरूबाट वालिङ एकका टोलवासीद्वारा दरखाने कार्यक्रम स्थगित गरी बाढ़ी पीड़ितलाई आर्थिक सहयोग 5.5 लाख भन्दा बढ़ी सहयोग। खुमारियाल फाउण्डेशनद्वारा रामदेव स्थित शिव पार्वती वृद्धाश्रममा जिन्सी सामान प्रदान र चापाकोटका वडा अध्यक्षमाथिको घटनालाई लिएर राजनीति नगर्न नेपाली कांग्रेसको आग्रह। आँधी खोला खबर अब विस्तारमा। यहाँका महिला दिदी बहिनीहरूले तीजको दरखाने कार्यक्रमलाई स्थगित गरी उक्त रकम बाढ़ी पीड़ितलाई सहयोग गरेका छन्। सैन्याको वालिङ नगरपालिका एक ओडाको समन्वयमा ओडाभित्रका विभिन्न टोलमा आबद्ध टोलवासी र आमा समूहहरूले नगद संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप तथा उद्धार कोषमा जम्मा गरेका हुन्। ओडाका विभिन्न टोलहरूमा महिला दिदी बहिनीहरूले दरखाने तथा तीज गीत प्रतियोगिताहरू सञ्चालनको लागि खर्च गर्ने रकम ओडा कार्यालयको पहलमा एकमुष्ट संकलन गरी 5,55,555 कोषमा जम्मा गरेको ओडा अध्यक्ष एवं नगरपालिका नगर प्रवक्ता पदम राज गुरूङले बताउनुभयो। नेपाली महिला दिदी बहिनीहरूको महान चाड हरितालिका तीजमा हुने दरखाने कार्यक्रम स्थगित गरेर बाढ़ी पीड़ितलाई सहयोग गर्दा राम्रो हुने ठान्यौं। उहाँले भन्नुभयो, ओडाका सबै टोलका आमा समूह तथा टोलका प्रतिनिधिहरूलाई डाकेर संयुक्त बैठक बस्यौं। सबै राजी हुनुभएपछि टोल टोल तथा आमा समूहहरूले रकम संकलन गरेर ल्याउनुभयो। उक्त रकम ओडाका जनप्रतिनिधिको रकम मिलाएर कोषमा जम्मा गरेका हौं। ओडाका विभिन्न 17 टोल तथा आमा समूहबाट संकलन भएको रकमबाट ओडा अध्यक्षबाट 7,000 र सदस्यबाट 5,000 दरले कोषमा रकम एकमुष्ट जम्मा गरिएको हो। ओडा कार्यालयको पहलमा भएको यो कार्य पहिलो र नौलो हो भन्ने हाम्रो दावी छ। उहाँले भन्नुभयो, महिला दिदी बहिनीले आफूहरूले दर नखाएर दिएको सहयोग रकमको सही सदुपयोग होस्। वर्षेनी तीजका बेला दरखाने कार्यक्रम गर्दै आए पनि यसपटक दर नखाने र उक्त रकम भोटे किसिका बाढ़ी प्रभावितको लागि राहत र उद्धारको लागि सहयोग स्वरूप उपलब्ध गराउने गराएको सक्षम आमा समूह वालिङ एकी अध्यक्ष बसन्ती रेग्मीले बताउनुभयो। राहत तथा उद्धारको लागि सहयोग गर्ने टोलका संयोजक र आमा समूहका पदाधिकारीहरूलाई वालिङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत जीवन गवानीले सम्मान पत्र प्रदान गर्नुभएको थियो। कार्यक्रममा उहाँले देशमा संकट परेका बेला एक नम्बर ओडा कार्यालयले थालेको यो अभियानलाई अन्य ओडाले पनि अवलम्बन गर्न सक्ने र यसले दुखेका बेला हातेमालो र सहयोग गर्ने बानीको विकास हुने विश्वास व्यक्त गर्नुभयो। एउटा नेपालीको दुःखमा अर्को नेपालीले सहयोग गर्नुपर्छ भन्ने भावले रकम संकलन गरेका हौं। उहाँले भन्नुभयो, दुःखमा एकाकार हुनु, एकले अर्कोलाई सहयोग गर्नु, यो जस्तो ठूलो मानवीय कार्य अरू के नै हुन सक्ला र ओडा कार्यालयले बिहिबारे कार्यक्रमको आयोजना गरी सहयोग गरे बापतको रकम बैंकमा जम्मा गरेर भौचर तथा सम्मान पत्र वितरण गरेको हो। खुमारियाल फाउण्डेशनले रामदेव स्थित शिव पार्वती वृद्धाश्रमलाई जिन्सी सामान प्रदान गरेको छ। शिक्षा, स्वास्थ्य, खेलकुद, विपद तथा रोजगार खुमारियाल फाउण्डेशनको मुख्य सरोकार भन्ने नाराका साथ फाउण्डेशनले गलै एकमा रहेको वृद्धाश्रममा रहनुभएका वृद्ध वृद्धाहरूको लागि जिन्सी सामान, भोजन तथा सम्मान कार्यक्रम गरेको हो। वरिष्ठ उद्यमी, समाजसेवी तथा राजनैतिक व्यक्तित्व खुमा प्रसाद अर्यालको शुभ जन्मोत्सवको अवसरमा फाउण्डेशनले आश्रममा लोबेड, डसना, सिरक, सिरानीका सेटहरू हस्तान्तरण गर्दै वृद्धहरूका लागि भोजन तथा दक्षिणा प्रदान गरी सम्मान गरेको छ। आश्रममा आजीवन सदस्य समेत रहनुभएका खुमारियाल फाउण्डेशनका संरक्षक समेत रहनुभएको छ। कार्यक्रममा वालिङ नगरपालिका उपप्रमुख एवं शिव पार्वतीवती वृद्धाश्रम तथा बौद्धिष्य संस्थाका निवर्तमान अध्यक्ष कविता तिवारीले संज्ञाका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको फाउण्डेशनले वृद्धाश्रममा गरेको सहयोग निकै अनुकरणीय रहेको बताउनुभयो। खुमा फाउण्डेशनका संरक्षक अर्याल आश्रमका आजीवन सदस्य समेत निमन्त्र हुनुभएको भन्दै आफ्नो जन्मोत्सवको अवसरमा आश्रममा गरेको यो सहयोग आश्रमको लागि निकै ठूलो सहयोग बनेको बताउनुभयो। कार्यक्रममा समाजसेवी अरियालका बुवा गंगा प्रसाद अरियालले आश्रममा आई सबैलाई भोजन ग्रहण गराउने र भेटघाट गर्ने इच्छा पहिलेदेखि नै भएको भन्दै आज छोराको जन्मोत्सवमा यो अवसर जुटेको भन्ने खुशी व्यक्त गर्नुभयो। कार्यक्रममा डाक्टर लुना अरियालले फाउण्डेशनले गरेका सामाजिक कार्यहरूको बारेमा जानकारी गराउँदै सैन्यको शिक्षा, स्वास्थ्य, खेलकुद, विपद र रोजगारीको लागि फाउण्डेशन सधैँ अग्रसर रहँदै आएको बताउनुभयो। कार्यक्रम खुमारियाल फाउण्डेशनका अध्यक्ष लेखनाथ शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत सहसचिव मुक्त नारायण अरियालले गर्नुभएको थियो। कार्यक्रममा आश्रमका अध्यक्ष अर्जुन प्रसाद खनाल, बिरकोट साथका अध्यक्ष तारा प्रसाद अरियाल, समाजसेवी मेघनाथ अरियाल, फाउण्डेशनका उपाध्यक्ष हिमांशु अरियाल, आश्रमका कार्यालय प्रमुख सुनिल श्रेष्ठको लगायतको सहभागिता थियो। फाउण्डेशनले 18 थान लो बेड सहित डसना, सिरक, सिरानी, तन्ना सहितको सेट हस्तान्तरण गरेको हो। संघको चापागढ़ नगरपालिका वडा नम्बर 1 का नवनिर्वाचित अध्यक्ष यसलाई फेरि सुन्नुहोला। संघको चापाकोट नगरपालिका वडा नम्बर 1 का निर्वाचित वडा अध्यक्ष भूपराज अवस्थीमाथि भएको भनिएको घटनामा नेपाली कांग्रेस पार्टी र तरूण दलका युवाहरूको नाम जोड़िएको प्रति नेपाली कांग्रेस चापाकोट नगरपालिका 1 वडा समितिले गम्भीर ध्यानकर्षण भएको जनाएको छ। वडा समितिका सभापति कृष्ण प्रसाद भण्डारीद्वारा जारी विज्ञप्तीमा घटनाको वास्तविक तथ्य बंगाएर राजनैतिक रंग दिन खोजिएको भन्दै आपत्ति जनाइएको छ। वडावासी नागरिकको पटक पटकको छलफल गुनासोपछि नगर प्रमुख, प्रमुख शासकीय अधिकृत र इलाका प्रहरी कार्यालयका डीएसपी गणेश सापकोटाको रहबरमा उडा भेला गर्ने सहमति भएको विज्ञप्तीमा उल्लेख छ। सोही सहमति अनुसार उडा अध्यक्ष स्वयंले सामाजिक सञ्जाल मार्फत उडा भेलाको सूचना जारी गरे पनि कार्यान्वयन नगरेको र नागरिकहरूको प्रश्नमा झर्को मानेर गैर जिम्मेवार जवाफ दिएको कांग्रेसको आरोप छ। विद्यालय क्षेत्रको बाटो मरमतको सामान्य विषयलाई लिएर भएका घटनालाई नेकपा एमाले नगर र जिल्ला कमिटिले विज्ञप्ती मार्फत कपोल कल्पित, अतिरञ्जित र राजनैतिक पूर्वाग्रह प्रेरित गराइएको कांग्रेसको ठहर छ। कांग्रेसका अनुसार यसअघि नै चारवटा सदस्यहरूको हस्ताक्षर सहित समस्या समाधानको लागि निवेदन दिएको र पटक पटक छलफल भए पनि वडा अध्यक्षले समस्या समाधानको बाटो नअंगालेको दावी छ। यस्तै वडा अध्यक्ष र सदस्यहरूबीचको विषयलाई अनावश्यक रूपमा राजनैतिक दलहरूसँग नजोड्न, नागरिकको सूचनाको हकलाई नलत्याउन र सामाजिक सद्भावमा असर पर्ने गरी घटनालाई अतिरञ्जित नगर्न कांग्रेसले सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ। साथै आगामी दिनमा यस्ता विषयलाई संवाद, छलफल र कानूनी प्रक्रिया मार्फत समाधान गर्दै ओडामा शान्ति, सद्भाव र सुशासन कायम गर्न कांग्रेसले अपील गरेको छ। यही बद्ध 16 गते ओडा अध्यक्ष वस्तीमाथि मोबिल छ्याप्ने घटना भएको थियो। उक्त घटनापछि नेकपा एमाले अध्यक्षमाथि आक्रमण गर्ने प्रयास गरिएको भन्दै घटनाको दोषीलाई कार्यवाहीको माग गरेको थियो। त्यस पश्चात भदौ 17 गते प्रहरीले सन्तोष थापा मगरलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढ़ाएको छ। सैन्यको वालिङ्गे खर स्थित रणवीर जनहित माध्यमिक विद्यालयमा रहेको जुनियर रेडक्रस सर्कलले भोटेको सिबाली प्रभावितहरूको लागि आर्थिक सहयोग गरेको छ। भदौ 10 गते रसुवा स्थित भोटेको सी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावितलाई लक्षित गरी विद्यालयमा रहेको जुनियर रेडक्रस सर्कल मार्फत विद्यार्थीहरूले स्वतस्फूर्त रूपमा रकम संकलन गरी प्रधानमन्त्री दैवीय प्रकोप उद्धार कोषमा जम्मा गरेको विद्यालयका प्रधान अध्यापक लक्ष्मी प्रसाद रेग्मीले बताउनुभयो। विद्यालयमा अध्ययनरत विद्यार्थीले खाजा खर्च कटाएर संकलन गरेको रकममा केही शिक्षक तथा केही खहरी बजारबाट संकलन गरिएको रकम एकमुष्ट 17,895 रूपियाँ कोषमा जम्मा गरेका हुन्। रेडियो आधीखोलाको समाचारमूलक प्रस्तुति आधीखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
2: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ? के गर्नु बहिनी, खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ। दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
3: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
4: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज।
0: रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबरमा यहाँलाई फेरि स्वागत छ। अब बाँकी खबरहरू। पोखरा दुवै अन्तर्राष्ट्रिय हवाई सेवा प्रवर्धनका लागि पोखरा महानगरपालिका र फ्लाइ दुवै एभिएशन कर्पोरेशन बीचमा समझदारी पत्रमा हस्ताक्षर भएको छ। आगामी सेप्टेम्बर 23, 2026 शुरू हुने पोखरा दुवै अन्तर्राष्ट्रिय हवाई सेवाको प्रवर्धन र सार्वजनिक सचेतना वृद्धि गर्ने उद्देश्यले समझदारी गरिएको हो। अगस्त 27, 2026 भएको समझदारी पत्रमा पोखरा महानगरपालिकाका तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत मनहरी कडारिया र फ्लाई दुवैको नेपाल स्थित जनरल सेल्स एजेन्ट युनिभर्सल टुर्स एण्ड ट्रावल प्रणालीका अध्यक्ष पराशर प्रसाईले हस्ताक्षर गर्नुभएको हो। समझदारी पत्र एक महिनाका लागि लागू हुने व्यवस्था छ। पोखरा दुवै हवाई सेवा संचालनले पोखराको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारसँगै पर्यटन व्यापार तथा आर्थिक गतिविधिमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ। महानगरपालिका र फ्लाई दुवैले प्रारम्भिक प्रवर्धन अभियान अन्तर्गत पर्यटन प्रवर्धन, गन्तव्य बजारीकरण, अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार लगायतका पारस्परिक हितका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिन सक्ने समझदारी गरेका हुन्। 22 अरब रूपियाँ भन्दा बढ़ी लागतमा निर्माण भई 1 जनवरी 2023 संचालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिलेसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन। 15 मार्च 2025 हिमालय एयरलाइन्सले पोखरा लाप्सा उडान शुरू गरे पनि लामो समय टिक्न सकेन र 23 मार्च 2025 नै बन्द भएको थियो। म्याग्दीको सदरमुकाम बेनीबाट नियमित प्रकाशन हुँदै आएका दुईवटा दैनिक पत्रिकाले आर्थिक संकटका कारण प्रकाशन बन्द गरेका छन्। कोविड 19 को महामारीपछि निरन्तर आर्थिक समस्या झेल्दै आएका त्यहाँका राम्रै चलेका रुसे दैनिक र रेखा दैनिक सरकारी विज्ञापन अभाव, खुम्चिँदै गएको विज्ञापन बजार र बढ़दो संचालन खर्चका कारण नियमित प्रकाशन गर्न नसकेपछि बन्द गरेका हुन्। रुसे दैनिक 2061 साल असोज 19 गतिबाट साप्ताहिक र 2069 साल वैशाख 1 गतिबाट दैनिक रूपमा प्रकाशित हुँदै आएको थियो। त्यस्तै रेखा दैनिक 2073 सालदेखि भदौदेखि प्रकाशन हुँदै आएको थियो। पत्रकार आफैले रोजगारमूलक रूपमा संचालन गरेका पत्रिका बन्द हुन पुगेपछि जिल्लाबाट प्रकाशन गर्नुपर्ने सामान्य सूचना पनि पोखरा वा बागलुङका पत्रिका मार्फत प्रकाशन गर्नुपर्ने बाध्यता छ। कोविडको महामारीपछि आर्थिक समस्या भोग्दै आएका दैनिक पत्रिकामा पछिल्लो समय सरकारी विज्ञापन उपलब्ध नहुनु र विज्ञापन बजार साँगुरिँदै गएका कारण आर्थिक समस्या भएपछि नियमित रूपमा प्रकाशन गर्न कठिनाई उत्पन्न भएपछि पत्रिका प्रकाशन बन्द गर्नुपर्ने बाध्यता भएको रुपसे दैनिक पत्रिकाका संचालक प्रताप बानियाले बताउनुभयो। जिल्लामा 15 वटा अनलाइन संचार माध्यम र म्याग्दीकाली रेडियो संचालन हुँदै आएको छ। अब अन्त्यमा आधी खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनै पटक। वालिङ 1 का टोलवासीद्वारा दरखाने कार्यक्रम स्थगित गरी बाढ़ी पीड़ितलाई आर्थिक सहयोग, 5.5 लाख भन्दा बढ़ी सहयोग। खुमारेल फाउण्डेशनद्वारा रामदी स्थित शिव पार्वती वृद्ध आश्रममा जिन्सी सामान प्रदान र चापाकोट ओडा अध्यक्षमाथिको घटनालाई लिएर राजनैतिक नगर्न नेपाली कांग्रेसको आग्रह। आधी खुला खबर सकियो। भोलि बिहान 7 बजे अर्को आधी खुला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दै गर्नुहोला रेडियो आधी खुला। नमस्ते।

खोला खबरको साथमा गरिमा विकास बैंक लिमिटेड सुरक्षित भरपर्दो बचत तथा आकर्षक ब्याज दरका लागि प्रतिबद्ध। हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।

0: रेडियो आदिखोला 105.4।
1: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
2: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
1: ए हो र अंकल, अनि यो चोरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
2: सुन नानी, भिरकोट चोरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
3: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
4: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63-691-0004,
5: सम्पर्क मोबाइल 97484-34684।
6: चोरी घरको मौरी घर उद्योग, भेटकोट नगरपालिका 7 सेन्डा।
7: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
8: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
7: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
8: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
7: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
8: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
7: मोबाइल नम्बर 98560-54313 र 98-41-43-48-32।
8: मूल्य होइन, स्वास्थ्य रोजौं।
9: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
10: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमै प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
9: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
10: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
9: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
7: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
9: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
7: मोबाइल नम्बर 98-65-19076, 98-61-71-90-76 र 98-17-16-82-23।
8: होइन, के भयो, किन बन्द भएको गाडी?
7: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
8: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
7: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
8: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
7: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
11: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
12: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
11: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ 8 जैसी भन्देरा। प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
12: फोन नम्बर 03-4141-502, मोबाइल 98-65-40-502 र 98-60-51-401।
13: नाक छोड़ी कान कान छोड़ी नाक बीमारले कहिले नछोड्ने भयो
1: हैन ए दाई बीमारले फेरि च्यापेको क्या हो गुनगुनाई रहनु भएको त
13: बीमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बीमारले च्यापेको च्यापै छ त नि नानी
1: नातिनुस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंह द्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काफ्नो तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्
13: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
1: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा कुक्ष रोग हाड जोर्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
13: सम्पर्क लुनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 9856085667 आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
13: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
1: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
13: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
1: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
13: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
1: मुटुको जाँच ईसीजी सेवा
13: भाँचिएको हड्डी प्लास्टर सेवा
1: डिजिटल एक्सरे सेवा
13: चिरफार गर्ने
1: थाइराइड जाँच
13: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
1: सर्वसुलभ फार्मेसी सेवा
13: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
1: फोन नम्बर 63441087 मोबाइल 9849701747
14: चिया कस्तो सास गनाएको तिम्रो त
15: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
14: उपचार गर्नु पर्दैन त दाँत दुखे भरेर मात्रै हुन्छ र
15: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
14: यही हाम्रो वालिङ आठ भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खोलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
16: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
1: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029
13: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
1: त्यति कुरामा नि यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
13: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
1: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9856308029
17: दिदी तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ
18: के गर्नु बहिनी खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ
17: दिदी यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो तपाईँको पेटभित्रको बच्चाको के दोष त्यसलाई पनि त असर गर्छ
18: हो र बहिनी मलाई त थाहै थिएन अबबाट यो चुरोट म खाँदै खान्न अरूलाई पनि नखाने सल्लाह दिन्छु
19: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज
20: घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
21: एकदम सही कुरा। आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र
20: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ। त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
21: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
20: आजै सम्पर्क गर्नुहोस्।
21: सम्पर्क सफल फर्निचर उद्योग, भिरकोट छ सुन्दर बजार, वालिङ एक रामबाच्छा, सोरुम भिरकोट एक बहरघारी मेन रोड, वालिङ 8 मोड़, वालिङ नगरपालिका जाने बाटो।
20: सम्पर्क मोबाइल 98560309।
21: सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचर।

0: पर्खा दिमाग कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एन वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
1: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
0: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सपिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
1: मोबाइल 9815546496।
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
3: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
2: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
3: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
4: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटुरोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
3: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
5: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
6: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
5: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
4: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
7: यदि महिलाहरूमा बारम्बार गर्भ फेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
4: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
8: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
9: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
8: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
10: सुख दुःखका तरेलीहरूसँग रम्दै
11: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आधी खोला जस्तै सदा बगिरहने।
10: तपाईँको मनको ढुकढुकी आधी खोलाको स्पन्दन।
11: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आधी खोला
10: 105.4 मेगाहर्ज।
12: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
13: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
12: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
13: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
12: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
13: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साथ फेर तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा

0: तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
0: बरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 98 0661 48 870 र 98 65 94 497।
0: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
3: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
3: ए, कुरो त्यस्तो पो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
3: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 98 560 54 963, 98 560 55 104 र 98 028 47 723।
4: यति बेला हो घर आउने? 5 बजे अफिस छुट्टी हुन्छ, कहाँ गएको थियौ? सबैजना अफिस जान्छन् त, न फोन उठाउँछौ। घर परिवारको अवस्था व्यस्त केही छैन है? बाहिरै बस्छ, भित्र छिर्नु पर्दैन।

0: नहेर आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जेल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र ल ल के छुटेछ टिपेर देऊ त, म एन्जेल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 9847621380।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
0: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
0: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
0: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक,
2: मोबाइल नम्बर 9556054313 र 9141348 32।
0: मूल्य होइन स्वास्थ्य रोजौ।
3: डिजिटल इन्जोय बतास।
4: गर्लफ्रेन्ड गीताञ्जली
5: छ जिगु प्राण ख जिगु सास अले जिगु जीवन ख छ जिगु फुक्क ख जी छन्त यक्को मतिना जी छन्त यक्को यक्को मतिना।

0: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
0: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादि तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
1: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रुफ राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि। मोबाइल 9855051068 र 9673707071। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
2: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु, बरु कहाँबाट ल्याएस यो जुत्ता?
2: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
2: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
2: मोबाइल नम्बर 9840686005।

0: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइल मात्रै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेरो दिस स्याङ्चा।
1: फोन 0340 46600।

0: तपाईं घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, बिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
0: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
1: फोन 063-4141-258।
2: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
3: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडौले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
2: मलाई नि रैथाने जातका बिउहरू र गडौले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
3: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडौले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
2: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 063-4141-696।

0: रेडियो आदि खुला 105.4
1: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। भोटेकोशी बाढ़ी प्रभावितहरूका लागि उद्धारदेखि राहतसम्म सरकारको विशेष प्याकेज। भदौ 22 राष्ट्रिय शोक, 23 गते जेन्जी शहीद दिवसमा सार्वजनिक विदा। चीनतर्फ रोकिएका 1400 नेपालीलाई स्वदेश ल्याइने।
2: हाम्रो सोशल मीडियातिर अलिकति एउटा खबर के फैलिएको जस्तो देखियो भने त्यो चाइना साइडमा हराएका नेपालीहरू भेटिएर फर्किएका हुन् भन्ने खालको देखियो, त्यो होइन। उहाँहरू पहिले त्यही केरुङकै एरियामा हुनुहुन्थ्यो।
1: आज साँझसम्म बाढ़ीमा परेका 1252 जनाको शव फेला। लाङटाङ जलविद्युत सुरुङमा 2 शव भेटिए, खोजी कार्य जारी। सुरुङमा फँसेकाको उद्धारमा ढिलाइ नगर्न सांसदहरूको माग।
3: वैज्ञानिक टोलीको निर्माण गरियोस् कि सामान्य प्रतिकारले मात्रै भएन, हिमालय क्षेत्रको प्रतिकारको लागि अलग्गै व्यवस्था हुनुपर्छ।
1: नुवाकोटका 90% क्षेत्रमा विद्युत सेवा पुनः सुचारू। द्रुत मार्गको सबैभन्दा लामो सुरुङ ब्रेक थ्रू। मस्याङदी नदीमा सतर्कता तह पार। तल्लो तटीय क्षेत्रमा उच्च जोखिम। र एसएससी प्रिमियर कपमा मलेसियालाई 6 विकेटले हराउँदै नेपाललाई लगातार दोस्रो जीत।
0: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: बाढ़ीबाट विस्थापित महिला, किशोरी र बालबालिकाको सुरक्षा राज्यको पहिलो प्राथमिकता बन्नुपर्छ। होल्डिङ सेन्टरमा गोपनीयता र सुरक्षित बसोबासको अभावले विपदमा परेकामाथि थप जोखिम निम्त्याउनु हुँदैन। सरकारले तत्काल छुट्टै सुरक्षित आवास, पर्याप्त प्रकाश, सुरक्षा र आवश्यक स्वास्थ्य तथा मनोसामाजिक सेवा सुनिश्चित गर्नुपर्छ। विपदको पीड़ामा रहेका महिला र बालबालिकालाई थप भय होइन, राज्यको भरोसा र सुरक्षित वातावरण दिनु आजको मुख्य दायित्व हो। अब खबर सन्तोषी रावलबाट।
4: सरकारले रसुवाको भोटेकोशी बाढ़ीमा ज्यान गुमाएकाको सम्मानमा भदौ 22 गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। सो दिन देशभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। त्यस्तै सरकारले भदौ 23 गते जेएनजी शहीद दिवसका अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले बाढ़ी प्रभावितको उद्धार, राहत र पुनस्थापना सम्बन्धी विभिन्न निर्णय समेत गरेको छ। पछि खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी र राष्ट्र सेवा कर्मचारीलाई सरकारले जोखिम भत्ता र खाजा खर्च दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले उद्धारका क्रममा घाइते हुने सुरक्षाकर्मी तथा कर्मचारीको निशुल्क उपचार गर्ने निर्णय पनि गरेको छ। उद्धार तथा खोजीका क्रममा कुनै सुरक्षाकर्मी वा राष्ट्र सेवा कर्मचारीको मृत्यु भएमा उहाँको परिवारलाई 10 लाख रूपियाँ राहत उपलब्ध गराइने गृह मन्त्रालयको प्रस्तावमा सरकारले निर्णय गरेको सरकारका प्रवक्ता स्मित पोखरेलले जानकारी दिनुभयो।
5: विक्रम सम्बत 2083 साल भदौ 23 गते जेएनजी शहीद दिवसको अवसरमा नेपाल राज्यभर सार्वजनिक विदा दिने। अर्को सम्बत 2083 साल भदौ 10 गते नेपाल चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषणबाढ़ीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको 13 दिनको पुण्यतिथिका दिन अर्थात 2083 भदौ 22 गते सोमबार राष्ट्रिय शोक मनाउने। उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूको राष्ट्रिय झण्डा आदि झुकाउने र अन्त्यमा नेपाल प्रशासन सेवा समयीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा श्री नारायण प्रसाद भट्टालाई बढ़ुवा गर्ने र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय कोशी प्रदेशको मुख्य सचिव पदमा प्रतिस्थापन गर्ने।
4: बैठकले एसियाली विकास बैंकबाट प्राप्त हुने 50 लाख अमेरिकी डलर अनुदान बाढ़ी प्रभावितको उद्धार तथा राहतमा प्रयोग गर्ने निर्णय गरेको छ। भोटेकोशी बाढ़ी प्रभावित व्यक्ति, उद्योग तथा व्यवसायलाई राहत, कर तथा महसूल छूट लगायत सहुलियत उपलब्ध गराउने निर्णय पनि भएको छ। सरकारले साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्फत 25,000 मेट्रिक टन चिनी 1% भन्सार महसूलमा आयात गर्न पनि स्वीकृति दिएको छ। बैठकले नारायण प्रसाद भट्टलाई विशिष्ट श्रेणीको सचिव सचिवमा बडुवा गरी कोशी प्रदेशको मुख्य सचिवमा पदस्थापन गर्ने निर्णय समेत गरेको छ। रसुवामा आएको बाढ़ीपछि 501 जना यातायात श्रमिक अझै सम्पर्कविहीन रहेको नेपाल यातायात स्वतन्त्र मजदूर संगठनले जनाएको छ। संगठनले बेपत्ता श्रमिकको तत्काल खोजी गरी यथार्थ विवरण सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। संगठनका अनुसार बाढ़ीबाट प्रारम्भिक रूपमा 563 जना श्रमिक प्रभावित भएका छन् भने 544 मालवाहक तथा सार्वजनिक सवारी साधन क्षतिग्रस्त भएका छन्। हालसम्म 1 जनाको मृत्यु भएको र 17 जना श्रमिक सम्पर्कमा आएका छन्। तर अझै पनि सार्वजनिक सवारी साधन चालकको उद्धार प्राथमिकता नपरेको गुनासो परिवारको छ। सीआईएनसँग कुरा गर्दै बाढ़ीका परेका टाटा सुमो चालक दिदी तेजीमाया बलमा कि मगरले भन्नुभयो,
6: तल आयो भने चाहिँ भगवान जाने बोर्डर छेउमा आयो भने चाहिँ, तर प्रायः जस्तो 8 वर्ष भइसक्यो त्यहाँ चलाएको मेरो भाइले,
7: अहिलेसम्म केही सम्पर्क भएको छैन भाइ?
6: छैन,
7: अरू कतै
6: उसको ग्रुपमै छैन सम्पर्क छैन।
7: सुमोमा कतिजना आउनुहुन्छ?
6: उनीहरूको जस्तो चालकहरू साथीहरू 21 छ, 21 सम्पर्क बिन्छ। त्यस्तो मान्छे लिएर आउने हो नि त, त्यस्तो आफूलाई ज्यानको दाबी गरेर ल्याउने हो नि त उनीहरू गाडी चलाउँदा मान्छे लाने ल्याउने दुनियाँ गर्ने था, उनीहरूको केलाई नाम लिँदैन भनेर भने जस्तो लाग्छ क्या।
4: संगठनले मृतकका परिवारलाई राहत, घाइतेको निशुल्क उपचार तथा विस्थापित श्रमिकको पुनस्थापना र रोजगारी सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ। यसैबीच खोजी उद्धार र राहतका लागि संगठनले 101 सदस्यीय विपद व्यवस्थापन तथा उद्धार समिति गठन गरेको छ। साथै प्रभावित परिवारलाई खाद्यान्न, औषधि, कपड़ा र अस्थायी आवास उपलब्ध गराउन राहत अभियान संचालन गर्ने जनाइएको छ। विपदका कारण संगठनको 12 राष्ट्रिय महाधिवेशनको मिति पनि सारिएको छ। अब महाधिवेशन मंगसिर 19 र 20 गते काठमाडौँमा हुने जनाइएको छ। रसुवा स्थित लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङभित्र 2 शव भेटिएको छ। नेपाली सेनाको उद्धार टोलीले आज सुरुङभित्र खोजी तथा उद्धार गर्ने क्रममा शव फेला पारेको हो। शवको पहिचान भने खुन्न बाँकी रहेको आयोजनाका महाप्रबन्धक विजयमणि भट्टराईले जानकारी दिनुभयो। सुरुङभित्र सेनाको खोजी तथा उद्धार कार्य जारी रहेकाले थप विवरण बेलुकासम्म आउन सक्ने जनाएको छ। आयोजना प्रशासनका अनुसार कुल 60 कर्मचारी तथा कामदार मध्ये 19 जना सम्पर्कमा आएका छन् भने 39 जना अझै बेपत्ता रहेका छन्। यसैबीच प्रख्यात अस्ट्रेलियन सुरुङ विशेषज्ञ अर्नोल्ड डिक्सले सुरुङभित्रबाट आवाज नआउँदैमा त्यहाँ मानिस जीवित छैनन् भन्ने निष्कर्ष निकाल्न नहुने बताउनु भएको छ। त्रिशुली 3A आयोजनाको उद्धारमा सहयोग रहनुभएका डिक्सले भूमिगत संरचनाभित्र मानिस अपेक्षा भन्दा लामो समयसम्म जीवित रहन सक्ने बताउनु भएको हो। डिक्सका अनुसार सुरुङमा बाहिर ठूलो विनाश भए पनि तापक्रम तुलनात्मक रूपमा स्थिर रहने, मौसमको प्रभाव कम हुने र कतिपय अवस्थामा सास फेर्न मिल्ने हावा वा सुरक्षित ठाउँ जोगिन सक्ने सम्भावना हुन्छ। उहाँले चिली, थाइल्याण्ड, भारत लगायतका विपदका उदाहरण दिँदै नेपालमा पनि आशा नमार्न आग्रह गर्नुभयो। परराष्ट्र मन्त्रालयले रसुवा बाढ़ीपछि जारी खोज उद्धार तथा राहतका प्रयासबारे काठमाण्डुस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई जानकारी गराएको छ। मन्त्रालयका अनुसार चीनको केरूङ क्षेत्रमा करिब 1400 नेपाली रहेका छन्। तीमध्ये करिब 114 जना तातोपानी नाका हुँदै नेपाल फर्किने क्रम छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले केरूङमा रहेका नेपाली हराएको नभई बाढ़ीका कारण सड़क अवरूद्ध भएपछि त्यहाँ रोकिएको स्पष्ट पार्नुभयो।
2: हाम्रो सोशल मिडियातिर अलिकति एउटा खबर के फैलिएको जस्तो देखियो भने त्यो चाइना साइडमा हराएका नेपालीहरू भेटिएर फर्किएका हुन् भन्ने खालको देखियो, त्यो होइन। उहाँहरू पहिले त्यही केरूङकै एरियामा हुनुहुन्थ्यो र यो बाटो यतापट्टिको बाटो बिग्रिएको हुनाले चाहिँ उहाँहरूलाई अर्को वैकल्पिक बाटोबाट ल्याउनलाई हामीले समन्वय गरिरहेको अवस्थामा उहाँहरू तातो पनि तर्फबाट आउँदै हुनुहुन्छ र बाँकी आउन चाहनेहरूलाई पनि जसको खास गरी आउनै पर्ने अवस्था छ, यतापट्टि घर परिवार आफन्तहरू बाढ़ीमा हराएको परेको कारणले गर्दा कोही छिटो आउन चाहनेहरूलाई पनि हामीले छिटै ल्याउनको लागि चिना पक्षसँग हामीले समन्वय गरिरहेका छौं।
4: रसुवा बाढ़ीपछि सुरुङमा फँसेका नागरिकको उद्धार राहत वितरण र क्षतिग्रस्त संरचनाको पुननिर्माणलाई प्रभावकारी बनाउन सांसदहरूले उच्च स्तरीय विशेष समिति गठन गर्न माग गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सुरुङमा फँसेकाहरूको उद्धारमा ढिलाइ नगरे स्वदेशी तथा विदेशी विज्ञ र आधुनिक प्रविधि तत्काल परिचालन गर्न सरकारको ध्यान आकर्षण गराएका हुन्। एमाले प्रमुख सचेतक ऐन महरले सुरुङमा फँसेका नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभयो। सांसद वर्षमान पुनले पनि उद्धारमा प्राविधिक स्रोत र जनशक्ति बढ़ाउन तथा बालबालिका वृद्ध र सुत्केरीलाई राहतमा प्राथमिकता दिनुपर्ने बताउनुभयो। सांसद प्रमिला कुमारी गोलचालले राहत उद्धार तथा पुननिर्माणका लागि उच्च स्तरीय संसदीय समिति बनाउन माग गर्दै अन्तर्राष्ट्रिय सहयोग लिन सरकारलाई आग्रह गर्नुभयो।
3: राष्ट्रिय हिमाली विपद द्रुत प्रतिकार्य र वैज्ञानिक टोलीको निर्माण गरियोस् कि सामान्य प्रतिकार्यले मात्रै भएन हिमालय क्षेत्रको प्रतिकार्यको लागि अलग्गै व्यवस्था हुनुपर्छ।
8: अहिले पनि धेरै नागरिकहरू उद्धारको गुहार गरिरहनु भएको छ, निर्माणाधीन जलविद्युत आयोजनाहरूका टनेलहरूमा फँसिरहनु भएको छ र उद्धारको माग गरिरहनु भएको छ। म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु, छिटो भन्दा छिटो उद्धार गरियोस्, त्यसलाई पहिलो प्राथमिकता दियोस् र सँगसँगै यो सम्पूर्ण कामलाई चाहिँ कामको व्यवस्थापनलाई ध्यान दियोस् भनेर म सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु।
4: रसुवाको भोटेकोसीमा आएको बाढ़ीपछि अवरूद्ध भएको नुवाकोटको विद्युत सेवा करिब 90% क्षेत्रमा पुनः सुचारू भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार चपली देवीघाट दायाँ सर्किट चार्ज भएपछि विदुर तारकेश्वर र बेलकोट गर्डीका अधिकांश क्षेत्रमा विद्युत आपूर्ति सञ्चालनमा आएको हो। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ीमा बेपत्ता भएका मध्ये 1252 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मध्याह 12 बजे जारी गरेको बुलेटिन अनुसार बाढ़ीमा बेपत्ता भएका मध्ये उक्त संख्यामा शव फेला परेको जनाइएको छ। प्राधिकरणका अनुसार रसुवामा 127, नुवाकोटमा 177, धादिङमा 60, गोर्खामा 69, तनहुमा 38, नवलपरासी पूर्वमा 218, नवलपरासी पश्चिममा 208 र चितवनमा 355 जनाको शव फेला परेको हो। प्राधिकरणका अनुसार बाढ़ीमा परि अझै 4216 जना सम्पर्कविहीन छन् भने हालसम्म 11993 जनाको उद्धार गरिएको छ। बाढ़ीमा परि 5135 जना घाइते भएका छन्। सरकारले भोटेकोसी बाढ़ीबाट प्रभावित उद्योग व्यापार तथा व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन विशेष राहत प्याकेज घोषणा गरेको छ। मन्त्री परिषद बैठकले प्रभावित व्यवसायीसँग कर तथा महसुल छूट कर्जा पुनर्संरचना ब्याज सहुलियत र बीमा दावीमा शीघ्र भुक्तानी लगायतका विशेष सुविधा दिने निर्णय गरेको हो। बाढ़ीले पूर्ण रूपमा क्षति भएका व्यावसायिक सवारी मेसिनरी तथा उपकरण पुनः आयात गर्दा भन्सार महसुल छूट दिइनेछ। प्रभावित करदाताले भदौ र असोजको कर विवरण तथा कर कार्तिक 25 गतेसम्म बुझाउन सक्नेछन्। साझा खबरमा अब खेल खबर। एसएससी प्रिमियर कप क्रिकेटमा नेपालले घरेलु टोली मलेसियालाई हराउँदै लगातार दोस्रो जीत हासिल गरेको छ। बाङ्कीमा रहेको वाईएसडी यूकेएम क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले मलेसियालाई 6 विकेटले हरायो। मलेसियाले दिएको 104 रनको लक्ष्य नेपालले 21 ओभर 4 बलमा 4 विकेट गुमाएर भेटायो। नेपालका अर्जुन कुमारले नट आउट, 45 ईशान पाण्डेले 20 रन बनाए। मलेसियाका सैयद अजिज आरिफ उल्लाह, बिरनदीप सिंह र प्रशान्त कुमारले 1-1 विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले 32 ओभर 3 बलमा 103 रन बनाउँदै सबै विकेट गुमायो।
9: सन्तोषी रावल।
1: बाढ़ीपछि अभिभावक विहीन बालबालिकाको सुरक्षा चुनौती।
10: यो समयमा चाहिँ विभिन्न तत्त्वहरूले ललाई पकाई पार्न सक्ने, प्रलोभन पार्न सक्ने पनि हुन सक्छ। यस्ता व्यक्तिहरूलाई पहिचान गर्ने हामीले प्रयास पनि गरेका छौं।
1: राहतसँगै स्वास्थ्य र सुरक्षा सतर्कता आवश्यक। जानकारी सहितको विशेष सामग्री। रसुवा बाढ़ीपछि पुननिर्माणमा सांसदको भूमिका। संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
11: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
1: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन सुरु गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
11: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याऊ।
12: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
1: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
13: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
14: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
13: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
14: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
13: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
14: छोराछोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
13: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलीजुली नेपाली।
12: साझा खबरमा अब मिलीजुली नेपाली। रसुवा बाढ़ीपछि कतिपय बालबालिकाको अभिभावक सम्पर्कमा आएका छैनन्। कतिपय बालबालिका चाहिँ अभिभावकसँगै अस्थायी आश्रय स्थलमै बसिरहेका छन्। विपदका बेलामा बालबालिकाहरू थप जोखिममा पर्ने सम्भावना पनि हुन सक्छ। एकैछिन जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख एसपी विपिन रेग्मीको कुरा सुनौ।
16: हाम्रो यो नुवाकोट जिल्लामा 21 अस्थायी आश्रय स्थलमा चाहिँ 311 बालबालिकाहरू हुनुहुन्छ। यो समयमा चाहिँ विभिन्न तत्त्वहरूले ललाई पकाई पार्न सक्ने, प्रलोभन पार्न सक्ने पनि हुन सक्छ। यस्ता व्यक्तिहरूलाई पहिचान गर्ने हामीले प्रयास पनि गरेका छौँ र विशेष गरी होल्डिङ जो हाम्रो यो अस्थायी आश्रय स्रोत छ त्यसको सुरक्षाको लागि 24 घण्टा तैनात रहने गरी हामीले प्रहरी कर्मचारी खटाएका छौँ। त्यसको म्यानेजमेन्टको पाटोमा स्थानीय पालिका प्रमुख, वडा अध्यक्षहरू, जनप्रतिनिधिहरूलाई हामीले यसमा समन्वय गरेर हामीले यो काम अहिले अगाडि बढाएका छौँ। बालबालिकाहरूको संरक्षणको लागि हामीले विशेष टिम पनि परिचालन गरेका छौँ। विशेष गरी यो पोस्ट ट्रोमाटिक डिसअर्डर हुन सक्ने अवस्थालाई मध्यनजर गरेर विभिन्न मानसिक परामर्शको काम पनि हामीले शुरू गरेका छौँ। त्यसै गरी विभिन्न नाकाहरूमा अहिले नाका विशेष गरी यो बाहिर जाने बाटो भनेको नुवाकोट जिल्लाबाट गुर्जे भन्ज्याङको बाटोमा विशेष टोखा सहरी सड़क खण्ड मात्रै अहिले छ सञ्चालनमा। टोखा सहरी सड़क खण्डमा विशेष गरी हामीले माथि छहरे र टोखामा चाहिँ सवारी साधनहरू जाने बालबालिका शङ्खा लागेमा अथवा त्यो अवस्थामा हामीले सोधपुछ गरेर चाहिँ पठाउने गरेका छौँ।
12: रसुवाको उत्तर गया गाउँपालिकाले बाढ़ी प्रभावित घर परिवारलाई राहत वितरण गरिरहेको छ। घर नभएका र परिवारका सदस्य गुमाएकाको परिवारलाई पहिलो प्राथमिकता दिएर पालिकाले राहत सामग्री वितरण गरिरहेको छ। यो राहत प्याकेजमा महिलाहरूका लागि अति आवश्यक सामग्री समेत रहेको उपाध्यक्ष चमेली गुरूङको भनाई छ।
17: उत्तर गया 5 बोगटीटार केन्द्र बनाएर सबै आउने साथीहरू संघ संस्थाहरूबाट मेन स्टोर दाखिला गर्ने अनि यहाँबाट चाहिँ हाम्रो पालिकाले प्याकेज बनाएर चाहिँ सम्बन्धित समुदायमा होल्डिङ सेन्टरमा पुर्याउने कामहरू भइरहेछ। कसैले कस्तो सहयोग गर्नुभएको छ, कसैले कस्तो सहयोग गर्नुभएको छ होइन, त्यो सबैले हामीले प्याकेजिङ गरेछन्। स्टोर दाखिला गरेपछि त्यहाँबाट आइपुगिरहेछ। महिलाहरूको चाहिँ अन्डरवेयरदेखिको लिएर सेन्टरी प्याडदेखि लिएर नङ्कटहरूदेखि लिएर होइन साबुन रन्धन ब्रस त्यस्तै त्यस्तै हुन्छ। मिहिन र परिवारहरू मिसिङ भएर ठुलो क्षति भएको छ नि उहाँहरूलाई चाहिँ त्यो प्याकेज हो। अरू नर्मल घर भएको र खानेकुरा खाद्यान्न सङ्कट परेकोलाई चाहिँ खाद्यान्न मात्रै। यता त दुईटा वडामा सडक सञ्जाल छ, पारि तिनवटा वडामा धेरै थोरै हिलबाट पनि लगिरहेको छ। अनि अर्को एउटा हिजोबाट एउटा वैकल्पिक खाटी हुँदै जाने एउटा बाटो भेटेछ। यहाँबाट चाहिँ दुईटा संस्थाको साथीहरूले थोरै थोरै राहतहरू पनि पुर्याउनु भएको छ खाद्यान्नमा।
12: बाढी प्रभावित रसुवा नुवाकोट लगायतका जिल्लामा मरेका पशुपन्छी सुरक्षित विसर्जन र जैविक सुरक्षाका लागि औषधि उपचार सहितको प्राविधिक टोलीले काम गरिरहेको छ। यो टोलीले घाइते पशुपन्छीहरूको उद्धार आकस्मिक उपचार समेत गर्दै आएको छ। पशु सेवा विभागले स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको छ। तपाईहरूको ओरपर पनि मरेका पशुपन्छी घाइते र आकस्मिक उपचार गर्नुपर्ने छ भने आफ्नो पालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न सक्नुहुनेछ। बाढ़ी प्रभावित क्षेत्रहरूमा झाडा पखालाको समस्या हुन सक्ने सम्भावना रहेको स्वास्थ्य कर्मीहरूले बताएका छन्। झाडा पखाला लाग्न नदिन पानी शुद्ध गरेर पिउन स्वास्थ्य कर्मीहरूले सुझाव दिइरहेका छन्। उमालेर क्लोरिन चक्की वा थोपा प्रयोग गरेर पनि शुद्ध बनाउन सकिन्छ। यदि झाडा पखाला लागेहाले सबै उमेरका मानिसहरूले जीवनजल पर्याप्त खानुपर्छ। यस्तो बेलामा जाउलो दाल शर्बत जस्ता झोलिलो चीज खाँदा स्वास्थ्यलाई फाइदा पुग्छ।
1: मर्स्याङ्गदी नदीमा पानीको सतह सतर्कता तह पार गर्दै लगातार बढ़िरहेको बाढ़ी पूर्वानुमान शाखाले जनाएको छ। शाखाका अनुसार भकुण्डे बेसी स्थित जल मापन केन्द्रमा नदीको जल सतह सतर्कता तह भन्दा माथि पुगेको हो। पानीको सतह अझै बढ़दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्रका वासिन्दालाई बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको सीआईएनसँग कुरा गर्दै शाखा प्रमुख विनोद पराजुलीले बताउनुभयो। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ीपछिको पुननिर्माण र व्यवस्थापनमा सहजीकरण गर्दै सांसदहरू
18: हाम्रो पुननिर्माणको गति रोकिँदैन, मैले सदन र सरकारको ध्यान जाजरकोटप्रति आकृष्ट गरेको छु।
1: जाजरकोट भूकम्पपछिको पुननिर्माणको सिकाई रसुवा बाढ़ीमा प्रयोग गर्न सकिने संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: क्या सुविधा लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
20: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको हेलो सांसदमा हामीसँग संवादका लागि जाजरकोटबाट निर्वाचित सांसद खड्ग बहादुर बुढा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिसजी।
21: धन्यवाद लीलजी।
20: तपाईसँग कुराकानी गर्नुभन्दा केही समय अगाडिसम्म तपाई रसुवाको भोटेकोशी बाढ़ीमा बेपत्ता भएका आफ्नो जिल्लाका नागरिकको खोजी तथा उद्धारका लागि विभिन्न ठाउँमा मोहतारी रहनु भएको थियो। खास के हो जाजरकोटको कति व्यक्तिहरू अहिले रसुवाको भोटेकोशी यो बाढ़ीमा बेपत्ता हुनु भएको अथवा बेखबर भएको भन्ने के छ जानकारी?
21: भोटेकोशी बाढ़ीको लगत्तै भोलिपल्ट म त्यहाँ प्रभावित क्षेत्रमा पुगेको थिएँ।
20: रसुवामै पुग्नु?
21: म रसुवा नुवाकोट रसुवामा चाहिँ त्यहाँ पुगेको थिएँ। खास गरी दुईटा जिल्लाका केही स्थानमा मात्रै धेरै सबै ठाउँमा जान सकिने अवस्था थिएन।
20: जाजरकोटका बासिन्दाहरू पनि थियो
21: अनि यहाँ चाहिँ मेरो चाहिँ जिल्लाको धेरै दर्जन बढी नागरिकहरू त्यहाँ केही चाहिँ त्यो चाहिँ यानी नेपाल विद्युत प्राधिकरण अन्तर्गतको चाहिँ त्यहाँ इन्जिनियर मेकानिकल इन्जिनियरमा महेन्द्र विक्रम साई लगायतका धेरैमा अरू साथीहरू त्यहाँ कामदारको रूपमा कोही चाहिँ गाइडको रूपमा चाहिँ पर्यटनलाई गाइडका रूपमा चाहिँ उहाँहरू हुनुहुन्थ्यो।
20: र धेरै व्यक्तिहरू सुरुङमा फसेको भन्ने पनि हो कि अथवा बगायो कि भन्ने
21: होइन। हामीलाई अहिले त्यहाँको त्यहाँ भित्रबाट निस्केका जो भाग्न सफल हुनुभएको छ उहाँहरू र त्यहाँको स्थानीय वासीहरूले 6 हाइड्रो पावरमा सम्पन्न भएका त्यो चालु अवस्थामा र केही निर्माणाधीन चाहिँ हाइड्रोहरूमा दक्ष प्राविधिक त्यहाँ कामदार लगायतका चाहिँ व्यक्तिहरू फसेको भन्ने कुरा चाहिँ आइरहेको छ।
20: जाजरकोटका व्यक्तिहरू चाहिँ कुन कुन हाइड्रोमा कता कता हुनुहुन्थ्यो?
21: अहिलेसम्म तथ्याङ्कमा हामीलाई चाहिँ सूचना भए अनुसार त्रिशुली अपर त्रिशुली एमा हाम्रो चाहिँ इन्जिनियर महेन्द्र विक्रम साई
20: जो त्यहाँ चाहिँ त्यो हाइड्रोमा विगत समय लामो समयदेखि काम गरिराख्नु भएको थियो नेपाल विद्युत प्राधिकरणको कर्मचारी हो उहाँ हराइराख्नु भएको छ र अरू चाहिँ त्यो जो गाइडका रूपमा काम गर्नुहुन्थ्यो भैरी नगरपालिका एक निवासी रत्नबहादुर रोकाए उहाँ पनि हराउनु भएको छ अर्को एकजना हाम्रो बहिनी हराइराख्नु भएको छ अहिले हामीसँग सूचनामा हामीलाई चाहिँ उहाँको परिवार र आफन्तहरूले दिएको सूचना अनुसार तीनजना चाहिँ हराइराखेको र अर्को हामीले त्यहीँबाट केहीको चाहिँ उत्तरगा गाउँपालिकाबाट कुहीको चाहिँ हामीले त्यो गोसाईकुण्ड गाउँपालिकाबाट हिलीबाट रेस्क्यू गरेर जाजुकोट पठाइसकेका
0: उद्धारमा पनि आउनु भएको थियो
20: होइन उद्धार
0: कतिजनाको उद्धार भयो
20: नौजना चाहिँ उद्धार भयो र उहाँहरू सँगैका अरू अन्य जिल्लाका उहाँका साथीहरूको पनि हामीले त्यहाँबाट उद्धार गरेका छौँ
0: जस्तो तपाईँको सक्रियतापछि थप अझ बढी ध्यान दिएर उद्धार हुने हो कि अथवा तपाईँले के पाउनुभयो त्यहाँको अहिले पछिल्लो अवस्था
20: होइन जो चाहिँ उहाँ त्यहाँ त्यो बारीबाट भागेर बस्नुभएको थियो उहाँहरूलाई हामीले तत्काल रेस्क्यू गर्यौं हामीले त्यहाँ आफै हामी लागेर रेस्क्यू गर्यौं त्यहाँ जो चाहिँ समिति छ प्रमुख जिल्ला अधिकारी चाहिँ रसुवाको प्रमुख जिल्ला अधिकारीज्यू नुवाकोटको प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षाका चाहिँ साथीहरूसँग हामीले कोर्डिनेट गरेर हिँडीमाट मार्फत हामीले रेस्क्यू गर्यौं जो अब चाहिँ हामीलाई अत्यन्तै चिन्ता लागेको भनेको हामी संसद चलिरहेछ हिजो पनि हामीले हाम्रो दलको नेता माननीय विश्वनाथ आङदेम्बे लगायतका राजनीतिक हाम्रो चाहिँ संसदमा प्रतिनिधित्व गर्नुहुने राजनीतिक दलका नेताहरूले यो रेस्क्यू चाहिँ प्रभावकारी भएन सरकारले जे किसिमको चाहिँ अपेक्षा नागरिकले अपेक्षा गरेका थिए त्यो अपेक्षा अनुसार काम हुन सकेन निर्णय हामी सबैको त्यहाँ संसद
0: तपाईँले त्यहाँ रसुवा र नुवाकोटको विभिन्न ठाउँको त्यहाँ अवलोकन गरेर आउँदाखेरि यसो गरी सरकारले अथवा सुरक्षा निकायले तदारुकता देखाएको भए अझ राम्रो हुन्थ्यो भन्ने के लागिरहेको छ
20: होइन सरकारले जे प्रयत्न गर्नुपर्थ्यो त्यो गरिराखेको छैन
0: जाजरकोट भूकम्प लगायत अघि तपाईँले अरू भूकम्पको बेलामा पनि जाजरकोट पनि प्रभावित भयो जाजरकोटको त्यस्तो उद्धार अथवा पुनस्थापनाको कुनै त्यस्तो मोडेल छ जसलाई अहिले रसुवा र नुवाकोटको यो बाढ़ीको उद्धार अथवा पुनस्थापनासँग लिएर यसलाई अभ्यास गर्न सकिन्छ सकारात्मक रूपमा
20: जाजरकोट भूकम्प 2080 कार्तिक 17 गते गयो आज करिब 3 वर्ष बित्नै लाग्यो त्यो भूकम्पले अस्ति भर्खरै जाजुकोटमा एउटा ठूलो बाढ़ी तपाईँलाई थाहा छ कि ठूलो चाहिँ बाढ़ी पहिरोले त्यहाँका 6 जना जाजुकोटका दाजुभाइ दिदीबहिनीहरूले ज्यान गुमाउनु पर्यो आज 100 नागरिकहरू 100 परिवारहरू आज विस्थापित हुनु परेको छ त्यहाँ हामीले त्यो
0: नुवाकोटको यो बाढ़ीको उद्धार अथवा पुनस्थापनासँग लिएर यसलाई अभ्यास गर्न सकिन्छ सकारात्मक रूपमा
20: जाजुकोट भूकम्प 2080 कार्तिक 17 गते गयो आज करिब 3 वर्ष

0: पीएचएल सम्पन्न भएर भेरिफिकेशन भइसकेका घरहरू मध्येबाट एउटा घर यही भदौ महिनामा मैले उद्घाटन एउटा घर समुद्घाटन गरेर चाहिँ आएको छु। त्यो पूर्णिमाले गति लिन्छ र लियोस् भनेर हामी सबै आम चाहिँ त्यहाँको भूकम्प पीड़ितहरू लागिरहेको बेला
1: तपाईँले उद्घाटन गर्नुभयो,
0: हजारौं घर छ हजुर, त्यहाँ हजारौं घर छ भनेको मतलब हामीले त्यो सुसम उद्घाटन नै ठूलो कुरा थियो, किनभने विभिन्न नेपालकै प्रक्रियाहरू डीडीएदेखि लिएर अन्य चाहिँ नीतिगत चाहिँ समस्या अल्झनहरू लाई फुकाउनु गाँठो फुकाउनु नै पहिलो घर भनेको त शुरूआत चाहिँ गर्नु भनेको नै हाफ चाहिँ सिद्धिनु भन्छ नि।
1: त्यो शुरूआत गर्नको लागि तीन वर्ष छिटो भयो कि
0: एकदम धेरै ढिला नि हजुर, यो छिटो भन्ने त कुरै भएन नि, हामी धेरै ढिला भयौं, विभिन्न चाहिँ बाधा अडचनका बीचमा चाहिँ हामीले कमसेकम एउटा घरबाट शुरूआत गरेका छौं। अब त्यो स्पीड लिन्छ, त्यो गति लिन्छ र यद्यपि हामीले अब यो हामीलाई आसामका जाजुकोटबाट मलाई मेरो मतदाताहरूले कमसेकम जाजुकोटीहरूले अहिले के चिन्ता व्यक्त गरिराख्नु भएको छ भने नेपाल एउटा साधन स्रोतका हिसाबले अत्यन्तै चाहिने भनौँ न कमजोर राष्ट्र हो र यो बीच बेला बेला हाम्रा विपत्तिहरू मतलब यो चाहिँ डिजास्टरहरू प्राकृतिक प्रकोपहरू नेपालमा आइराख्ने चाहिने कन्डिसनले यो पछिल्लो भोटेको सिको यो वितण्डाले हाम्रो पुनर्निर्माण कहिले प्रभावित हुन्छ कि मान्यज्यू भनेर चिन्ता गरिराख्नु भएको छ।
2: समाज श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। भोटेकोशी बाढ़ी प्रभावितहरूका लागि उद्धारदेखि राहतसम्म सरकारको विशेष प्याकेज घोषणा, भदौ 22 मा राष्ट्रिय शोक, 23 गते जेएनजी शहीद दिवसमा सार्वजनिक विदा दिने निर्णय गरिएको छ। चीनतर्फ रोकिएका 1400 नेपालीलाई स्वदेश ल्याइने भएको छ। आज साँझसम्म बाढ़ीमा परेका 1252 जनाको शव फेला परेको छ। लाङटाङ जलविद्युत सुरुङमा 2 जनाको शव भेटिएको छ। खोजी कार्य अझै जारी छ। सुरुङमा फँसेको व्यक्तिहरूको उद्धार मा ढिलाई नगर्न सांसदहरूको माग रहेको छ। नुवाकोटका 90% क्षेत्रमा विद्युत सेवा पुनः सुचारू भएको छ। द्रुत मार्गको
3: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
4: यस समयको साथमा जेतु सुनसादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
3: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिखोला 105.4
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 9849618921 र 9842939।

0: के सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो? मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि। सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साक्षर गर्न पनि सजिलो होस्। त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु? आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-440-235, मोबाइल नम्बर 98-560-55-250।
2: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ।
2: ए, त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
3: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
1: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुन चाँदी पसल वालिङमा विवाह व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
4: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश,
5: जितु सुन चाँदी पसल वालिङ 8 भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
1: सम्पर्क मोबाइल नम्बर 98-462-25-767 र 98-066-17-137।
4: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: ए अंकल, गाला में हाथ राखेर अध्यारो मुख लाएर बस्ते हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू: मुख कनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9860221629 र 9861868251।
3: ओएमजी श्रेया, कसम, तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
4: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
3: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
4: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
3: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
4: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
3: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
4: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
5: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
6: ग्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
4: सम्पर्क मोबाइल 9842698145।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मूत्ररोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-44-594।
0: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
3: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
3: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देशीय सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि योगपीठको आडैमा सम्पर्क नम्बर 063-44-146-696।

0: यो किचनको डेकोरेसन देखेपछि त खाना बनाउनै मन लाग्दैन मलाई त।
1: हेर हेर भाँडा सबै फेकेर नरिसाऊ न तिमी। भकुण्डेको बाबा फर्निचरमा तिमीले खोजेको जस्तै किचन डेकोरेसन बनाउँछ, त्यही गइहाले भइहाल्छ नि।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद किसको नमस्कार। आजको कार्यक्रममा जल विद्युत आयोजनामा फँसेकाहरूको उद्धार र खोजी जारी।
1: आज रातिसम्म टनेलमा एक्सकाभेटर सिलाइसक्ने प्लान गरेको छ।
2: ल्याक अफ इक्विपमेन्टले गर्दा अब काम चार दिन भयो, आज प्रोग्रेस त्यति इफेक्टिभ छैन।
0: बाढ़ीले पुरेका र ढालेका घर पसलका धनीहरू आफैलाई सान्त्वना दिँदै,
3: सामानको त कुरै भएन, मान्छे बाँचे त्यही ठुलो कुरा, हामीलाई कति मान्छे बगायो, कति लास भेटेन,
4: धेरै सामानहरू पुरिएको छन्, रहेछ भने सिकौला, नरहे भने त्यो पनि अब छिट्टै बुझाउनु पर्ने अवस्था छ।
0: र चिन्ता खपसेका 114 नेपाली तातो पानी नाका हुँदै नेपाल प्रवेश। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
5: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। मौसम सम्बन्धी संयुक्त राष्ट्र संघीय निकाय डब्ल्यूएमओ की प्रमुखले अत्यधिक शक्तिशाली एल निन्यो मौसमी अवस्थाका असरहरूसँग जुझ्नका लागि आवश्यक कदम चाल्न सरकारहरूलाई आग्रह गरेकी छन्। उक्त मौसमी अवस्था आउँदा महिनाहरूमा झन सशक्त हुने अपेक्षा गरिएको छ, जसका कारण विश्वका कतिपय हिस्सामा खडेरी तथा बाढ़ी निम्ति नै पूर्वानुमान छ। डब्ल्यूएमओ की प्रमुख सेलेस्टे साउलोले तथ्याङ्क राख्न थालिएताकै प्रशान्त महासागरको तापक्रम बढ़ेको बताइन्। उनले खाद्यान्न आपूर्ति प्रणाली एवं मूल्यमा असर पार्ने गरी उष्ण लहर र पानी पर्ने प्रवृत्तिमा हुने परिवर्तनसँग जुझ्नका लागि योजनाहरू बनाउन आग्रह समेत गरिन्। भदौ 10 गतेको विनाशकारी बाढ़ीमा पनि ज्यान गुमाउने मानिसहरूको संख्या बढ़िरहँदा नेपाल सरकारले आउँदो सोमबार राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ। भदौ 22 गते बाढ़ी आएको 13 दिन पुग्नेछ। मन्त्री परिषदको बैठकले आज गरेको निर्णय सुनाउँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले संचारकर्मीसँग भने,
6: अकल्पनीय भीषण बाढ़ीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको 13 दिनको पुण्यतिथिका दिन अर्थात 2083 भदौ 22 गते सोमबार राष्ट्रिय शोक मनाउने, उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूको राष्ट्रिय झण्डा आदि झुकाउने।
5: नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेल। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबारको बाढ़ीबाट मृत्यु हुनेको संख्या 1250 नाघेको छ भने 5000 भन्दा बढ़ी व्यक्ति अझै हराइरहेका छन्। जल विद्युत आयोजनाका सुरुङभित्र फँसेका ठानिएका मानिसहरूको खोजी प्रयास जारी रहेको अधिकारीहरूले बताएका छन्। इण्डोनेसियामा निशुल्क सरकारी खाजा खाएका थप 100 विद्यार्थी तथा शिक्षकहरू बिरामी परेका छन्। सेन्ट्रल जाभा स्थित एउटा विद्यालयका प्रधानाध्यापकले बताए अनुसार कुखुराको सेकेको मासु खाँदा 700 भन्दा बढ़ी विद्यार्थी र 25 शिक्षकलाई झाडाबान्ता लागेको छ। स्वास्थ्य सम्बन्धी एउटा संसदीय समितिका एक सदस्यले छुटै 3 स्थानमा निशुल्क सरकारी खाजा खाएका करिब 1000 भन्दा बढ़ी व्यक्ति बिरामी परेका बताएका छन्। वेस्ट अफ्रिकाबाट स्पेनको केनेरी टापु पुग्ने प्रयासका क्रममा 80 भन्दा बढ़ी आप्रवासीहरूको ज्यान गएको ठानिएको छ। स्पेनी उद्धार टोलीहरूले बाँच्न सफल 44 एउटा डुंगाबाट उद्धार गरेका छन् भने 5 शव फेला पारेका छन्। उक्त डुंगालाई ग्रान केनेरियामा उनीहरूले बिहिबार भेटेका हुन्। लामो यात्राका क्रममा ज्यान गुमाउनेमा धेरै महिला तथा बालबालिका रहेका ठानिएको छ। र स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले उत्तर अफ्रिकी भूभाग सिउटामा हजारौं आप्रवासीहरू छिराउने षड्यन्त्र मोरक्कोले गरेको कुराको कुनै ठोस प्रमाण नभेटिएको बताएका छन्। संसदलाई सम्बोधन गर्ने क्रममा उनले भने, गत जुलाईमा 70,000 भन्दा बढ़ी आप्रवासीहरू सीमाभित्र छिर्ने कल्पना कसैले पनि गरेको थिएन। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। भोटेकोशीमा आएको बाढ़ीपछि सम्पर्कविहीन भएकाहरूको संख्या 5000 नाघेको अधिकारीहरूले जनाएका छन्। उनीहरूका अनुसार 1250 भन्दा धेरै शव भेटिएका छन्। गत बुधबार आएको बाढ़ीले प्रभावित तुल्याएका क्षेत्रबाट 12,000 भन्दा धेरैको उद्धार गरिएको अधिकारीहरूको भनाइ छ। प्रस्तुत छ रिपोर्ट। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले केही रहि दिएको जानकारी अनुसार करिब 600 विदेशी सहित झण्डै 5100 नागरिकहरू अझै सम्पर्कविहीन छन्। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार खोज, उद्धार, राहत तथा उपचारमा 21,000 भन्दा धेरै सुरक्षाकर्मीहरू परिचालित छन्। थप जानकारी दिँदै महतले भनिन्,
7: बाढ़ीमा परि मृत्यु भएका व्यक्तिहरूको 1259 शव फेला परेको छ। केही शवहरू सगला छैनन्। विभिन्न मानव अंग मात्र पनि संकलन गरिएको छ। हालसम्म 95 शव शनाखत भई परिवारले बुझी सक्नु भएको छ। त्यसै गरी 5083 व्यक्ति सम्पर्क विहीन रहेको तथ्याङ्क प्राप्त भएको छ। यसमा 583 जना विदेशी नागरिक हुनुहुन्छ। बेपत्ता हुनेमा सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, स्थानीय बासिन्दा, विभिन्न पेशामा आबद्ध नागरिक एवं बाल बालिका लगायतका हुनुहुन्छ।
0: उनका अनुसार रसुवा र नुवाकोटमा विभिन्न जलविद्युत आयोजनामा फँसेकाहरूको उद्धार प्रयास अहिले जारी छ। त्यसबारे प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती आशावादी देखिए।
8: टनेलको अपरेशनलाई पनि कन्टिन्यू नै हामीले राखेका छौं। अझै पनि केही होप, केही आशा छ, हामीले चाहिँ जीवितै उद्धार होस् भन्ने चाहिँ कामना पनि हामी गर्दछौ।
0: अहिले धेरैको चासो कैयौं व्यक्तिहरू फँसेको भनिएका जलविद्युत आयोजनामा भइरहेको उद्धार प्रयासमा केन्द्रित पाइन्छ। त्यसै मध्येको एक हो माथिल्लो त्रिशुली 3A को सुरुङमा फँसेका भनिएकाहरूको उद्धार प्रयास। नेपाली सेनाको विपद व्यवस्थापन गणका प्रमुख सेनानी गंगा बरालले उद्धार टोलीको नेतृत्व गरिरहेका छन्। हाम्रा साथी फणिन्द्र दाहालले आज उनीसँग आयोजना स्थलमै त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी मागेका थिए।
9: जुन दिन चाहिँ बाढी गयो त्यसको भोलिपल्ट स्पेशल फोर्सले आएर यहाँ के गर्यो, रेडी गरिसकेपछि स्पेशल फोर्सले त्यो दिन हिट बेस बनाएर बसेर यहाँको सिचुएसन प्रतिवेदन गरिसकेपछि भोलिपल्ट पोलिस स्पेसल सर्च एण्ड रेस्क्यू टिम लगायत इन्जिनियरको टिमहरू यहाँ आएर बिहानदेखि काम गर्न सुरु गर्यो। सबभन्दा ठुलो च्यालेन्जेस हामीलाई के भयो भनेदेखि यो जुन ठाउँमा हामी हाम्रो स्पेसल फोर्स चाहिँ ल्यान्ड भएको थियो त्यो ठाउँबाट यहाँ आइपुग्नै बाटो बनाउनलाई चाहिँ हामीलाई एक दिन एक रात लाग्यो एस्काभेटरले बाटो बनाएर आइपुग्न र यहाँ आइपुगिसकेपछि सुरुमा हामीले दुईटा अप्सनमा काम गरिरहेको थियौँ। पहिलो अप्सनमा डाइरेक्ट भटकल्ली तल झरेर चाहिँ फास्ट वेबाट भित्र सिधै अप्सनमा काम गरेका थियौँ तर त्यो अप्सन काम गर्दा गर्दा बिचमा गएर चाहिँ त्यो फेल भयो र सँगसँगै हामीले सेकेन्ड अप्सनमा अहिले जुन यो देख्नुहुन्छ यो पछाडिबाट खोल्ने अप्सन त्यो काम गरिरहेको थियौँ त्यो चाहिँ अहिलेसम्म स्टिल चलिरहेको छ र त्यो सेकेन्ड अप्सन र जुन चाहिँ 99% पोसिबल हुने अप्सन हो यो अप्सनको काम अहिले हामीले टनेलको ठ्याक्कै मुखमा पुगिसकेको छौँ। अब आज लगभग आजको रातिसम्ममा चाहिँ हामीले टनेलमा एस्काभेटर छिराइसक्ने प्लान गरेको छौँ र यहाँ सबभन्दा ठुलो च्यालेन्जेस वेदरको च्यालेन्जेसले गर्दाखेरि काम गरे गरे गर्दा गर्दै त्यो राति फेरि खोलामा बाढी आउने अथवा माथिबाट बाढी आएर हामीले काम गरेको चाहिँ सोप्ने र अर्को इक्विपमेन्टहरूको च्यालेन्जेस थियो सुरुमा तर अहिले चाहिँ नेपाली सेनाको चाहिँ हेलिकप्टरहरू चाहिँ MI-17 हेलिकप्टरहरूले सर्टेन इक्विपमेन्टहरू झारिसकेको छ त्यसै गरी गाउँपालिकासँग कोर्डिनेसन गरेर पालिकामा उपलब्ध भएका स्क्याभेटरहरू ल्याइसकेका छ। जुन ठाउँमा एउटा पनि इक्विपमेन्ट नभएको ठाउँमा आजसम्म आएको हामीले 7 हेभी र लाइट स्क्याभेटरहरू ल्याइसकेका छौँ भने जेनेरेटरहरू अहिले चाहिँ प्रशस्त मात्रामा चाहिँ यहाँ हामीले ल्याइसकेका छौँ।
10: अब आज 9 दिन हो अहिले यो पोइन्टमा तपाईँहरूको अपेक्षा के छ?
9: अझै पनि हामी चाहिँ एकदम होपफुल छौँ, एकदमै होपफुल छौँ। किनभने के कारणले होपफुल छौँ भने जुन बेला हामीले टनेल ब्रेक गर्यौँ टनेल ब्रेक गर्दाखेरि भित्रबाट सङ्गलो पानी बगिरहेको छ जसले गर्दाखेरि भित्र थुनिएका मान्छेहरूले यदि त्यो सङ्गलो पानी पिइरहेको छन् र उहाँहरूले चाहिँ अक्सिजन कतै न कतैबाट चाहिँ पास भएको अवस्था छ भने डेफिनेटली पानी र अक्सिजन भयो भने मान्छेले धेरै लामै टाइम बाँच्न सक्छ भन्ने हिसाबले चाहिँ हामी होपफुल नै।
0: उनी थिए नेपाली सेनाका प्रमुख सेनानी गंगा बराल। अर्को जलविद्युत आयोजना माथिल्लो त्रिशुली 3B को कार्यालय र कर्मचारीका आवास पूरिएका छन्। उक्त परियोजना निर्माण गरिरहेको त्रिशुली जलविद्युत कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक आनन्द ढुङ्गेलले भने
2: यो जहाँ हाम्रो अफिस र रेजिडेन्सियल क्वार्टरहरू थियो हाम्रो क्याम्प त्यो एरिया हो यो कम्प्लिटली पुरिएको छ अहिले पुरेको यहाँ देख्न सक्नुहुन्छ। अहिले चाहिँ हामीले अफिस बिल्डिङ भएको ठाउँमा त्यो बिल्डिङ छ त्यहाँ भन्ने हाम्रो चाहिँ बुझाइ भएर त्यो बिल्डिङ भेटाउनलाई एक्सकाभेसन गर्दैछौँ। अब यहाँ देख्न सक्नुहुन्छ म्यानुअली भइरहेछ होइन एउटा सानो बबक्याट भन्छौँ मिनी एक्सकाभेटर छ अरू दुईवटा सानो एक्सकाभेटर हामी ल्याउन खोज्दैछौँ। म यहाँ आएको चाहिँ आज 4th दिन हो। ल्याक अफ इक्विपमेन्टले गर्दा अब काम प्रोग्रेस चाहिँ नि त्यति इफेक्टिभ छैन। अब जे रिसोर्स छ त्यसले हामी चाहिँ अब दिनरात प्रयास चाहिँ गरिरहेछौँ हाम्रो स्टाफहरू त्यहीँ ट्राप हुनुहुन्छ भन्ने हिसाबले चाहिँ हामीले अहिले खोज्न खोजिरहेको हो।
10: कतिजना 44
2: हाम्रो स्टाफ अनि उहाँ त्यसको एमडी उहाँ हो प्रोजेक्टको ओनर हामी भयौँ उहाँ कन्सल्ट्यान्टको एमडी उहाँ हो कन्सल्ट्यान्टको 12 हाम्रो 21 होइन त्यसपछि 3 केयुको स्टुडेन्टहरू र 1 सेक्युरिटी गार्ड गरेर कुल 44 चाहिँ हाम्रो अहिले सम्पर्क विहीन हुनुहुन्छ सबै नेपाली त्यो चाहिँ हाम्रो स्टाफ भयो। यस यो बाहेक अब कन्ट्राक्टरको चाहिँ नि लगभग 140 अहिले पनि सम्पर्क विहीन हुनुहुन्छ। दुईवटा कन्ट्राक्टर थियो हाम्रो एउटा सिभिल कन्ट्राक्टर 140 सबै नेपाली अर्को इलेक्ट्रो मेकानिकल कन्ट्राक्टर चाइनाको थियो 4 चाइनिज र 2 नेपाली उसको पनि उहाँहरू अहिलेसम्म सम्पर्क लिनु हुन्छ। टनेलमा मिसिङ हुनुहुन्न टनेलबाट निक्लिनु भयो हामी चाहिँ लगभग आधी टनल अस्ति वक थ्रु गरेका थियौँ त्यहाँ केही पनि छैन माथिल्लो भाग टनल चाहिँ हामी जान सकेका छैनौँ होइन टनलमा चाहिँ मान्छे नै त्यहाँ फसेको भन्ने चाहिँ त्यो रिपोर्टिङ चाहिँ हामीलाई छैन कन्ट्राक्टरले। अधिकांश मान्छेहरू टनलबाट आउटलेटबाट सेफली निक्लेको अधिकांश।
0: उनी थिए माथिल्लो त्रिशुली 3B निर्माण गरिरहेको त्रिशुली जलविद्युत कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक आनन्द ढुङ्गेल फणिन्द्र दाहालसँग कुरा गर्दै। नुवाकोटको विदुर स्थित ढुङ्गे बजारमा बाढ़ीले क्षतिग्रस्त तुल्याइदिएका आफ्ना घर र पसलहरूमा सामान खोजिरहेका सर्वसाधारणहरू देखिन्छन्। हाम्रो संवाददाता शक्तिमाया तामाङले घरहरू भग्नावशेष बनेका नदी किनारका केही बाढ़ी प्रभावितहरूसँग कुराकानी गरेकी छन्। तिमी मध्ये एक लीला श्रेष्ठ भन्छन्, धन्न ज्यान जोगियो, अरू सामान र सम्पत्तिको के कुरा गर्नु?
3: तीन दिन पछि हेर्न आएको, अब के अब हेरि नसाधे सोच्नै नसक्ने केही पनि थिएन।
11: तपाईँहरू सामानहरू निकालिराख्नु भएको देखिएको थियो, के सामानहरू निकाल्नु भयो?
3: मैले चाहिँ मेन कागज पत्र चाहिएको थियो त्यो चाहिँ निकालेँ, अरू भने त्यस्तै। अब
11: अनि तपाईँको परिवारको नागरिकताहरू मार्कसिटहरू चाहिँ सबै भेट्नु भयो?
3: कागज चाहिँ भेट्यो, पसलमा कागजहरू पनि थियो टन्नै, त्यो पनि सबै गयो, मोबाइलहरू। अब सामानको त कुरै भएन, मान्छे बाँचे त्यही ठुलो कुरा हामीलाई चाहिँ। अब त्यसतिर कति मान्छे बगायो, कति के भयो, कति लास भेटे छैन काकाको मान्छेको।
0: गणेश शाहीको घर अझै पनि हिलोमा पुरिएको छ।
4: लत्ता कपडा र आमाले राखेका तामा पित्तलका भाँडाहरू, अलिअलि रहेका गहनाहरू चाहिँ अहिले भेटाएको छौँ हामीले। नागरिकताहरू चाहिँ प्रायः मेरो गाडीमै रहने कारणले गर्दाखेरि आमाको नागरिकता, मेरो परिवारको नागरिकता र मेरो चाहिँ सबै कुरो मेरो साथमै छ। र मेरो बाबुको एसएलसीकोदेखि लिएर कुनै पनि डकुमेन्टहरू फेला पार्न सकेको छैन। पासपोर्ट लगाएर यहाँ अब डोजरहरू चलिरहेको छन्, हाम्रो घरसम्म पुगेको छैन, अवस्था छैन अहिले। त्यो दुई चार दिनपछि घरसम्म पुग्यो भने फेरि पनि आएर साथीभाइलाई गुहारेर चाहिँ बाँकी रहेको सामानहरू अब फेरि पनि आएर झिक्ने प्रयास गर्छौँ। धेरै सामानहरू पुरिएको छन्, पछि कुचेको सामान चाहिँ अब रहेछ भने झिकौँला, नरहे भने त्यो पनि अब छिट्टै बुझाउनु पर्ने अवस्था छ।
0: भागेर बाढ़ीबाट ज्यान जोगाउन सफल सुषमा तामाङले बाढ़ीले सर्वनाश गरिदिएको बस्तीमा भग्नावशेष बनेको आफ्नो घर हेर्न जाने हिम्मत बल्ल तल्ल जुटाएकी छन्। व्यवसाय सुशील श्रेष्ठको घरको भुइँतल्ला अझै पनि माटो मुनि छ।
12: अब एउटा केही जोगेको छैन, रेस्टुरेन्ट लेभलबाट दुईतला पुरै पुरेको छ। अब माथि भनेको रुमको सिरक दर्शनहरू त अब त्यो सकुशल छ, तपाईँले देख्नु भयो। यो रेस्टुरेन्ट लेभल भन्दा मुनि दुईतला सबै क्षेत्रतिर सामान हल थियो, पार्टी हल, सेमिनार हल, मिटिङ हल सबै थियो, सबै नष्ट भयो। सुनसारी
3: विरक्त लाग्छ कि त्यो हेर्दा नि, केही छैन, त्यो लगाएको एउटा कपडा बाहेक केही पनि छैन, त्यो माथिबाट छतबाट त्यो भाग्न ल्याएको भएर नत्र त मान्छे पनि जान्थ्यो।
0: व्यवसायी सुशील श्रेष्ठको घरको

0: नेपालीहरू आज सिन्धुपाल्चोक स्थित तातोपानी नाका हुँदै नेपाल आएको अधिकारीहरूले जनाएका छन्। चीन सरकारले सीमा नाकासम्म उनीहरूलाई पुर्याइदिएको हो। अब अन्तिम प्रसंग, विनाशकारी बाढ़ीपछि कृष्ण भीरमा सड़क भाँसिएर काठमाडौँ प्रवेश गर्ने एउटा मुख्य बाटो अवरूद्ध बनेसँगै संघीय राजधानीमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव भएको उपभोक्ता अधिकार कर्मीहरूले बताएका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता अनिल किराती,
1: चिनीमा अब बिस्तार बिस्तारै अभाव हुने हो कि केही समय चाहिँ भन्ने चाहिँ देखियो। बजारमा चाहिँ त्यो हिसाबले त्यो अहिले पहिला जति स्टक थियो ती वस्तुहरूको चाहिँ मूल्य चाहिँ पहिला जे जति हुन्थ्यो त्यति नै हुनुपर्छ।
0: उपभोग्य सामान वैकल्पिक बाटोबाट काठमाडौँ भित्रिए पनि मूल्य वृद्धि र कृत्रिम अभाव सृजना गरिएको उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णु तिमिल सेनाको आरोप छ।
2: बजार अनुगमनलाई प्रभावकारी बनाउनु पर्यो र उनीहरूको स्टक हेर्नु पर्यो। उनीहरूको बिलको दुईटा हुन्छ नि, उनीहरूले खरिद गरेका बिल पनि हुन्छन्, बिक्री गरेको आज बिक्री गर्छ उसको खरिद बिल पनि हुन्छ। खरिद बिल हेर्ने चाहिँ सरकारले गर्नुपर्छ र सरकारको अनुगमन कार्य चाहिँ प्रभावकारी हुन्छ। दण्डित बनाउन सक्ने अधिकार चाहिँ संघीय सरकारसँग मात्रै भएको हुनाले दण्डको दायरामा ल्याउनु पर्यो। अनुगमन गर्नेका नाममा चाहिँ केही हजार केही लाखको जरिवाना गरेर चाहिँ उन्मुक्ति दिने गरेको छ।
0: उपभोक्ता अधिकार कर्मी विष्णु तिमिल सिन्हा प्रदीप बस्यालसँग कुरा गर्दै हवस्त। यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजी हामी फेरि उपस्थित हुने नै छौ।
3: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
4: ठाउँ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: अहिले हाम्रो गर्नेमा 10 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: पहाडको छुक छुके दिल
3: कति राम्रा गीत बजेका कस्ता राम्रा राम्रा सन्देश आएका होइन यो त साँच्चै 105.4 मेगा हर्जको रेडियो आदि खोलै रहेछ क्या।
4: नमस्कार म देवीराम पराजुली जिरे खोर्सानीको भोक लाग्यो। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आदि खोला एफएम 105.4।

0: जेतुर सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच घरेता कुनाको लाइन जैसी पन्द्रह जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइन का गरगहना खरिद बिक्री गर्ने
1: ठाउँ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: सुनोस ना, अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: नमस्कार तपाई यति बेला सामुदायिक रेडियो आदि खुला 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ।
1: आज शुक्रबार बिहान 5 देखि 5:30 सम्म भजन गीतहरू,
2: 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
1: 6 देखि 7 बजेसम्म नेपाली बहस,
2: 7 देखि 7:15 सम्म आधीखोला खबर,
1: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निङ आधीखोला,
2: 9 देखि 9:15 सम्म नेपाल खबर,
1: 9:15 देखि 10 बजेसम्म लोकगीतहरू, 10 देखि 11 बजेसम्म पप गीत संगीतहरू,
2: 11 देखि 12 बजेसम्म आधुनिक गीत संगीतहरू,
1: 12 बजेदेखि 12:15 सम्म नेपाल खबर,
2: 12:15 देखि 1 बजेसम्म पप गीतहरू,
1: 1 देखि 2 बजेसम्म कार्यक्रम गाम्बसीका भाका,
2: 2 देखि 3 बजेसम्म गीत संगीतहरू,
1: 3 बजेदेखि 3:15 सम्म नेपाल खबर,
2: 3:15 देखि 4 बजेसम्म सिने संगीतहरू,
1: 4 देखि 5 बजेसम्म लोकगीतहरू, 5:30 देखि 6 बजेसम्म गीत संगीत,
2: 6 देखि 6:30 सम्म नेपाल दर्पण,
1: 6:30 देखि 6:50 सम्म आधीखोला खबर,
2: 7 देखि 7:30 सम्म आधीखोलाको सेरोफेरो,
1: 7:30 देखि 8 बजेसम्म साझा खबर,
2: 8 देखि 9 बजेसम्म सूचना तथा आधुनिक गीत संगीतहरू,
1: 9:00 देखि 9:15 सम्म बीबीसी नेपाली सेवा,
2: 9 देखि 10 बजेसम्म आधुनिक गीतहरू, 9:15 देखि 10 बजेसम्म आधुनिक गीतहरू,
1: 10 देखि 11 बजेसम्म कार्यक्रम खुल्दुली .com। यो सँगै आजको हाम्रो दैनिक प्रसारण यही सकिन्छ।

0: আজ বিক্রম সম্বত 2083 সাল ভদৌ 19 গতে শুক্রবার ভদৌ কৃষ্ণ অষ্টমী অর্থাৎ কৃষ্ণ জন্মাষ্টমী 4 সেপ্টেম্বর সন 2026 নেপালী রেডিও নেটওয়ার্কের নেপালী খবরমা খবর সহযাত্রী বিনু শর্মা সঙ্গেই সরোজ কোইরালাকো নমস্কার।
1: Yes, नेपाली खबर का साथ मा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेक उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: प्रधानमन्त्री राहत कोषमा विद्यार्थीको 5 रुपियाँदेखि व्यवसायीको 15 करोड़सम्म। सरकार बल्ल परामर्शमा सिंगो देश दुख्दा शोक मात्रै। जलेको दिन सार्वजनिक विदा। संकटको सारथी त्रिभुवन राजपथ सधैं उपेक्षित। धितो नै बगाएपछि बैंकको अरबौं ऋण जोखिममा। उद्योगी व्यवसायीलाई राहत प्याकेज लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको बाढ़ी पीड़ितलाई आमा समूहको सहयोग शीर्षकको शुभ समाचार।
0: बाढ़ीबाट प्रभावितलाई राहत जुटाउन बागलुङका महिला समूहले अग्रसरता देखाएका छन्। महिला समूह र टोल विकास समितिमा आबद्ध ज्येष्ठ र एकल महिलाले बुढ़ेउलीको सहारा सामाजिक सुरक्षा भत्ता समेत बाढ़ी प्रभावित क्षेत्रका लागि पठाउन थालेका हुन्। बागलुङ बजार स्थित समृद्धि मार्ग टोल विकास महिला समूह, चिप्लेटी महिला समूह, ओढ़ार चौर महिला समूह र गलकोट नगरपालिका 3 हटियाको धौलागिरी आमा समूह स्याहालाले बाढ़ी प्रभावितलाई राहतका लागि सहयोग गरेका हुन्। समृद्धि मार्ग टोल विकास महिला समूहमा आबद्ध महिलाले तीज मनाउने रकममा सामाजिक सुरक्षा भत्ताबाट प्राप्त हुने रकम समेत थपेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 71,216 रूपियाँ ब्यांक मार्फत जम्मा गरेको जानकारी समूहका अध्यक्ष तारा श्रेष्ठले दिनुभयो। बागलुङ नगरपालिका 4 ओढ़ार चौर स्थित देउराली महिला समूहले बाढ़ीबाट प्रभावित नागरिकको उद्धार राहत तथा पुनर्स्थापनाका लागि 1,51,055 रूपियाँ सहयोग गरेको हो।
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो। बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो। किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। प्रधानमन्त्री राहत कोषमा उल्लेख्य सहभागिता। विद्यार्थीको 5 रूपियाँदेखि व्यवसायीको 15 करोड़सम्म शीर्षकमा खबर छ। असमको मंगलसेन 5 स्थित 16 नाविका विद्यार्थीले आफूहरूबाट रकम संकलन गरेर बुधबार 14,255 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बुझाए। कपिल वस्तु साथ धर्मपनिया स्थित राष्ट्रिय जनहित माविका विद्यार्थीले पनि 10,050 रूपियाँ कोषमा पठाए। रौतहटको देवाई सोनाई 7 स्थित प्रेमपुर गोनाही माविका विद्यार्थीले 470 रूपियाँ भोटेको श्री बाढ़ी प्रभावितका लागि सहयोग गरे। त्यस्तै मकवानपुरको था नगरपालिका किटेनी स्थित अधिकारी वंशज महिला समूहले भने तीजको दर कार्यक्रम स्थगित गरेर त्यसका लागि छुट्याइएको 50,500 रूपियाँदेखि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको समूहकी सदस्य उमा अधिकारीले बताएकी छन्। सहयोग गर्ने क्रम अछाम, कपिल वस्तु, रौतहट, काठमाण्डु, पाल्पा, मकवानपुरमा मात्र सीमित छैन। नेपालका गाउँदेखि विदेशका विभिन्न स्थानमा भोटेकोशी बाढ़ी पीड़ितको उद्धार राहत र व्यवस्थापनका लागि सहयोग गर्नेको संख्या उल्लेख्य छ। बुधबारसम्म प्रधानमन्त्री देवी प्रकोप राहत कोषमा 10,62,078 कारोबारबाट सहयोग रकम जम्मा भएको छ। गत बुधबार भोटेकोशीमा बाढ़ी आएपछि सरकारले 9 वाणिज्य बैंकमा रहेका प्रधानमन्त्री उद्धार तथा राहत कोषका खातामा सहयोग गर्न सबैलाई आग्रह गरेको थियो। बुधबार साँझसम्म ती खातामा करिब 8.5 रूपियाँ संकलन भएको छ। यसमध्ये 5,18,75,00,000 विभिन्न विद्युतीय माध्यम, चेक, क्यूआर, मोबाइल ब्याङ्किङ आदि र सोही अवधिमा विदेशी मुद्रा मार्फत 1,08,00,000,000 गरी करिब 6.5 रूपियाँ राहत कोषमा जम्मा भएको अर्थ मन्त्रालयले जनाएको छ। यसबाहेक भोटेकोशीमा बाढ़ी आउनु अघि नै प्रधानमन्त्री राहत कोषमा करिब 2,08,00,000,000 रूपियाँ बक्यौता थियो। बाढ़ीपछि थपिएको करिब 6.25 अर्बमा बाढ़ी अघिको 2,08,00,000,000 जोड़दा कोषमा 8.5 अर्ब रूपियाँ संकलन भएको देखिन्छ। अकल्पनीय बाढ़ीले पुर्याएको ठूलो जनधनको क्षतिप्रति सहयोग र सहानुभूति देखाएर धेरै दाता स्वदेशी तथा विदेशीबाट सहयोग प्राप्त भइरहेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं विपद व्यवस्थापनको संचालन समितिका संयोजक गुडाकर भट्टले जनाएका छन्। त्यस्तै व्यवसायीले भने 15 करोड़सम्म जम्मा गरेका छन्। भोटेकोशी बाढ़ी पीड़ितको उद्धार राहत र व्यवस्थापनका लागि कसैले विद्यार्थीहरूमा कसैले खाजाको पैसा दिए, कसैले घरमा जम्मा गरेको रकम, कसैले तीसको दर रोके भने, कसैले आफ्नो पारिश्रमिकबाट छुट्याए, निजी क्षेत्रका उद्यमी व्यवसायीले समेत ठूलो रकम सहयोग गरिरहेका छन्। विद्यार्थीको 5 रूपियाँदेखि व्यवसायीको 15 करोड़सम्म शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
0: प्रधानमन्त्री बालेन्द्र शाह बालेनले बिहिबार नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन र उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसँग छुट्टा छुट्टै भेट गरे। दुवै भेटमा रसुवामा गत भदौ 10 गते भएको विनाशकारी बाढ़ीले निम्त्याएको विपदबारे कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। घिसिङ जलविद्युत क्षेत्रका विज्ञ हुन्। लामो समय नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुख भएर काम गरेका घिसिङ अघिल्लो सरकारका ऊर्जा मन्त्री थिए। नेकपाका नेता पुन पूर्व ऊर्जा मन्त्री र पूर्व अर्थमन्त्री समेत हुन्। अन्तर्राष्ट्रिय स्तरमा उपलब्ध प्रविधि र विशेषज्ञताको प्रयोग गर्न सकिने सुझाउँदै आएका छन्। यस पृष्ठभूमिमा प्रधानमन्त्री बालेन बाढ़ीपछिको खोज, उद्धार र पुनर्स्थापनाका विषयमा विज्ञ तथा राजनैतिक नेताहरूसँग छलफल थालेका हुन्। घिसिङका अनुसार भेटमा प्रधानमन्त्री बालेनले सुरुङ मार्गमा फँसेकाहरूको उद्धार कसरी गर्न सकिन्छ भन्ने विषयमा सुझाव मागेका थिए। बाढ़ीबाट क्षतिग्रस्त पूर्वाधारलाई कसरी पुनः संचालन गर्ने भन्ने विषयमा समेत छलफल भएको छ। मन्त्रीको सचिवालयका अनुसार रणनीतिक रूपमै परामर्श शुरू गरिएको हो, अर्थात विपदको सामना गर्न एक्लै सकिँदैन भन्ने निचोड़मा पुगेपछि सरकारले एकातिर बाह्य सहयोग खुल्ला गर्यो, अर्कोतिर प्रधानमन्त्री बालेन विज्ञ र राजनीतिक दलका नेताहरूसँग संवादमा जुटेका हुन्। यससँगै प्रधानमन्त्री यूएन जाने शीर्षकमा अर्को खबर छ। प्रधानमन्त्री बालेन र शाह बालेन संयुक्त राष्ट्रसंघ यूएनको 18 महासभामा भाग लिन जाने भएका छन्। नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन यूएन जान लागेका हुन्। उनीसँग परराष्ट्र मन्त्री शिशिर खनाल पनि सँगै जानेछन्। यसअघि भदौ 3 गतेको मन्त्री परिषद बैठकले परराष्ट्र मन्त्री शिशिर खनालको नेतृत्वमा टोली पठाउने निर्णय गरेको थियो, तर भदौ 10 गतेको विपद र राजनीतिक दबावका कारण प्रधानमन्त्री नै जान लागेका हुन्। बल्ल परामर्शमा सरकार शीर्षकको खबरसँगै प्रधानमन्त्री यूएन जाने उपशीर्षकको यो खबर मध्याह राष्ट्रिय दैनिकमा छापिएको हो।
2: सिंगो देश दुख्दा शोक मात्र जल्दा सार्वजनिक विदा शीर्षकमा खबर छ। सरकारले यही भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीमा ज्यान गुमाएकाको स्मृतिमा 22 गते राष्ट्रिय शोक मनाउने भएको छ। त्यस दिन बाढ़ीमा ज्यान गुमाउनेहरूको संख्या 13 दिन हुन्छ भने राष्ट्रिय शोकका दिन देशभरका सरकारी कार्यालय र विदेश स्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। मन्त्री परिषदको बिहिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। त्यसै गरी मन्त्री परिषदले भदौ 23 गते जेएनजी शहीद दिवसका अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ। सरकारले बाढ़ीको कहरमा सिंगो देश दुख्दा राष्ट्रिय शोक दिवस मनाउने तर जेएनजी शहीद दिवसका नाममा राष्ट्रिय विदा दिने भनी गरेको निर्णयको आलोचना समेत भएको छ। बाढ़ी प्राकृतिक विपद हो, यसबाट सिंगो देश दुखेको भएको छ जेएनजी विद्रोह राजनैतिक घटना हो। यो विद्रोहका क्रममा प्रदर्शनकारीहरूमाथि राज्यबाट हिंसा गरिएको थियो भने विद्रोहीका नाममा देशका धरोहरमा आगो लगाएर ध्वंस समेत मचाइएको थियो। गत वर्षको भदौ 23 र 24 गते भएको जेएनजी विद्रोहबाट तत्कालीन सरकार अपदस्थ भएको थियो। नयाँ जनादेशका लागि अन्तरिम सरकार गठन र तत्कालीन प्रतिनिधि सभा विघटन गरिएको थियो। गत फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पुराना दल पराजित भए भने वैकल्पिक शक्तिका रूपमा राजनीतिमा आएको छोटो समयमा रासोपा 2/3 नजिक अर्थात 275 सीटमा 182 सीट जितेर सत्तामा पुगेको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहिबार साँझ 7 बजेसम्म बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या 1,259 पुगेको जनाएको छ। प्राप्त शवका आधारमा यो संख्या निकालिएको हो। प्राप्त शव मध्ये 95 वटाको शनाखत भइसकेको छ भने बाढ़ीपछि 5,083 जना सम्पर्कविहीन रहेको प्राधिकरणको विवरणमा उल्लेख गरिएको छ। सम्पर्कविहीनमा 583 विदेशी छन्। 5,384 घाइतेको उपचार भइरहेको छ। केही घाइते अस्पतालबाट डिस्चार्ज भएका छन्। बाढ़ीमा फँसेका 12,038 जनालाई उद्धार गरिएको प्राधिकरणको विवरणमा लेखिएको छ। यसरी सिंहदेश सोक्दा शोक मात्रै जल्दा भने सार्वजनिक विदा शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
0: धितो नै बगाएपछि ब्याङ्कको अर्बौं ऋण जोखिममा शीर्षकमा नेपाल समाचार पत्र खबर लेख्छ। भोटेकोशी त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढ़ीले हजारौं परिवारको घर व्यवसाय खेतबारी र जीवनयापनका आधार मात्रै बगाएन। त्यस क्षेत्रमा लगानी गरेका ब्याङ्क तथा वित्तीय संस्था सामू अब अर्को गम्भीर प्रश्न खड़ा गरेको छ। ऋणीको सम्पत्ति नै नरहेपछि ब्याङ्कले अर्बौं रूपियाँको ऋण कसरी असूल गर्ने? भदौ 10 गते आएको बाढ़ीले रसुवा नुवाकोट र आसपासका क्षेत्रमा ब्याङ्कका शाखा एटीएम भल्ट तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्याएसँगै ब्याङ्कहरूले प्रभावित क्षेत्रमा प्रवाह गरेको कर्जाको वास्तविक अवस्था समेत अध्ययन गर्न थालेका छन्। नेपाल ब्याङ्कर संघबाट संकलित प्रारम्भिक विवरण अनुसार प्रभावित क्षेत्रमा रहेका ब्याङ्कका 17 शाखामा 78,204 निक्षेप खाता र 2,125 कर्जा खाता थिए। ती शाखाबाट करिब 4,43,18,00,000 निक्षेप परिचालन भएको थियो भने 2,42,80,90,000 कर्जा प्रवाह भएको थियो। धितो छ तर धितोको मूल्य नै छैन। बाढ़ी प्रभावित क्षेत्रमा ब्याङ्कबाट घर होटल पसल कृषि व्यापार तथा अन्य व्यवसायका लागि ऋण लिएका धेरै ग्राहक अहिले आफै बेपत्ता र विस्थापित छन्। कतिपयको व्यवसाय संचालन गर्ने संरचना छैन, कतिपयको घर छैन, कतिपयको खेतबारी तथा अन्य सम्पत्ति बाढ़ीले बगाएको छ। अझ कतिपय परिवारका सदस्य नै बेपत्ता छन्। यस्तो अवस्थामा ब्याङ्किङ क्षेत्रको समस्या केवल ऋण उठाउने कि नउठाउने भन्ने प्रश्नमा सीमित छैन, तर प्रभावित शाखाबाट प्रवाह भएको 2,42,80,00,000 कर्जा सबै खराब कर्जा भइसकेको भने होइन, यो प्रभावित क्षेत्रमा रहेको कर्जा हो। दितो नै बगाएपछि ब्याङ्कको अर्बौं ऋण जोखिममा भोटेकोशी बाढ़ीले जन्मायो नयाँ वित्तीय संकट शीर्षकमा नेपाल समाचार पत्रमा यो खबर छापिएको हो।
2: बाढ़ीबाट प्रभावित व्यवसायका लागि सरकारले राहत प्याकेज ल्याएको छ। सरकारले ल्याएको राहत प्याकेजमा व्यवसायलाई कर छूटदेखि ऋण पुनर्संरचनासम्मका सुविधा छन्। सरकारले व्यवसाय पुनरुत्थानका लागि प्याकेज घोषणा गरेको हो। अर्थ मन्त्रालयले बाढ़ी प्रभावित व्यवसायका लागि तयार पारेको राहत प्याकेज बिहिबार बसेको मन्त्री परिषद बैठकले स्वीकृत गरेको छ। तर बाढ़ीबाट घर र परिवार दुवै गुमाएकाहरूको हकमा भने सरकारले कुनै निर्णय गरेको छैन। बाढ़ीमा बेपत्ताको सास नभए लासको अपेक्षामा रहेका आफन्त गाँस बाँस सहित पुनर्स्थापनाको चिन्तामा छन्। सरकारले अपेक्षाकृत उद्धारमा ध्यान नपुर्याए पनि राहत र पुनर्स्थापनाको प्याकेज ल्याउने अपेक्षामा पीड़ित सर्वसाधारण छन्। सरकारले कोरोना महामारीका बेला पनि व्यवसायीलाई विभिन्न सुविधा दिएर आर्थिक गतिविधि चलायमान बनाउने प्रयास गरेको थियो। बाढ़ीका कारण मर्मसम्हार हुन नसक्ने गरी क्षतिग्रस्त भएका वा बाढ़ीले बगाएर हराएका व्यावसायिक प्रयोजनका सवारी तथा ढुवानीका साधनको दर्ता खारेज गरी त्यस्तै किसिमका सवारी तथा ढुवानीका साधन पुनः आयात गर्न चाहने व्यवसायीलाई भन्सार बिन्दुमा लाग्ने सम्पूर्ण महसुल छूट प्रदान गरिने भएको छ। बाढ़ीबाट कुनै प्राकृतिक व्यक्ति वा निकायका प्लान्ट मेसिनरी यन्त्र तथा उपकरण मर्मसम्हार हुन नसक्ने गरी नष्ट भए त्यस्ता प्राकृतिक व्यक्ति वा निकायले नष्ट भएको परिमाणमा नबढ़ने गरी आयात गर्न चाहेमा भन्सार बिन्दुमा लाग्ने सम्पूर्ण महसूल छूट पाउनेछन्। कुनै आयातकर्ताले भन्सार कार्यालयमा महसूल बुझाइसकेको तर बाढ़ीका कारण गन्तव्यमा नपुग्दै यस्तो वस्तु नष्ट भएको वा सोही प्रकृतिको वस्तु छ महिनाभित्र जुनसुकै भन्सार कार्यालयबाट आयात गरेमा पहिले तिरेको महसूल बराबरको रकम समायोजन गरिनेछ। बाढ़ी प्रभावित क्षेत्रका करदाताका लागि मूल्य अभिवृद्धि कर आयकर ऐन भने अन्तशुल्क ऐन तथा आर्थिक ऐन बमोजिम असोज भित्र पेश गर्नुपर्ने विवरण र विवरण बमोजिमको कर कार्तिक 25 गतेसम्म पेश गर्न सक्ने गरी एक महिना म्याद समेत थप गरिएको छ।
0: शिक्षा तथा खेलकुद मन्त्रालयले भोटेकोसी बाढ़ी प्रभावित विद्यालय विद्यार्थी र अभिभावकको अवस्थाबारे जानकारी लिन शिक्षा विभागको द्रुत टीम 3 जिल्ला पुगेको छ। टीमका प्रतिनिधिले विस्तृत अध्ययन गरी प्रतिवेदन नबुझाएसम्म विद्यालय खोल्न सक्ने अवस्था छैन। विभागको टीमले मंगलबारबाट स्थलगत अनुगमन समेत शुरू गरेको छ। 3 जिल्लामा द्रुत टीम विद्यालय खोल्ने टुंगो छैन। नुवाकोटले गर्यो अनिश्चितकालीन विद्यालय बन्द घोषणा शीर्षकमा नेपाल समाचार पत्रमा यो खबर छापिएको हो।
2: पृथ्वी राजमार्ग अवरूद्ध हुँदा सधैँ राजधानीको लाइफलाइन त्रिभुवन राजपथ बन्ने गरेको छ। कृष्णभीरमा ठूलो पहिरो गएपछि अहिले पनि संघीय राजधानी काठमाण्डु आवत जावत गर्ने सवारी साधन अवरूद्ध भएको छ। यसको भरपर्दो त्रिभुवन राजपथ बाई रोड नै बनेको छ। 70 वर्ष अघि निर्मित यो सड़क सम्भवतः आजका दिनसम्म कुनै पनि प्रतिकूल मौसम बाढ़ी पहिरो वा प्राकृतिक विपत्तिका कारण बन्द भएको छैन। यो राजपथ राजधानी काठमाण्डुलाई तराई र छिमेकी देश भारतसँग जोड़ने मुलुकै पहिलो राजमार्ग पनि हो। तर संकटका बेला सधैँ विकल्प बन्दै आए पनि बजेट विनियोजन विस्तार तथा स्तर उन्नति र पूर्वाधार विकासका दृष्टिकोणले यो राजपथ कहिल्यै प्राथमिकतामा परेको देखिँदैन। सामान्य अवस्थामा यस राजपथमा सवारी चाप कम हुन्छ तर राजधानी जोड्ने अन्य राजमार्ग अवरूद्ध हुनसाथ सम्पूर्ण भार यसैमा थपिने गर्छ। त्यसैले यो राजपथ विगत लामो समयदेखि संकटको सारथी बन्दै आएको छ। जब जब पृथ्वी राजमार्ग वा अन्य मार्ग बाढ़ी पहिरोका कारण अवरूद्ध हुन्छन् तब मात्र राज्य र यातायात व्यवसायको प्राथमिकतामा यो पर्ने गरेको देखिन्छ। राज्यले यसलाई केवल अस्थायी विकल्पका रूपमा मात्र हेर्ने गरेको देखिन्छ। 7 दशक अघि निर्माण भएको यस राजपथलाई चौड़ा गर्ने र यसका घुम्ती सुधार्ने लगायतका स्तरोन्नतिको काम अहिलेसम्म हुन सकेको छैन। 70 वर्ष अघि निर्मित यो सड़क सम्भवतः आजका दिनसम्म कुनै पनि प्रतिकूल मौसम बाढ़ी पहिरो या प्राकृतिक विपत्तिका कारण बन्द भएको छैन भने संकटका बेला सधैँ विकल्प बन्दै आएको छ। संकटको सारथी त्रिभुवन राजपथ सधैँ उपेक्षित शीर्षकमा आजको गोर्खापत्र दैनिकमा यो खबर छ।
0: रसुवाको भोटेकोसीमा यही भदौ 10 गते आएको विनाशकारी भीषण बाढ़ीले अकल्पनीय जनधनको क्षति पुर्याएको छ। रसुवा सहित चितवन धादिङ तनहुँ गोर्खा नुवाकोट नवलपरासी पूर्व लगायतका ठाउँमा सब फेला परिरहेका छन्। बाढ़ीको एक साता बितिसक्दा पनि खोज तथा उद्धार कार्य जारी छ। बाढ़ीमा सयौं मानिस बेपत्ता भएकामा निकै कम जीवित भेटिएका छन्। अधिकांशको शव पनि भेटिएको छैन। प्रहरी प्रशासनले रसुवा र नुवाकोटका नदी किनार तथा बगर क्षेत्रमा ठूलो संख्यामा शव पुरिएको हुन सक्ने अनुमान गरिएको छ। बाढ़ीले रसुवा र नुवाकोटका हजारौं घर तथा संरचना तहस नहस बनाएको छ। ती घरमा बसोबास गर्ने मानिस हराएका छन्। उनीहरूले पालेका पशु चौपाया मरेका छन्। मान्छेको शव व्यवस्थापन गर्ने जटिल भइरहेका बेला सरकारले मरेका पशु चौपाया व्यवस्थापनतर्फ ध्यान दिन सकेको छैन। सयौं संख्यामा गाई भैंसी बाख्रा लगायत पशु चौपाया मृत अवस्थामा बगरमै छरिएका देखिन्छन्। बाढ़ी प्रभावित क्षेत्रमा महामारीको उच्च जोखिम शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
2: सड़क मार्ग नहुँदा शव संकलनमा सक्क शीर्षकमा खबर छ। भुटेकोसी नदीमा एक बाढ़ीका कारण रसुवा र नुवाकोट क्षेत्रको सड़क संचार पूर्ण रूपमा ध्वस्त भएपछि खोजेर उद्धार कार्य प्रभावित बनेको छ। सड़क मार्ग विच्छेद हुँदा बाढ़ीले बगाएका र पुरिएका शवहरू समयमै संकलन र व्यवस्थापन गर्न नसक्दा बस्ती तथा बगरभरि शवहरू असरल अवस्थामा छन्। सड़क सञ्जाल नपुगेका कारण लासको खोजी कार्य सहज रूपमा हुन सकिरहेको छैन। सड़क सुविधा पुगेका जमीन मुनि पुरिएका मात्रै होइन छरिएका लासहरू पनि उठ्न सकेका छैनन् जसले गर्दा दुर्गन्धित हुन थालेका छन्। सरकारको तथ्याङ्क अनुसार नै हालसम्म 9,279 लास भेटिएका छन् भने